0: द्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
9: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082560734 र 082560138
5: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
5: डाक्टरद्वारा दिइने सेवाहरू
10: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
5: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
10: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
5: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
10: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478893 र 98095121871
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
5: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: अन्य सेवाहरू
1: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
14: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
11: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-6-49-41-944।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जोजाङ्गर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
19: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू
19: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
19: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
19: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
19: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
21: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
21: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
23: भर्ना सम्बन्धी सूचना।
24: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
23: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज, दाङ।
18: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
2: सीता के भो तिमलाई घुम्छ र बसिछौ
3: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847223572
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
25: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
25: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था
8: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
25: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
8: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
26: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
8: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825606052
27: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
28: मध्य पश्चिम ट्रान्ज चेक यतिबेला बिहानको 6 बजेको छ
29: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
30: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
31: आज 2083 साल साउन 7 गते बिहिबार सन् 2026 जुलाई 23 तारीक असार शुक्ल पक्षको नवमी तिथि
32: काया कैरन का साथमा
33: किसान पाइप प्रोडक्ट्स प्राली
32: राष्ट्रको शान किसान
33: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
30: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
31: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़ शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो
30: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू
31: प्रणाली लागू गरेको विज्ञको भनाई नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड़
34: राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस् यति कम पनि नहोस् सरकारै चल्न नसकोस्
30: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने
31: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली न्यूजील्याण्डसँग खेल्दै
35: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षे कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्रेङ चितवन फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70 पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। अनुचित लेनदेन अर्थात मिटर ब्याजका पीड़ितसँग भएको नौबुधे सहमतिलाई हिजो बसेको मन्त्री परिषद बैठकले अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत अर्थात कपाली तमसुक चेक दृष्टिबन्धकी लगायतलाई अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सन्दर्भमा आन्दोलनरत पक्षसँग भएको सम्झौतालाई अनुमोदन गरेको मन्त्री परिषद बैठकले जनाएको छ। सरकारको यो निर्णयले गर्जो टार्ने नेहुमा दिइने रकम र त्यसैको आड़मा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने मिटर ब्याज विरूद्ध
2: रकम र त्यसैको आड़मा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलन का भोजपुरा इन्चार्ज शिवशंकर महतोले बताउनु भएको छ। उहाँका अनुसार मधेस प्रदेशमा मात्रै 1,00,000 भन्दा बढ़ी तमसुक साउ महाजनको हातमा छ। पीड़ितले लिएको रकम भन्दा चौबरसम्मको तमसुक बनाइएको उहाँको दावी छ। आन्दोलनरत मिटर ब्याज पीड़ितका अगुवा र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोलीबीच साउन 1 वार्ता भएको थियो। त्यही वार्तामा नौबुधे सहमति भयो। त्यसपछि पीड़ितहरू भइरहेको आन्दोलन रोकेर घर फर्किएका छन्। मिटर ब्याज विरूद्धको आन्दोलनका अगुवा लक्ष्मी घिमिरेले सहमति पत्र मन्त्री परिषदबाट अनुमोदन हुन महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। तर यो कार्यान्वयन हुन्छ कि हुँदैन त्यो मुख्य पाटो अझै पनि बाँकी छ। भन्नु भएको छ मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़ शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: यसैबीच सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर पूर्ण रूपमा छूट दिने प्रक्रिया अघि बढ़ाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक ऐन 2083 बमोजिमी लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय अनुमोदन गरेको हो। चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको यो कर साउन 1 गतेदेखि कार्यान्वयनमा आएको भए पनि चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत यो कर खारेजीको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको घोषणा बमोजिम अर्थ मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले स्वीकृत गरेको छ।
1: फेरि पनि शिक्षाकै खबर। सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 पुग्दा विभिन्न शीर्षकमा सरकारलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 हरेक कक्षामा वार्षिक 4 देखि 6 लाख विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन परीक्षा शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 हरेक नागरिकलाई राज्यबाट आधारभूत तह अर्थात कक्षा 8 शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह अर्थात कक्षा 12 शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँको दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तिनै विद्यार्थी कक्षा 10 पुगेपछि 500 दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँको दरले शुल्क लिइन्छ। कक्षा 11 हरेक वर्ष 4 लाख हारारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 पुनः परीक्षा आवेदन शुल्क बापत 800 दरले बोर्डले रकम उठाउने गर्छ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क नै असुल छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ 20 थरी शुल्क शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: यस्तै सरकारले वर्षौंदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको 10% अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यस्तै शैक्षिक सत्रदेखि कड़ाईका साथ कार्यान्वयन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएसँगै विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिका लागि धमाधम सूचना जारी गर्न थालेका छन्। सरकारको निर्देशनपछि विश्वविद्यालय छात्रवृत्ति कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसलाई 10% छात्रवृत्ति अनिवार्य गर्न, वेबसाइटमा विवरण सार्वजनिक गर्न तथा तथ्याङ्क निर्देशनमा पठाउन भनेको छ। झण्डै 5,00,000 विद्यार्थी अध्ययनरत त्रिवीमा मात्रै व्यवस्था पुनः कार्यान्वयनमा भए झण्डै 50,000 विद्यार्थीले निशुल्क अध्ययन गर्न सक्नेछन्। पूर्वाञ्चल विश्वविद्यालयले 30,700 विद्यार्थी अध्ययनरत आफ्ना क्याम्पसमा छात्रवृत्ति प्रक्रिया शुरू गरेको छ। राजर्षि जनक विश्वविद्यालयले भर्ना खुलाउनु अघि नै 10% सीट सुरक्षित गर्न निर्देशन दिएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयले भर्ना प्रक्रिया थाल्दा नै 10% सीट छुट्याउन निर्देशन दिएको विश्वविद्यालयका सहायक प्रशासक नवीन बहादुर बमले बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि गएको 29 असारको सिनेट बैठकको निर्णयलाई टेकेर 10% सीट अनिवार्य रूपमा छुट्याउन क्याम्पसहरूलाई परिपत्र गरिसकेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कडाईका साथ लागू भए झण्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा। नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा सन्तुलित करको दर निर्धारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार for a complete home.
7: Better appliances ka AC, cooler, fridge, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याजका फर्जी लिखत, अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो, सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै, विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा झण्डै 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 82-83 1,116 उद्योग तथा परियोजनामा 58,01,85,305 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 नेपालले झण्डै 64,96,00,000,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी 1 वर्षमै झण्डै 7 अर्ब रूपियाँ बढ़ीले लगानी प्रतिबद्धता घटेको खबर आजको नागरिक दैनिकमा छ।
1: सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत कर प्रणालीमा व्यापक परिवर्तन गर्यो।
2: उद्देश्य हो राजस्व बढ़ाउने करको दायरा विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने तर केही नयाँ कर व्यवस्था घोषणा भएको केही समयमै सरकार दबावमा पर्यो निजी क्षेत्र उद्योगी व्यवसाय र सर्वसाधारणबाट व्यापक विरोध भएपछि सरकारले केही करका व्यवस्था फिर्ता लिएको छ भने केहीमा संशोधन गर्दैछ विज्ञहरू भने पर्याप्त अध्ययन र परामर्श बिनै करका दर परिवर्तन गरिनु नीतिगत अस्थिरताको संकेत भएको बताउँछन् थप जानकारी सहित सुनौ यो सामग्री
3: आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न करका दरमा परिवर्तन गर्यो केही वस्तुमा भन्सार महसुल बढ़ायो केही क्षेत्रमा अन्तशुल्क र मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी व्यवस्था परिवर्तन गरियो डिजिटल सेवा विलासिताका वस्तु तथा केही आयातित सामग्रीमा पनि थप करको व्यवस्था गरिएको छ यसले राजस्व बढ़ने कर प्रणाली आधुनिक बन्ने आन्तरिक उत्पादन प्रोत्साहन गर्ने सरकारको दावी थियो तर बजेट सार्वजनिक भएको केही दिनमै विरोध शुरू भयो उद्योग व्यवसायले करका नयाँ व्यवस्था व्यावहारिक नभएको बताए उत्पादन लागत बढ़ने व्यवसाय सञ्चालन महँगो हुने र अन्तत उपभोक्ताले नै मूल्य वृद्धिको भार बोक्नुपर्ने उनीहरूको तर्क छ दबाव बढ़ेपछि सरकारले के निर्णय फिर्ता लिएको छ केही करका दर घटाएको छ केही व्यवस्थामा संशोधन गरेको छ शुरूमा लिएको निर्णय फेरि सच्याउनु पर्दा सरकारको तयारीमाथि नै प्रश्न उठेको छ पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला
9: हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने अलिकति निचोर्ने कामपट्टि लाग्यो जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन
3: विज्ञहरूका अनुसार कर नीति केवल राजस्व उठाउने माध्यम मात्र हो नभई यसले लगानी उद्योग व्यापार रोजगारी र समग्र अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ त्यसैले कर निर्धारण अघि पर्याप्त अध्ययन तथ्यगत विश्लेषण र सरकारवालाहरूसँगको परामर्श अनिवार्य हुन्छ सरकारले पहिले कर बढ़ाउने त्यसपछि विरोध भएपछि फिर्ता लिने वा संशोधन गर्ने प्रवृत्ति राम्रो होइन कर नीति बारम्बार परिवर्तन हुँदा व्यवसायले दीर्घकालीन योजना बनाउन सक्दैनन् नयाँ लगानी पनि प्रभावित हुन्छ यसले आर्थिक गतिविधि नै सुस्त हुने जोखिम बढ़ाउँछ
9: त्यसअनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेका छ त्यो प्राप्त हुँदैन त्यो बढ़दैन अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिझाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो
3: यता करको प्रभाव अन्तत आम नागरिकसम्म पुग्छ पहिलेदेखि नै महँगीको दबाव खेपिरहेका नागरिकका लागि नयाँ कर वा कर वृद्धि थप आर्थिक बोझ बन्न सक्छ त्यसैले कर निर्धारण गर्दा नागरिकको क्रय शक्ति र जीवनयापनको लागतलाई पनि समान रूपमा ध्यान दिनुपर्ने देखिन्छ फेरि एकपटक पूर्व मुख्य सचिव डाक्टर कोइराला
9: राजस्व अथवा करको दर यति बढ्दा पनि नहोस् जनताले तिर्न नसकोस् यति कम पनि नहोस् सरकारै चल्न नसकोस् त्यो मध्यस्थता खोज्नुपर्छ कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस् धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्
2: करका विषयमा पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ फेरि पनि खबरकै सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहले असार 24 यता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ प्रधानमन्त्रीका सल्लाहकार प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन् उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी हुनुहुन्थ्यो होटल संघ नेपालको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन ऊर्जा उत्पादक संघको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठ र निर्माण व्यवसाय संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन् छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई जिम्मा लगाउनु पर्ने हुन्छ म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ
3: साउदी अरबले नेपालमा श्रमिकलाई आर्थिक भार पर्ने गरी एकतर्फी रूपमा सिप परीक्षण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। अब एसभीपी प्रमाणपत्र नभएका श्रमिकले साउदीमा काम गर्न जान पाउने छैनन्। काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि साउदीले गएको असार 3 गतेबाट कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो, तर म्यान पावर व्यवसायीले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसभीपीलाई नेपालमा लागू गर्ने विषयमा पुनर्विचार गर्न परराष्ट्र मन्त्रालय मार्फत

0: कार्यक्रम कान्तिपुर दैनिकमा खबर छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरिने बीपी स्मृति दिवस नेपाली कांग्रेसका लागि एकताको अवसर हुनुपर्ने हो, तर बीपी स्मृति दिवसको अवसरमा भने पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको छ। संस्थापन र संस्थापनेतर पक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै नेतृत्व पार्टी एकता र वैचारिक दिशाबारे फरक फरक सन्देश दिएका छन्। काठमाण्डको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो आयोजित संस्थापनेतर पक्षको कार्यक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने स्पष्ट गर्दै आफूहरू निष्क्रिय नबस्ने समेत बताउनु भएको छ। इतर पक्षले राष्ट्रिय भेला गर्ने घोषणा समेत गरेको छ। बीपीको नाम लिँदै कांग्रेस दुईतिर भएको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
3: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
11: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
10: उपलब्ध। शल्यक्रियाहरू,
11: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
10: बाल बालिकाको न्यूरो सर्जरी,
11: हात खुट्टाका नसा, पेरिफेरल नर्भ सेवाहरू।
10: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
11: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराएछ।
10: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाँत। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
0: हिजो 17 परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ। काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका सुकुम्बासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको हो। नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बताउनुभयो। समितिका अनुसार काठमाडौँ उपत्यकाभित्र अहिलेसम्म 2608 घर परिवार भूमिहीन सुकुम्बासी प्रमाणित भएका छन्। केही परिवारलाई भक्तपुरको खरीबाटी र बोडे तथा बेनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ। 40 परिवारलाई तारकेश्वरको इचंगु नारायणमा रहेको अपार्टमेन्टमा राखिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: अब विदेशका खबर। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदीको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। यो सम्झौतालाई साउदी अरेबियाका लागि ठूलो कूटनैतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ़न सकिरहेको थिएन। सम्झौताको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनुअघि अमेरिकी संचार माध्यमले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्।

0: विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता समेत व्यक्त गरेका छन्। उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम सम्वर्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माणको दौड़ तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ। यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानक पालना गर्ने बताउनु भएको छ। विदेशकै अर्को खबरमा भारतमा युवाहरूको नेतृत्वमा भइरहेको कक्रोच जनता पार्टीको आन्दोलन थप चर्किएको छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि राजनैतिक तनाव बढ़ेको हो। आन्दोलनको मुख्य माग शिक्षा क्षेत्रमा सुधार, पटक पटक हुने प्रवेश परीक्षामा प्रश्नपत्र चुहाटको निष्पक्ष छानबिन तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी र युवाले सरकारले रोजगारी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। दिल्लीको जन्तर मन्तर केन्द्रित प्रदर्शनको क्रममा सुरक्षा व्यवस्थालाई पनि थप कड़ा बनाइएको छ।
1: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पाउने 3 बजे शुरू हुनेछ। नेपालले श्रृंखलाको पहिलो खेलमा नामीबियासँग 8 विकेटले पराजित भएको थियो। लीग टू अंक तालिकामा नेपाल र नामीबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामीबिया 6 स्थानमा छन्। नेपालले श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामीबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग टूको अंक तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्डस 32 अंकसहित तेस्रो स्थानमा छ। खेलकै अर्को खबरमा पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा कजाकिस्तानसँग पराजित भएको थियो। यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो।
0: अब केही खबर संक्षेपमा। आज देशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँ तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा पनि मेघ गर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2082-83 12 महिना निर्यात गरेको छ। गएको आर्थिक वर्षमा 29,32,47,00,000 बिजुली निर्यात गरेको नेपालले आयात भने 10,56,00,000,000 मात्र गरेको छ। निर्यात बढ़दा विद्युत व्यापारबाट नाफा पनि 18,76,50,00,000 रूपियाँ भएको छ।
0: 5 वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यम मार्फत शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिकमाझ व्यापक चर्चा पायो तर 2 वर्षभित्र बनाउने भनिएका आधारभूत अस्पताल अहिलेसम्म 109 को मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको 2 वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शैयाका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। आधारभूत अस्पताल शिलान्यासका 5 वर्ष 657 मध्ये 109 मात्र निर्माण शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
1: सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेपछि लोकसेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीहरू आन्दोलित भएका छन्। मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै हिजो बिहानैदेखि परीक्षार्थीहरूले काठमाडौँको माइतीगर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
0: र सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्ने उद्देश्यले हवाई शुल्कमा ठूलो सहुलियत दिने निर्णय गरेको छ। 75 भदौसम्म विभिन्न शुल्कमा छूट दिने सरकारको निर्णय रहेको छ। काया कैरनमा अब पालो उखानको
1: तातो भात मिल्नु न ओकल्नु।
0: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो,
0: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने,
1: पर्याप्त गृह कार्य विनय सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई, नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड़,
0: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता, शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने,
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन कांग्रेसका संस्थापक नेता बीपीको स्मृति दिवससँग सम्बन्धित छ। कांग्रेसको संस्थापन र इतर दुई छुट्टा छुट्टै समूहले बीपी स्मृति दिवसका अवसरमा कार्यक्रमको आयोजना गरे। यहाँ मंचमा बीपी स्मृति दिवस लेखिएको ठूलो ब्यानर छ, नेताहरू पनि छन्। अनि एकजना नेताले अर्कोलाई उहाँलाई चिन्नुभयो भनेर सोधेपछि ती अर्का नेताले सम्झना गर्न खोज्दै भन्दैछन्, ए चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता। आजको काया कैजा
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दाङ, फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा,
9: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
9: बिरामी
10: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
12: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082-585-623, 98-478-1617 र 98-478-6443।
14: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भुसालसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सयपत्री फूल खेतीतर्फ आकर्षित हुँदै किसान, बंजर जमीनमा फूल फुल्याउने प्रयास।
0: 44 बीपी स्मृति दिवस मनाइयो, किसान आन्दोलनलाई सार्थकतामा पुर्याउन गुमरा थारू स्मृति दिवसका वक्ताहरूको जोड़।
1: र दण्डका क्रममा यौनजन्य हिंसामा परेकाहरूको स्वास्थ्य र जीविकोपार्जनमा सहजता।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, निलञ्चकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-563-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका दुईवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक, यी दुवै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छन् युगबोध राष्ट्रिय दैनिकबाट।
1: तिहार आउन अझै केही महिना बाँकी छ, तर तुलसीपुरका खेतबारीमा भने तिहारको रौनक अहिले नै देखिन थालेको छ। कतै सयपत्रीको ब्याड तयार भइरहेको छ, कतै ट्राक्टरले जमीन जोतिरहेको देखिन्छ भने कतै मल्चिङ बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ। यस वर्ष कार्तिक महिनाको अन्तिम सातामा पर्ने तिहारलाई लक्षित गर्दै तुलसीपुरका विभिन्न ओडामा व्यावसायिक फूल खेतीको तयारी तीव्र बनेको छ। केही वर्ष अघिसम्म भारतबाट आयात हुने फूलमा निर्भर रहेको बजारमा अहिले स्थानीय उत्पादनले स्थान बनाउन थालेको छ। प्लास्टिक जन्य कृत्रिम फूलमा स्थानीय सरकारले प्रतिबन्ध लगाएपछि किसान, सहकारी र विभिन्न संस्थाहरू फूल खेतीतर्फ आकर्षित भएका छन्। यसले बंजर जमीनको उपयोग मात्र होइन, रोजगारी र आमदानीको नयाँ सम्भावना पनि सिर्जना गरेको छ। तुलसीपुर 12 स्थित माध्यमिक विद्यालय हरिपौराको वर्षौंदेखि बाँज रहेको जमीन यो वर्षदेखि हरियाली र फूलबारीमा परिणत हुँदैछ। विगतमा विभिन्न उद्यममा संलग्न रहँदै आउनुभएका उमेश कुमार डाँगी र युवराज केसीले विद्यालयको 3 बिघा जमीन भाडामा लिएर फूल खेती सहित अन्य नयाँ योजनाहरू अघि बढ़ाउनु भएको छ। पहिलो चरणमा करिब 15 कट्ठा क्षेत्रफलमा सयपत्री फूल खेतीको तयारी भइरहेको छ, जसका लागि हाल ब्याड तयार गर्ने, जमीन व्यवस्थापन गर्ने र आवश्यक पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ। व्यवसायी डाँगीले भन्नुभयो, बाँकी क्षेत्रमा भने माछा पालन र फन पार्क सञ्चालन गर्ने योजना रहेको डाँगीले बताउनुहुन्छ। उहाँका अनुसार एउटै स्थानबाट कृषि, पर्यटन र मनोरञ्जनलाई जोड्ने लक्ष्यसहित काम अघि बढ़ाएका छौं। यही उत्पादन राम्रो भयो भने आगामी वर्षदेखि फूल खेतीको क्षेत्रफल थप विस्तार गर्ने तयारी गरेका छौं। उता तुलसीपुर 18 को बेलघारी टोलमा रहेको बिजोरी साना किसान सहकारी संस्था लिमिटेडले पनि पहिलो पटक व्यावसायिक फूल खेतीमा हात हालेको छ। संस्थाले 17 कट्ठा जमीन भाडामा लिएर सयपत्री खेतीको तयारी गरेको छ। अहिले जमीन जोत्ने, मल्चिङ बिछ्याउने र ब्याड राख्ने काम पूरा भइसकेको संस्थाका व्यवस्थापक दुर्गा मल्लले जानकारी दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
0: 44 बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले जरा अभियानको समापनसँगै वृक्षारोपण गरेर मनाएको छ। कांग्रेस दांगली घोराई उपमहानगरपालिका 16 बाउनडाँडा स्थित सृजनशील आधारभूत विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेर 44 बीपी स्मृति दिवस मनाएको हो। नेपाली कांग्रेस दांगका कार्यवाहक सभापति गिरिराज सुवेदीको सभापतित्व एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य लीला नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बीपी कोइरालाको मेलमिलाप लोकतन्त्र र संगठन सुदृढीकरणको विचारलाई आत्मसात गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी संगठन निर्माणमा जुट्न नेताहरूलाई आग्रह गरेका थिए। उनीहरूले पार्टीभित्र पछिल्लो समय देखिएको मतभेद र गुटगत प्रभावलाई अन्त्य गर्दै व्यक्तिगत भन्दा माथि उठेर संगठनलाई बलियो बनाउनतर्फ ध्यान दिन आग्रह गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य लीला नेपालीले बीपीको विचार र सिद्धान्तलाई आत्मसात गर्दै संगठनलाई मजबूत बनाउन नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो। पार्टीलाई एक ढिक्का बनाउन पार्टी नेतृत्वमा लागेको उल्लेख गर्दै उहाँले पार्टीभित्र देखिएका असन्तुष्टिलाई संवाद मार्फत सम्बोधन गर्ने पनि बताउनुभयो। कार्यक्रममा केन्द्रीय वक्ता तथा जरा अभियानका प्रतिनिधि शंकर तिवारीले कांग्रेस रचनात्मक प्रतिपक्षका रूपमा सरकारका कमजोरी विरूद्ध निरन्तर आवाज उठाइरहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्य नागरिक अधिकार र संविधानको रक्षामा कांग्रेस दृढ रहेको उल्लेख गर्दै आवश्यक परे सत्याग्रह सम्मको आन्दोलन गर्न सक्ने क्षमताको विकास गरिरहेको बताउनुभयो। आजको गोरक्ष दैनिकमा यो खबर रहेको छ। त्यस्तै तुलसीपुरमा पनि बीपी चोकमा महामानव बीपी कोइरालाको शालिग पुनस्थापना गरिएको छ। 44 बीपी स्मृति दिवसका अवसर पारेर बीपीको शालिग पुनस्थापना गरिएको क्षेत्रीय सभापति जगतबहादुर खड्काले जानकारी दिनुभएको छ। आजको गोरक्ष दैनिकमा खबर छ।
1: छ दशक अघि थालिएको किसान आन्दोलनलाई सार्थकता दिन एकताबद्ध प्रयास जरूरी रहेको सरकारवालाहरूले जोड़ दिएका छन्। किसान नेता शहीद गुमरा थारूको 66 स्मृति दिवसका सन्दर्भमा बुधबार घोराईमा आयोजना गरिएको कार्यक्रममा बोल्दै सरकारवालाहरूले गुमरा थारूले शुरूआत गर्नुभएको किसानहरूको हक अधिकार प्राप्तिको आन्दोलनलाई सार्थकता दिन थप संघर्ष जरूरी रहेको मा जोड़ दिनुभएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमाले दाङका इन्चार्ज नरुलाल चौधरीले किसानहरूको अधिकार स्थापित गर्न थालेको आन्दोलन रोक्न तत्कालीन सरकारले गुमरा थारूको हत्या गरेको स्मरण गर्नुभयो। किसानहरूलाई मोही हक स्थापित गर्ने आन्दोलनका क्रममा तत्कालीन जमीन्दारहरूको विरोधमा गुमरा शहीद हुन पुगेको भन्दै उहाँले उक्त आन्दोलनले अहिलेसम्म सार्थकता पाउन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। देशमा गणतन्त्र आयो तर किसानका समस्या, भूमिहीन किसान, गुठी पीड़ितका समस्या अहिले पनि जीवकातिउ छन्। चौधरीले भन्नुभयो, भूमिहीन दलित मोही किसानहरूका पक्षमा अझै वर्गीय आन्दोलन जरूरी छ। त्यसका लागि सबै एकताबद्ध भएर अघि बढ़न जरूरी छ। कार्यक्रममा बोल्दै तुलसीपुर महानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानको अधिकारका लागि गुमरा थारूले जीवन बलिदान गर्नु परेको स्मरण गर्दै उहाँका सपना पूरा गर्ने अभिभार आफूहरूमा आएको बताउनुभयो। पछिल्लो पटक भूमिहीन किसान, दलित, अव्यवस्थित बसवासीहरूलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारहरूले काम गरिरहेको स्मरण गर्दै उहाँले गुमराले देखेको सपना पूरा गर्न सधैं प्रतिबद्ध भएर लाग्ने बताउनु भएको हो। तर नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक विश्वराज आचार्यले आन्दोलनका बेला निर्माण भएको मानसिकता सत्तामा हुँदा बिर्सिने प्रवृत्तिले वर्गीय आन्दोलनले सार्थकता पाउन नसकेको बताउनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: दंगीशरण गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष 2082-83 कुल 30 मुद्दा दर्ता भएका छन्। ती मध्ये 10 मुद्दा निरूपण, 2 अदालत गएको र 18 मुद्दा छलफल तथा मेलमिलापको प्रक्रियामा रहेका छन्। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक पीमा कुमारी ओली खड्काका अनुसार इज्जत आमद अनुसार खान खाना लाउन नदिएको र शिक्षा दीक्षा नदिएको माना चामल सम्बन्धी 13 मुद्दा दर्ता भएका छन्। ती मध्ये 2 फर्स्योड, 2 अदालत गएको र 9 छलफलको प्रक्रियामा रहेको जानकारी गराइएको छ। त्यसै गरी जग्गा विवाद सम्बन्धी 13 मुद्दा दर्ता भएका छन्, 6 फर्स्योड भइसकेका छन् भने 7 छलफल प्रक्रियामा रहेका छन्। दंगी शरण गाउँपालिकामा 30 मुद्दा आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
1: सशस्त्र दण्डका क्रममा यौनजन्य हिंसामा परेका पीड़ितहरूको शारीरिक मानसिक समस्या समाधान र उनीहरूको जीविकोपार्जनमा सहजता ल्याउन थालिएको छ। नेपाल महिला सामुदायिक सेवा केन्द्रले दाङका 105 पीड़ितहरूको शारीरिक मानसिक स्वास्थ्य उपचार तथा उनीहरूको जीविकोपार्जनमा सहयोग गरेको हो। नेतृत्वमा समुदाय कार्यक्रम मार्फत जिल्लामा बसोबास गर्ने सशस्त्र दण्डका क्रममा यौनजन्य हिंसामा परेका पीड़ितहरूको सहज जीवनयापनका लागि काम गरिरहेको हो। केन्द्रले बुधबार घोराईमा सामाजिक लेखाजोखा कार्यक्रम गर्दै पीड़ितहरूको जीवन सहजताका लागि गरिएको काम फलदायी भएको सरकारवालाहरूलाई जानकारी दिएको हो। केन्द्रका अनुसार दाङमा 93 महिला र 12 पुरूष सशस्त्र दण्डका क्रममा यौनजन्य हिंसामा परेका र उनीहरूको उपचार र जीविकोपार्जनका लागि संस्थाले सहजीकरण गरेको छ। कार्यक्रम संयोजक रमेश केसीले मनोपरामर्श उपचारसँगै जीवन सहजताका लागि भैंसी पालन, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालन उनीहरूलाई पालनमा उनीहरूलाई सहयोग गरिएको छ, जसले गर्दा उनीहरूलाई मानसिक समस्याबाट मुक्त गराउँदै व्यवसायमा लगाइएको छ। दाङका 10 मध्ये 8 पालिकामा पीड़ितहरूलाई सहयोग गरिएको छ, जसमा 2 पुरूष र 24 महिला गरी 26 बंगुर पालनमा, बाख्रा भेडा र पालनमा 8 महिला, भैंसी पालनमा 4 पुरूष र 17 महिला गरी 21 कुखुरा पालनमा 1 पुरूष र 4 महिला गरी 5 शिक्षामा, 1 महिला पसल सञ्चालनमा, 2 पुरूष र 18 महिला गरी 20 घर निर्माण, 6 महिला जग्गा खरिद, 2 महिला अटो सञ्चालक र 1 पुरूष थ्रेसर खरिद, 1 महिला उपचार, 2 महिला मुद्दती खाता सञ्चालनमा, 1 पुरूष र 7 महिला गरी 12 पुरूष र 93 महिलालाई सहयोग गरिएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: दाङको घोराही लमही सड़क खण्डमा बिहिबार करिब 1 सवारी आवागमन प्रभावित हुने भएको छ। घोराही लमही सड़क अन्तर्गत घोराही उपमहानगरपालिका 3 पर्ने मुसोट खोला पुलको प्राविधिक जाँच गरिने भएकाले बिहिबार बिहान 1 सवारी आवागमन प्रभावित हुने भएको हो। सड़क डिभिजन कार्यालय दाङले बुधबार सूचना जारी गर्दै साउन 7 बिहान 8 बजेदेखि 9 बजेसम्म पुल सेक्टर नेपालगंजबाट मुसोट खोला पुलको परीक्षण प्राविधिक परीक्षण तथा निरीक्षण गरिने भएकाले सवारी आवागमन प्रभावित हुने जनाइएको छ। उक्त समयमा घोराही लमही सड़क खण्ड हुँदै सञ्चालन हुने सवारी साधनको आवागमनमा केही समय अवरोध हुने भएको छ। यस अवधिमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई आफ्नो यात्रा समय तालिका मिलाउन तथा सम्भावित असुविधालाई ध्यानमा राखी आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई सड़क डिभिजन कार्यालय दाङले आग्रह गरेको छ। आजको गोरक्ष दैनिकमा खबर रहेको छ।
1: नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीम प्रसाद खतिवटा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। उपकुलपतिमा नियुक्त हुनुभएका खतिवडालाई सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलले शपथ खुवाउनु भएको छ। अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
0: खबरमा अब रिपोर्टको पालो। वर्षातको समयमा घर करेसाबारी तथा वन जंगलमा उम्रने च्याउ सिजनको तरकारी भन्दै धेरै उपभोक्ताको रोजाईमा पर्छ। घर करेसाबारी तथा वन जंगलमा उम्रने च्याउ कतिपय परिवारलाई आमदानीको स्रोत पनि बनेको छ, तर नचिनेर खाँदा कतिपयको अकालमा ज्यानै समेत जाने गरेको छ। सानो लापरवाहीले ज्यानै जोखिममा पर्न सक्ने भएकाले चिनेको सुरक्षित र भरपर्दो च्याउ मात्र प्रयोग गर्न, जथाभावी रूपमा उम्रिएको च्याउ खाँदै नखान चिकित्सकहरूले सुझाव दिएका छन्। एक रिपोर्ट।
1: वर्षा लागेसँगै वन जंगल तथा घरका करेसा बारीमा च्याउ उम्रने गर्छ। खानाका लागि स्वादिलो तरकारीको रूपमा लिइने च्याउ सिजनको तरकारी भन्दै उपभोक्ताले पनि खुबै मन पराउँछन्। वन जंगल तथा घरका करेसा बारीमा उम्रने च्याउ स्थानीय टिप्सन र बजारमा ल्याएर बिक्री गर्छन्। उपभोक्ताले निकै रुचाउने भएपछि स्थानीयहरूले बजारमा प्रति किलो 200 देखि 600 रूपियाँसम्म बिक्री गर्ने गरेका सड़कका पेटी तथा चोकमा च्याउ बिक्री गर्नेहरू बताउँछन्।
3: त्यहाँबाट ल्याएको हो, उताबाट महिलाहरूले गाउँ जंगलबाट टिपे लिएर आउँछ, हामी खरिदछौँ। अब यो 600 रुपियाँ केजी भएको छ, जस्तै उताबाट जति सस्तो भयो सस्तो भाव दिने, महँगो भएपछि महँगो पनि दिने, त्यस्तो हुन्छ। बिक्छ यो 24-25 किलो 10-15 किलो बिक्छ दिनमा। सल्याउ सङ्ग्रेना देउली छ 200 रुपियाँ मुठा, 150 रुपियाँ मुठा, 400 रुपियाँ केजी, 500 केजी छ।
1: नागरिकहरू कति आफै वन जंगलमा गएर च्याउ टिपेर ल्याउँछन् भने ग्राहकको माग पनि राम्रो रहेको कारण गाउँबाट स्थानीयले ल्याएको च्याउ किनेर व्यापारीहरूले पनि बिक्री गर्ने गरेका छन्। जंगलमा च्याउ टिप्न जाने कतिपयलाई कुन च्याउ विषालु हो र कुन होइन भन्नेसम्मको ज्ञान हुँदैन। साउनको पहिलो हप्तामै दाङमा जंगली च्याउ खाँदा तुलसीपुर 3 की 1 37 वर्षकी महिलाको मृत्यु भएको छ, तर सकेसम्म चिनेका र पहिलेदेखि खाँदै आएको जंगली च्याउ मात्र बिक्री गर्ने प्रयास गरेको च्याउ बेच्नेहरूको भनाइरहेको छ। घोराई उपमहानगरपालिका 18 गुम्बाकी सुकमती सुनार।
4: यहीँ टुई डाङबाट यहीँ खरिदछु, खरिदेर बेच्छु 10-20 रुपियाँ खानै पर्व। म जान्छु जान्दा यस्तो च्याउ पान्न, हामीले भई च्याउ मात्र ल्याएर
1: च्याउमा प्रोटिन, फाइबर तथा विभिन्न पोषक तत्व पाइन्छ, तर नागरिकहरूले जंगली च्याउ खान योग्य छ कि छैन भनेर त्यति मेसो नपाउने भएका कारण विषालु च्याउले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन मात्र होइन ज्यान पनि जान सक्ने चिकित्सकको भनाइ छ। खानका लागि स्वादिलो भए पनि जंगली च्याउले गम्भीर संकट निम्त्याउने भएका कारण जंगली च्याउ खाँदै नखान र च्याउ खाने नै भए व्यावसायिक रूपमा उत्पादन भएका च्याउ खान सुझाव दिनुहुन्छ। घोराई स्थित संजीवनी शिक्षण अस्पतालमा कार्यरत डाक्टर परवेश पोखरेल।
5: सकेसम्म एकछिन मिठो स्वादको लागि चाहिँ जंगलको च्याउ सेवनै नगरौं। च्याउ खान मन लाग्यो भने आजभोलि बजारमा विभिन्न किसिमको घरमै बनाएको च्याउ पाइन्छ, त्यही च्याउ सेवन गरौं। अनि अर्को चाहिँ सामान्य पखाला हो भनेर चाहिँ घरमा रोग लागिसकेपछि चाहिँ सामान्य हो भनेर चाहिँ नबसौँ, बरु एकैछिन हस्पिटल गएर डाक्टरसँग परामर्श लिएर ठिक छ भने घर फर्किम, ठिक छैन भने उपचार गरेर मात्रै घर फर्किम।
1: विशेषज्ञहरूका अनुसार च्याउको रंग, आकार वा किराले खाएको आधारमा विषालु वा अविषालु छुट्याउन सकिँदैन, त्यसैले पहिचान नभएको च्याउ नटिप्ने, नकिन्ने र नखाने नै सबैभन्दा सुरक्षित उपाय हो।
6: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
7: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
6: दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच, उपचार तथा अपरेशन सेवा,
8: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
6: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
8: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
6: र मुखको स्वास्थ्यको सुधार।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5 68-218।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-568-509 र मोबाइल 98453-0653।
0: अब बाँकी प्रसंगहरू। तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्की भित्र दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर नौका कमल गिरी र सोही घर निर्माणका मिस्त्रीका रूपमा काम गर्दै आएका घनश्याम गिरी रहेको दाङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूको स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर नौमा बस्दै आएका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक डीएसपी होमबहादुर पराजुलीका अनुसार मृतकहरू नातामा दाजुभाइ हुन्। उनीहरू एकै घरका दाजुभाइका छोराहरू भएको बुझिएको छ। कमल निर्माण व्यवसाय ठेकेदार र घनश्याम मिस्त्रीका रूपमा काम गर्दै आएका थिए। पानी ट्याङ्कीको फर्मा सेट्रिङ निकाल्नका लागि भित्र छिरेका बेला अक्सिजनको कमी भई निसासिएर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। आजका सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्।
1: घोराई उपमहानगरपालिकाले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई बुधबार दुईवटा माइक्रोमिटर हस्तान्तरण गरेको छ। नगर प्रमुख नरूलाल चौधरीले दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। मौजदात प्लास्टिकहरू कहिलेसम्म बेचिसक्ने भनेर म्याद तोकौ नगर प्रमुख चौधरीले भन्नुभयो। त्यसपछि 40 माइक्रोन भन्दा पातला प्लास्टिक निषेधित क्षेत्रको कानून लागू गरौ। उहाँका अनुसार संघमा रहेको माइक्रोमिटरमा व्यवसायीले आफ्नो प्लास्टिक नाप्नेछन्। मापदण्ड भन्दा पातलो भए बिक्री वितरण नगरी फिर्ता पठाउनेछन्। प्लास्टिक स्टक प्लास्टिक सकौ पहिला स्टक प्लास्टिक सकौ। संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो त्यसपछि निषेधित क्षेत्र लागू गरौला। उहाँले व्यावसायिक गोदाममा रहेका र बिक्री केन्द्रका प्लास्टिक हेर्ने बताउनुभयो। व्यवसायीहरूलाई घाटा नहुने गरी स्टक सकेर अघि बढ़न सुझाव दिनुभयो। लामो समयदेखि पातलो प्लास्टिक कारोबार गर्दै आएका व्यवसायीसँग तत्कालै कडा नीति नलगाउन आग्रह गर्दै साथ सहयोग हुने प्रतिबद्धता जनाउनुभयो। प्लास्टिक व्यवसाय समिति मार्फत कार्यान्वयनमा लाग्ने उहाँको भनाइरहेको थियो। बजार अनुगमन गरेर 40 माइक्रोन भन्दा पातला प्लास्टिक प्रयोग तथा बिक्री वितरण नगर्न सुझाव दिएको वातावरण शाखा प्रमुख मदन कुमार ओलीको भनाइरहेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
0: मातृ तथा बाल स्वास्थ्य सम्बन्धी व्यवहारमा देखिने पुस्तागत सोचको अन्तरलाई उजागर गर्दै राप्ती गाउँपालिका स्थित आशाका किरण संस्थाले जनचेतनामूलक नाटक दुई पुस्ताको सोच प्रदर्शन गरेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जाइका नेपालको सहयोगमा बुधबार भालुबाङमा आयोजना गरेको मातृ तथा बाल स्वास्थ्य पुस्ता पुस्तिका परियोजना शुभारम्भ कार्यक्रममा प्रस्तुत नाटकले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा परिवारको साझा जिम्मेवारी तथा मातृ तथा बाल स्वास्थ्य पुस्तिकाको प्रभावकारी प्रयोगका बारेमा सन्देश दिएको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाल तथा मातृ मृत्यु दर शून्यमा झार्न सबै सरकारवाला निकायको समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो। आजको गोरक्ष दैनिकमा यो खबर रहेको छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको गोरक्ष युगबोध राष्ट्रिय दैनिकमा एक्लै समूह र विश्वव्यापी विश्वसँग रमाउने कला नारायण प्रसाद शर्माको विचार छापिएको छ। जेनजी र बीपी दुई पुस्ताको वैचारिक कनेक्ट डिला संग्रौलाको विचार छापिएको छ भने आजको युगबोध दैनिकले राष्ट्रिय सम्पदाको अन्तर्राष्ट्रियकरणमा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ। त्यसै गरेर आजको गोरक्ष दैनिकले बीपीको मेलमिलाप नीति र कांग्रेसको प्रवृत्ति भुवन पोखरेलको विचारलाई छापेको छ भने आजको गोरक्ष दैनिकले किसानहरूको रासायनिक मलको रोदन शीर्षकमा सम्पादकीय छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी

0: तुपति आई केयर सेंटर कपासी दान संपर्क नंबर 9843008804 9843008804 www.ashupatiicare.com
1: मीटर ब्याजमा नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मीटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: 5 नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4/1 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो।
2: गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा न्यायिक समिति गठन गर्ने।
1: मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा पूर्ण छूट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले आर्थिक ऐन 2083 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको पनि मन्त्री पोखरेलले बताउनुभयो। मन्त्री पोखरेलले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने तथा श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बैठकले गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सृजना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गर्नुभएको छलफलमा वहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकामा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। यस्तै प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकामा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि आश्वस्त पार्नुभयो। छलफलका क्रममा प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम खड़ा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा विशेष चासो देखाउनु भएको छ। छलफलमा नेपाल हस्तकला व्यवसाय महासंघका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको बताउनुभयो। प्रतिपक्षी दलहरूले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन हिजो राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसून सक्रिय भएसँगै देशभर बाढ़ी पहिरो डुबान चट्याङ र हिमताल विस्फोटको जोखिम बढ़िरहेको र यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाफ मागिएको छ। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083ले यस वर्ष देशभर 51,868 घरधुरीका 2,26,661 नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। तापक्रम वृद्धि, आकस्मिक बाढ़ी पहिरो र हिमताल विस्फोटको जोखिम पनि बढ़दै गएको हुनाले समयमै प्रभावकारी तयारी आवश्यक रहेको जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्तावमा भनिएको छ। ध्यानाकर्षण प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्व रिक्त रहेको विषय पनि उठाइएको छ। त्यस्तै संघ प्रदेश र स्थानीय तहबीचको समन्वय प्राधिकरणको नेतृत्व रिक्तताको समाधान विपद पूर्व सूचना प्रणालीको प्रभावकारिता तथा दुर्गम क्षेत्रका नागरिकसम्म सूचना पुर्याउने वैकल्पिक संयन्त्र बारे पनि सरकारले जानकारी दिनुपर्ने माग गरिएको छ। यसका साथै विपदपछिको उद्धार राहत र पुनस्थापनाको तयारी तथा जोखिमयुक्त समुदायको सुरक्षाका लागि सरकारले गरेका तयारी बारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराउन प्रस्तावमा माग गरिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयन अवस्थाको अध्ययन शुरू गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिश उपसमितिले ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयनमा मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिश गर्न कार्यक्षेत्र तोकिएको छ। यस्तै ऐन कार्यान्वयन मापनका सम्बन्धमा कम्तीमा तीनवटा मुलुकको अभ्यास अध्ययन गर्न आवश्यकता अनुसार सम्बन्धित सरकारवालासँग छलफल गर्न र 30 दिनभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको समितिका सभापति रोकायाले जानकारी दिनुभयो। समितिले विधायकी अन्तर सम्बन्ध अध्ययन गरी सिफारिश गर्न सांसद सुरेश आले मगरको संयोजकत्वमा बेग्लै उपसमिति पनि गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य नारायण विलास जोशी नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नुअघि विक्रम सम्बत 1998 उहाँले प्रेम बहादुर कंसाकार शम्भुराम श्रेष्ठ सूर्यबहादुर भारद्वाज र राम राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त आन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत उहाँले राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। स्मृति दिवसका अवसरमा आज नेकपा एमाले राजधानी प्रदेश कमिटिले एक कार्यक्रमको आयोजना गरेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी लगायतले पनि स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको जनाएका छन्। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारहरूमा गठबन्धन उलट पुलट बारे विभिन्न दलहरू बीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न परिवर्तन पक्षधर राजनैतिक शक्ति बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। जनकपुरधाममा हिजो आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा संयोजक दाहालले परिवर्तनका पक्षमा संघर्ष गरेका राजनैतिक दलहरू बीच साझा समझदारी र सहकार्य अपरिहार्य बनेको बताउनुभयो। संयोजक दाहालले वामपन्थी कम्युनिष्ट घटकहरू बीच ध्रुवीकरण गर्दै एकताको पहल कदमी भइरहेको र सहकार्यका विषयमा नेकपा एमालेसँग पनि प्रयास भइरहेको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माथतका सबै निकायमा जिम्मेवारी उत्तरदायित्व र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। हिजो संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुंग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीड़ितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कड़ा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मार्फतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको एक बोट सयको नोट कार्यक्रम प्रभावकारी बन्दै गएको छ। एक बोट फलफूल तथा जड़ीबुटी रोप्दा किसानले हातमै 100 रूपियाँ पाउने यस कार्यक्रम अन्तर्गत एक वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढ़ी फलफूल तथा जड़ीबुटीका बिरूवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
3: रिब्दीकोट गाउँपालिका दुई चितीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरूवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला कागती मौसम लगायतका 200 बढ़ी बिरूवा लगाइसक्नु भएका उहाँले रिब्दीकोट गाउँपालिकाको एक बोट सयको नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
4: फलफूल बिरूवा सुन्तला अथवा कागती अरू अन्य फलफूल हुनसक्छ वन्यजन्तु हटाउनको लागि
3: स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरूवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। एक बोट सहयोग नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुम खोलाका किसान दिवाकर अरियाल।
5: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिनसम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
3: रिब्दीकोट गाउँपालिकाले 8 वडामा फलफूलको नमूना बगैंचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले एक बोट सहयोग नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरूवा रोपेका छन् जसमा 40,00,000 रूपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। रिब्दीकोटमा फलफूल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
6: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफूल तथा जडीबुटीका बगैंचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने
3: बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफूल तथा जडीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त पालिका अध्यक्ष नारायण बहादुर कार्की।
7: किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रूपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रूपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
3: एक बोट सयको नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
1: नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन शुरू गर्न नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने अन्तिम मिति आरसीओडी थप्ने प्रक्रिया अघि बढ़ाएको छ। यसका लागि प्राधिकरणले पहिलो पटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। गत असार 32 गते बसेको प्राधिकरण संचालक समितिको बैठकले आयोजनाको भौतिक गति, पीपीए अन्तर्गतका दायित्वको कार्यान्वयन र आरसीओडीको अवस्थाका आधारमा 4 समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ़ाइएको हो। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन रहेका छन्। तीमध्ये समूह कमा 4,000 491 मेगावाट क्षमताका 150 आयोजना छन्। समूह खमा 1420 मेगावाट क्षमताका 68 आयोजना समावेश छन्। बाँकी आयोजना समूह ग र घमा वर्गीकृत गरिएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा 26 आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 32 आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ। यस अवधिमा 26 ईआईए प्रतिवेदन र 6 पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई मानव वन्यजन्तु दण्ड व्यवस्थापन सम्बन्धी गठित समिति टास्क फोर्सले अन्तरिम प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्नुहुँदै हिजो उहाँले देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्नुहुँदै यसको दीर्घकालीन र व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाँदरका कारण बाली नष्ट हुने, किसान विस्थापित हुने तथा कृषि उत्पादनमै प्रत्यक्ष असर परेको विषयलाई प्राथमिकताका साथ उठाउँदै उक्त समस्यालाई केवल वन्यजन्तु संरक्षणको दृष्टिले मात्र नभई किसानको जीविकोपार्जन र खाद्य सुरक्षासँग जोडिएको राष्ट्रिय मुद्दाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। बाँकेको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। उहाँले दक्षिण अमेरिकी मुलुक पाराग्वेमा रहँदा कुखुरा पालन व्यवसाय गर्नुभएको थियो। नेपाल फर्केपछि पनि मौर्याले कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। नेपालगंजबाट संवाददाता आलम खानको रिपोर्ट।
8: देशमा राम्रो आमदानी र सफल व्यवसाय छोडेरै आफ्नै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू तिरलै भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका दुईकी गीता मौर्याले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगंज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै कुखुरा पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या।
9: अमेरिकाको पराग्वे भन्ने ठाउँमा गएँ। त्यहाँदेखि के गर्ने काम के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा बटान गरेँ।
8: नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय शुरू गरेपछि राम्रो आमदानी भएको बताउनुहुन्छ मौर्या।
9: 2071 नेपालगंजकै घरमा पनि मैले सानो बटर व्यवसाय शुरू गरे। स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
8: सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले ल्याउनु भयो।
9: गभर्मेन्टले जब त्यसको स्ट्रङ शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि गभर्मेन्टले चाहिँ एउटा साइडमा एउटा के सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ कुरोबाट आओस् कि म यसमा लाग्यो भने पनि मेरो भविष्य राम्रो जान्छ भन्ने।
8: विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवा लागि प्रेरणाको स्रोत।

0: व्यापक क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी नै रहेको छ। कंगोमा फैलिएको इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या करिब 1000 पुगेको छ। सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार यस प्रकोपमा हालसम्म कम्तीमा 999 जनाको मृत्यु भएको छ। कंगोको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशमा 2473 जना संक्रमित भएका, जसमध्ये 737 जना बिरामी आइसोलेशन र अस्पतालमा उपचाररत रहेका छन्। गत मे 15 घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्र गतिमा फैलिएको मध्ये एक भएको अधिकारीले बताएका छन्। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन दङ्गाली हो नि त, राम्रो भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478263।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हिराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरीदेखि उपचार गर्ने,
9: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, घोराई न्यू रोड, गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 0825904662 9829185553।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
13: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
8: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
14: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
15: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर 0825902222।
11: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
16: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
17: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
16: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
7: शुद्ध महका लागि कहाँ जाने त
18: ल घोराई सोह्र

0: सरा चौकमा रहेको दाङहनीमा जाने नि।
1: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
2: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङहनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
1: सम्पर्क मोबाइल नम्बर 9858831840 र 9848820440।
2: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
5: भर्ना सम्बन्धी सूचना।
6: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
5: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
7: सम्पर्क फोन नम्बर 082-560-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
8: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
8: उपलब्ध। शल्यक्रियाहरू
9: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
8: बालबालिकाको न्युरो सर्जरी,
9: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
8: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
9: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
8: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
10: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847-23572।
13: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
13: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
13: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
13: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
16: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकल हल।
17: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
17: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
16: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
17: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
16: मुटु, छाती, पेट, लिभर, दम, थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
18: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
16: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825606052।
19: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
20: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
19: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
21: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, दाङ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
4: हार्दिक आमन्त्रण।
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई 5 दाङ।
4: अध्यक्ष गणेश कुमार अधिकारी। सम्पर्क मोबाइल नम्बर 98 5 78 30 4 4 र सचिव विष्णुराम आचार्य। सम्पर्क मोबाइल नम्बर 98 5 78 32 391।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: या ये दांत दुख रहा है।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिराउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-8363-0027,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
6: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
7: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
8: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
7: हार्ट अट्याक मुटु पेट जिउ र खुच्चा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
8: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
7: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
8: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818899088
10: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भूषालको नमस्कार। दाङको दंगीशरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन्। संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू रहने गर्दछन्। थारू समुदायको भाषा, कला, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको संग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एकै स्थानमा अवलोकन गर्न सकिन्छ। यहाँ डंगौरा, देसौरी, राणा, चितनिया र मोरिङ्गिया थारू समुदायका परम्परागत घरका नमूना निर्माण गरिएका छन्। यसै गरी मौलिक भेषभूषा, गरगहना, हस्तकला, कृषि औजार, माछा मार्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। संग्रहालयमा पछिल्लो समय थारू भाषा सम्बन्धी पुस्तकको संकलन समेत विस्तार गरिएको व्यवस्थापक चौधरीले बताउनुभयो। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा थारू संस्कृति अध्ययन गर्न चाहनेका लागि संग्रहालयलाई महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित गरेको उहाँको भनाई रहेको छ। संग्रहालयका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले आधुनिक जीवनशैलीका कारण लोपनु बन्दै गएको थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र वेशभूषाको संरक्षणका लागि संग्रहालय स्थापना गरिएको बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यान देशभरका घ वर्गका अन्तर्गत 25 जिल्ला प्रहरी कार्यालय मध्ये मासिक कार्य सम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गर्न सफल भएको छ। केही महिना अघि 1900 स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले कार्य सम्पादनमा निरन्तर सुधार गर्दै जेठ महिनाको मूल्यांकनमा दोस्रो र असार महिनाको मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गरी देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व, सम्पूर्ण प्रहरी कर्मचारीको निरन्तर सक्रियता, प्रभावकारी समन्वय र अहोरात्र खटाईका कारण यो उपलब्धि हासिल भएको हो। नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्य सम्पादन मूल्यांकन गर्दै आएको छ। मूल्यांकनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धानको प्रभावकारिता, शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानव अधिकारको पालना, नागरिक संघको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली लगायतका विभिन्न सूचकलाई आधार मानिन्छ। साथै विपद व्यवस्थापन, जनगुनासो फड़चौड़ तथा आन्तरिक अनुशासन जस्ता पक्षमा प्राप्त अंक समेत समावेश गरी अन्तिम नतिजा निर्धारण गरिने व्यवस्था रहेको छ। ती सबै सूचकमा असार महिनाभर प्रभावकारी कार्य सम्पादन गरेपछि जिल्ला प्रहरी कार्यालय सल्यानले 1900 स्थानबाट उल्लेखनीय फड़को मार्दै पहिलो स्थान हासिल गरेको हो। कार्यालयले यस उपलब्धिले जिल्लावासीप्रति अझ जिम्मेवार र उत्तरदायी भएर सेवा प्रवाह गर्न थप प्रेरणा मिलेको जनाएको छ। साथै आगामी दिनमा पनि शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा नागरिक मैत्री प्रहरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2081-82 र समीक्षा वर्ष 2082-83 क्रस बोर्डर विद्युत आयात निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष 2082-83 भारत तथा बंगलादेशतर्फको विद्युत निर्यातबाट नेपालले कुल 29,32,47,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 67.97% बढ़ी हो। प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 2,38,29,00,000 युनिट विद्युत निर्यात गरी 17,45,00,000
87 लाख रूपियाँ आमदानी भएको थियो तर समीक्षा वर्ष 2082-83 निर्यात परिणाम 65.89% बढ़ेर 3,87,74,92,000 युनिट पुगेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आमदानी हासिल भएको हो। निर्यात आमदानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 1,68,04,00,000 युनिट विद्युत आयात गर्दा 12,92,30,00,000 रूपियाँ बाहिरिएको थियो तर समीक्षा वर्ष 2082-83 आयात परिणाम 31.57% घटेर 1,14,98,00,000 युनिटमा सीमित भएको छ। आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर 10,55,99,00,000 रूपियाँमा छरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 18.29% कम हो। समीक्षा वर्ष 2082-83 29,32,47,00,000 रूपियाँको निर्यात आमदानीबाट 10,55,99,00,000 रूपियाँको कुल आयात खर्च कटाउँदा विद्युतले नेपाल विद्युत व्यापारबाट मात्रै कुल 18,76,48,00,000 रूपियाँ खुद हासिल गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका महिला छोराका रूपमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। उहाँ शहीद गंगालालको भाइ हुनुहुन्छ। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखा मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य नारायण विलास जोशी नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कलकत्तामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नु अघि विक्रम सम्बत 1998 उहाँले प्रेमबहादुर कंसाकार शम्भुराम श्रेष्ठ सूर्यबहादुर भारद्वाज र राम राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संगठन गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। दाङ जिल्लामा आर्थिक वर्ष 2082-83 347 सवारी दुर्घटनामा 72 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 पुरूष 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ती दुर्घटनामा परि 163 पुरूष 47 महिला 16 बालक र 6 बालिका गम्भीर घाइते भएका छन्। दुर्घटनामा सबैभन्दा बढ़ी 281 मोटरसाइकल दुर्घटना भएका थिए। सड़क दुर्घटना हुनुका मुख्य कारण तीव्र गति र मादक पदार्थ सेवन, चालकको लापरवाही, सड़कको अवस्था, यान्त्रिक गडबड़ी रहेको प्रहरीको भनाई रहेको छ। र आज तराई र मधेसमा मनसुनी प्रणाली निष्क्रिय भए पनि पहाड़ी क्षेत्रमा भने मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन्। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान रहेकोले जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ।
कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव बाढ़ी पहिरो तथा भूक्ष जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बस्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि स्वास्थ्य पर्यटन पर्वतारोहण सड़क तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन र विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन महाशाखाको अनुरोध रहेको छ। हस्तो बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान राई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
3: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
3: सम्पर्क फोन नम्बर 0825-62-601, सम्पर्क मोबाइल नम्बर 98578-35-990, 98578-31-684 र 98578-30-270।
4: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96-600, 98580-36-086 र 98481-72-273।
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
8: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
8: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
8: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि।
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: Hello, from America, Waka Waka, Washington DC, George W. Bush, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एकसा।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ?

0: पुरानो घोराई हस्पिटल को ठीक अगाड़ी फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
1: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
1: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
1: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गडा हुने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5635-196 र मोबाइल नम्बर 98478-26001।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: थोरै भए भने उपलब्ध स्रोतलाई अलि अत्यधिक रूपले परिचालन गर्नुपर्ने हुन्छ, तर सरकारले भरसक जनतालाई नबिजाइकन नदुखाइकन स्रोत परिचालन गर्ने र दायरा बढाउने काम चाहिँ गर्नुपर्थ्यो, र विवादित खालका करहरू, अतिरिक्त शुल्कहरू नलिएको भए त्यो राम्रो हुन्थ्यो, त्यो परिस्थिति राम्रो हुन्थ्यो। तर अब सरकारले लिइसकेपछि त्यसलाई चाहिँ त्यसको औचित्य त प्रमाणित गर्नु पर्यो कि के कारणले गरिएको हो भनेर, जनतालाई दुख्दैन र अथवा दुख्यो भने पनि त्यति बराबरको अर्को ढङ्गको सहुलियत जनताले पाउँछन् उसले तिरेको पैसाको भन्ने कुरा आश्वस्त नभइसकेपछि त त्यो त अतिरिक्त बोझै हुन्छ नि। त्यसकारण मलाई यो कहाँनिर समस्या लाग्छ भने यो गृह कार्यै भएको छैन र सरकारले एकाङ्गी रूपले जनमत पनि नबुझिकन र आर्थिक सुधारका कुराहरूलाई नहेरिकन कति त्यसको खर्च लागत कति हुन्छ र सरकारले कति उठाउनु पर्छ, सरकारले कतिसम्म जान सक्छ विकास निर्माणमा, यी सबै कुराहरूको चोलो डोलो अध्ययन नगरिकन अनि छिटपुट पिसमिल बेसिसमा छिटपुट ढङ्गले यहाँबाट आउँछ नि त बढ्ता पैसा, यहाँबाट आउँछ भनेर त्यसरी उठाए जस्तो देखिन्छ। त्यो अध्ययन नभएको र परिपक्वता नदेखिएको काम हो यो।
5: त्यसमा सरकारले सुधार गर्दै जाओस् त्यो हाम्रो कामना पनि छ, त्यो होला। अब नेपालमा कर प्रणालीको सन्दर्भमा कुरा गर्दा संघीय संरचनामा गए पछाडि स्थानीय, प्रदेश र संघीय सरकारले कस्तो खालको कर उठाउने, कर चाहिँ कसरी व्यवस्थित गर्ने भन्ने कुरा अहिलेसम्म पनि विवादित छ। कतिपय स्थानीय सरकारले पनि दोहोरो कर प्रणाली भन्ने भनिन्छ, प्रदेशले पनि त्यही उठाउने, स्थानीयमा पनि त्यही बाजिने, संघमा छुट्टै। यो हुँदाखेरि यो कसरी हेर्नु भएको छ यसलाई, संघीय संरचना पछाडि यो व्यवस्थापन भएको अवस्था छ कि छैन, स्पष्ट मापदण्ड छ कि छैन त्यसको?
4: संघीयता संविधानमा छ, संघीयता लागू भएकै छैन। यो केन्द्रीकृत संघीयता हो, केन्द्र बलियो बनाउनु, सबै राजस्वका रसिला स्रोतहरू केन्द्रले राखेर अनि फोक्राहरू जति चाहिँ तल प्रसारण गरेको अवस्था छ। अब त्यसरी त संघीयता फस्टाउँदैन, संघीयतामा त प्रदेशलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँहरू दिनुपर्छ, स्थानीय निकायलाई पनि पर्याप्त स्रोत परिचालन गर्ने ठाउँ दिनुपर्छ। तर केन्द्रले के गर्यो भनेदेखि अब आयकर पनि केन्द्रले उठाउने है।

0: अब मूल्य अभिवृद्धि कर पनि केन्द्रले उठाउने अनि त्यसपछि आयातबाट आउने राजस्व पनि केन्द्रले उठाउने भनेपछि के रह्यो त त्यसकारण संघीयता यदि हामीले कार्यान्वयन गर्ने हो र प्रदेशहरूलाई स्वायत्त बनाउने हो भने राजस्व परिचालनलाई चाहिँ प्रष्ट रूपमा त्यसलाई चाहिँ सीमारेखा कोरेर उनीहरूलाई अधिकार दिनुपर्छ। यस्तो किसिमको संघीयता जहिले पनि प्रदेश र स्थानीय रेखा कोरेर उनीहरूलाई अधिकार दिनुपर्छ यस्तो किसिमको संघीयता जहिले पनि प्रदेश र स्थानीय निकायले आ गरेर मुख बाहेर केन्द्रको अनुहार हेर्ने यो के के संघीयता हो र यस्तो संघीयताको कामै छैन।
1: अब हामीसँग कार्यक्रम बदलियो नेपालमा नेपाल सरकारका पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ। करकै सन्दर्भमा अलिकति सकारात्मक कुरा पनि छ, सरकारले चाहिँ 10 लाख रुपियाँसम्मको आयमा 1% मात्रै कर लाग्ने व्यवस्था गर्यो, यसले चाहिँ मध्यम वर्गलाई कस्तो फाइदा पुग्छ, राजस्वमा दीर्घकालीन रूपमा कुनै असर हुन्छ कि हुँदैन, सरकारले एकातिर लोकप्रियताको लागि चाहिँ घटाइदिने अर्कोतिर लिने,
0: त्यो त त्यही गर्छ सरकारले, सरकारको आफ्नो ढुकुटी त खाली राख्ने गरी त करको संरचना बनाउँदै बनाउँदैन नि, मध्यम वर्गीयलाई अलिकति विस्तार गर्ने योजना राख्यो भने त्यो स्रोत त के उच्च वर्गबाट त लिनु पर्यो, नभए त राजस्व खाली राखेर त हुँदैन। मूल कुरो के भने राजस्वको राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारले चल्न नसकोस्, है त्यो मध्यस्थता खोज्नुपर्छ, है कम कर उठाएर सरकारले चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्। धेरै उठाउँदा अर्को जोखिम के छ भने त्यो भाँडो चाहिँ चुइन थाल्छ, भनेपछि दुरूपयोग हुन्छ, भ्रष्टाचार हुन्छ, किनभने कर छली कर योजना बनाउने काम हुन्छ अनि सरकारले पाउँदैन, त्यसो हुँदाखेरि करको दर चाहिँ भरसक एकदम सर्वग्राही तर दायरा चाहिँ विस्तार गरेर बढी कर लिने, बढी ठाउँहरूबाट कर उठाउने, बढी स्रोतहरू खोज्ने त्यतापट्टि सरकार लाग्नु पर्थ्यो। अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने अलिकति निचोड्ने कामपट्टि लाग्यो जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन।
1: एकातिर सरकारले निजी क्षेत्रसँग राम्रो समन्वय, प्रधानमन्त्रीले दैनिक भेटघाट गरिराख्नु भएको छ फरक फरक क्षेत्रसँग प्रतिनिधिहरूसँग, अर्कोतर्फ यो चाहिँ अहिले यति बेला यो 5 तारे होटल लग्जरी रिसोर्ट लगायत केही अलिकति विलासिताका वस्तुहरूमा मदिरा नै भइहाल्यो, यसमा चाहिँ विलासिता शुल्क भनेर छुट्टै चाहिँ व्यवस्थापन गरेछ, यसले कस्तो चाहिँ असर गर्छ मनोविज्ञानमा निजी क्षेत्रको र यसले राजस्व संकलनको कुराहरूमा?
0: अब उठ्छ तर धेरै त्यसबाट ठूलो उल्लेख्य राजस्व उठ्दैन, है अब पर्यटन व्यवसायलाई बढाउन अब हेर्नु हामी त प्रतिस्पर्धामा पर्यटनमै पनि धेरै कमजोर अवस्थामा छौँ, अब हामीले अहिलेसम्म 30 लाख 40 लाख पर्यटकहरू ल्याउनु पर्थ्यो, अहिले पनि 10-12 लाखमै छौं, पर्यटन चाहिँ हाम्रो तुलनात्मक लाभको क्षेत्र हो, त्यो यसलाई विकास गर्नलाई के गर्न सकिन्छ, कस्ता किसिमका सहुलियत प्रणाली भयो भने पर्यटन क्षेत्रको विकास हुन्छ भन्ने सोच्नुपर्ने हो। अब विलासिताका कुराहरूमा त कर बढ्छ, यो चाहिँ विश्वव्यापी नै एउटा ट्रेन्ड चाहिँ के हो भने विलासिताका वस्तुहरूमा किनभने धनी मानिसहरूले त्यो सक्छन् बेहोर्न, त्यस कारण लाउनुपर्छ कर भन्ने मान्यता हो, त्यस कारण चुरोट रक्सी जस्ता कुराहरूमा कर लाउनुलाई अनुचित चाहिँ मान्नु हुँदैन।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारले राजस्व संकलन सुधार गर्न डिजिटल प्रणालीको विस्तार, कर प्रशासनमा सुधार तथा अनलाइन सेवाको प्रयोग बढ़ाउने प्रयास गरेको छ, यसले केही क्षेत्रमा पारदर्शिता र सेवा प्रवाहमा सुधार ल्याएको देखिन्छ, यो अहिलेका अर्थतन्त्रका सकारात्मक पक्ष हुन्। अर्थतन्त्रसँग सरोकार राख्ने केही नकारात्मक पक्षहरू पनि छन्, आर्थिक वृद्धि दर अपेक्षा अनुसार हुन नसक्नु, उद्योग निर्माण र निजी लगानी सुस्त रहँदा रोजगारी सृजना पनि अपेक्षित स्तरमा पुगेको छैन, युवा जनशक्तिको विदेश पलायन उच्च हुँदै गएको छ, त्यसैगरी विकास बजेट खर्च गर्ने क्षमता अझै चुनौतीपूर्ण बन्दै गएको छ। आजको कार्यक्रममा हामी सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको करको मापदण्ड, आम नागरिकमा यसको प्रभाव र समग्र आर्थिक गतिविधिमा केन्द्रित रहेर पूर्व प्रशासक एवं काठमाडौँ विश्वविद्यालयका आगन्तुक प्राध्यापक डाक्टर विमल कोइरालासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन?
3: जान।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: साथै भन्दिन।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान। फोन नम्बर 082-562-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सदै भरिलाई।
1: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
2: नेपाल सुनिरहनु यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। नयाँ आर्थिक वर्षसँगै सरकारले आर्थिक सुधारका नाममा कर प्रणालीमा व्यापक परिवर्तन गरेको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क अन्तत सरकारले फिर्ता नै गर्नु पर्यो। यस घटनाले बजेट निर्माण प्रक्रिया, कर नीतिको प्रभाव, निजी क्षेत्रको भूमिका, सरकारको तयारी र समग्र अर्थतन्त्रको दिशाबारे धेरै प्रश्न उठाएको छ। आज हामी यिनै अर्थतन्त्रसँग सरोकार राख्ने विषयवस्तुमा केन्द्रित रहेर कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला। अब अर्को यो उद्योगसँग सम्बन्धित छ, जस्तो औद्योगिक कच्चा पदार्थमा भन्सार घटाउने, भन्सारका त 11 7 सीमित गर्ने निर्णयले उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन पर्याप्त छ कि छैन, अथवा यसमा पनि सरकारले अरू केही गर्न सक्थ्यो कि उद्योग व्यवसायको लागि?
3: अब के हुन्छ भने भन्सारको दरबन्दी नै हो उद्योगको संरक्षण र व्यापारको सहजीकरण। त्यही भन्सारको दरबन्दी प्रयोग गर्ने हो। सामान्यतया संसारभरि प्रभावकारी संरक्षण दर निर्माण गर्दाखेरि कच्चा पदार्थमा भन्सारको दरबन्दी एक तहमुनतिर राख्ने र तयारी वस्तु आयात गर्दाखेरि एक तहमाथि राख्ने भन्ने चलन छ। तर अब कतिपय अवस्थामा हाम्रो मुलुकमा विशेष गरी कुन वस्तुमा एक तह पर्याप्त छैन त, र सबै कुराहरू कच्चा पदार्थहरू आयात गर्नुपर्छ, त्यस्तो अवस्थामा चाहिँ एक तह होइन दुई तहसम्म पनि अथवा अर्को दरबन्दी सृजना गरेर पनि प्रभावकारी संरक्षण दर कायम गर्नुपर्छ। अहिलेलाई सजिलोको निम्ति हुन त यो नयाँ कुरा होइन, यो साबिकदेखि नै के छ भने कच्चा पदार्थको दरबन्दी एक तह मुनतिर र तयारी वस्तुको एक तह मास्तिर राखेका छ, र तयारी पनि जुन एकदमै अत्यावश्यक कुराहरू सुती कपडाहरू जस्तामा एक तह माथि, अलिकति विलासिताकोमा दुई तह माथि, तीन तह माथि पनि छ। त्यो अहिले नयाँ कुरा गरेको होइन, नयाँ ल्याएको होइन, तर गर्नु चाहिँ के पर्थ्यो भने कुन कुन उद्योगलाई प्रभावकारी संरक्षण कम पुगिरहेछ र त्यसले प्रतिस्पर्धा गर्न सकेको छैन, र विश्व बजारमा र आन्तरिक बजारमा पनि आयातित वस्तुसँग चाहिँ प्रतिस्पर्धा गर्न नसकेकोले उसको बजार साँगुरो हुँदै गएको छ भन्ने कुरा को अध्ययनै भएको छैन। त्यो अध्ययन भएपछि अनि प्रभावकारी संरक्षण कति चाहिँ हुन्छ, यो ठिक हो होइन सरकारले गरेको भन्न सकिने अवस्था हुन्थ्यो।
2: कृषि क्षेत्रमा कुरा गरौं कि बजेटकै सन्दर्भमा 2 करोड़ लगानी गर्ने किसानलाई 40% अनुदान दिने व्यवस्था गर्यो होइन। 2 करोड़ भने त सबैको चाहिँ पहुँचको विषय भएन, त्यो अवस्था छैन। किसान भने त सामान्य छ, हाम्रो दैनिक बिहान साँझ काम गरेर वर्षभरि छाटार्न पनि नपुग्ने खालको पनि अवस्था छ। यसले चाहिँ के गर्छ, यसले चाहिँ वास्तविक किसानहरू अथवा चाहिँ निम्न वर्गलाई केही प्रभाव पार्छ?
3: अब हेर्नुहोस्, गरीबहरू निर्वाहमुखी खेतीमा छन्, उनीहरूको बचत चाहिँ बजारमा ल्याउन सक्ने अवस्था हुँदैन। त्यसो हुँदा गरीबहरूको निम्ति एउटा छुट्टै प्याकेजिङ गर्ने र अब निर्वाहमुखी भन्दा पनि अधिक उत्पादन गरेर बजारीकरण गर्ने कृषिलाई बेग्लै ढंगले सोच्ने, त्यो दुईटा ढंगले सोचेर मैले अघि पनि भने नि गरीब र मध्यम वर्गको बीचको लिंकै छैन, त्यो लिंक कायम गरेको भएदेखि यो विवादित हुँदैन थियो। अहिले अब लक्षित चाहिँ कसलाई बनाइयो भने जो हुने खाने छ, अब हुने खाने लक्षित हुँदा त विवाद त आउँछ आउँछ, गरीबलाई चाहिँ के त त्यही ढंगको अनुपातीय हिसाबले त्यही ढंगको सुविधा गरीबलाई निर्वाहमुखी खेतीपाती गर्नेलाई पनि दिएको भए यो प्रश्नै उठ्दैनथ्यो।
2: निजी क्षेत्रले अझै पनि लगानीको वातावरण बनिरहेको छैन भन्ने गुनासो गर्छ पटक पटक। सरकारको नीति एउटा, व्यवहार चाहिँ अर्को, यो कमजोरी कहाँ छ? निजी क्षेत्रसँग खासमा हुनुपर्ने चाहिँ के थियो? भलै अहिले अलिकति आशा लाग्ने विषयहरू पनि छन्, कतिपय करको विषय त एउटा विवादित भए पनि।
3: अब निजी क्षेत्र पनि हाम्रोमा एकदमै व्यवसायी संस्कार बोकेको निजी क्षेत्र छैन है। निजी क्षेत्र पनि क्षणिक फाइदा हुने तत्काल पैसा कमाइहाल्ने ठाउँमा लगानी गर्छ, लामो दूरगामी प्रभाव पर्ने र मुलुकको अर्थतन्त्रमा लामो समयसम्म यसले लाभांश दिइरहने क्षेत्रमा त्यो जोखिम उठाउन सक्ने र जो जोखिम उठाउँछु भन्ने ताकत राख्ने निजी क्षेत्र बनेन। त्यसैले उसले पनि क्षणिक लाभका निम्ति करका दरहरू, करका संरचनाहरू, यी प्रशासनिक कुराहरूमा अल्मलिएको छ, कुनै जोखिम उठाएर। अहिले हेर्नुहोस् न, पहिले ब्याज दर भन्थ्यो, अहिले ब्याज दर घट्दा पनि लगानी गरिरहेको छैन। त्यसो भए निजी क्षेत्र पनि अलिकति व्यवसाय अनुसारको सुविधा अथवा काम चाहिँ सरकारले गर्न सकेन। सरकारका संरचनाहरू चाहिँ कस्तो देखियो भने निजी क्षेत्र मैत्री हुनुको सट्टा निजी क्षेत्र अमैत्री भएर गए है। अब त्यसलाई कसरी पुनरअभिमुखीकरण गर्ने भन्ने चुनौती छ। हामीलाई नीति नियमको खडेरी पर्या होइन कि नीति नियम कार्यान्वयन गर्ने प्रक्रिया र पद्धति बसाउने एउटा लगानीको संस्कृति विकास गर्ने त्यो चाहिँ चुनौती हो।
4: अब राष्ट्र बैंकले हालै मात्र एउटा यो मौद्रिक नीति सार्वजनिक गर्यो, त्यसबाट पनि त्यति सन्तुष्टि आएन, छोटो आयो, कर्मकाण्डी रूपमा आयो भन्ने खालको पनि त्यो टिप्पणी भयो, यसलाई कसरी लिनुभएको छ यहाँको?
3: हेर्नुहोस्, मौद्रिक नीति भनेको सरकारलाई सघाउने किसिमले मात्रै आयो भने जुन उद्देश्य हो मौद्रिक नीतिको त्यो उद्देश्य परास्त हुन्छ। उस उद्देश्य चाहिँ के हो भने महँगी कम गर्ने हो, यो मुद्रास्फीति महँगी भनौँ न कम गर्ने, विनिमय दरको स्थिरता र अर्थतन्त्रको सबै अवयव आर्थिक नीतिसँग पनि तालमेल मिलाउने, सामञ्जस्यता मिलाउने, त्यो हो मौद्रिक नीतिको उद्देश्य। हामीसँग त्यो खालको स्वायत्तता लिएर नयाँ ढंगले सोच्ने खालको राष्ट्र ब्याङ्कै बन्न सकेन। राष्ट्र ब्याङ्क चाहिँ कस्तो भनेदेखि रुटिन काममा अल्झिने अनि दिनै पछि दिन बिताउने, त्यस्तो मात्रै नयाँ कुराहरू गर्ने भएन। अनि त्यसले गर्दाखेरि के भयो भनेदेखि सरकारका कुराहरूको परिपूरक संस्था जस्तो भयो। सरकारले अलिकति बजेट घाटा बढायो भने मौद्रिक नीति विस्तारकारी बनाएर सरकारलाई सहयोग गराइदिने, महँगी जहाँ सुकै जाओस् उसको आफ्नो उद्देश्य बिर्सेर पनि सरकारलाई सघाउनेपट्टि गयो, सरकारलाई खबरदारी पनि गर्न सक्नुपर्छ। त्यस्तो खालको मौद्रिक नीति नै आएन। त्यसो हुँदाखेरि मलाई त कस्तो यता पाँच सात वर्षदेखि कस्तो देखेर आएछ भने त्यो मौद्रिक नीति बजेट आएपछि कस्तो मौद्रिक नीति आउँछ भनेर पहिले नै अनुमान गर्न लाउन सकेन, अनुमान लाउन नसकोस् न मान्छेले, होइन त्यो चाहिँ हुन सकेन।
4: बैंकहरूमा चाहिँ पैसा थुप्रियो, लगानीको वातावरण बनेन, बैंकहरूले चाहिँ लगानी विस्तार गर्न सकेनन् अथवा चाहिँ लगानी चाहिँ गर्न निजी क्षेत्रले चाहेन, ऋण लिन चाहेन भन्ने खालको पनि एउटा व्यापक अहिले पछिल्लो समय अर्थतन्त्र धराशायी बन्नु अथवा चाहिँ अस्थिर बन्नुको कारण यो भनिन्छ, यसलाई कसरी लिनुभएको छ?
3: अर्थशास्त्रको सूत्रै असफल भयो नेपालमा। हेर्नुहोस् है, ब्याज दर कम भयो भने लगानी बढ्छ भन्ने अर्थशास्त्रको सूत्र हो है। ब्याज दर कम हुँदा पनि लगानी बढेन भनेपछि लगानीका निम्ति आवश्यक कुराहरू के छन् भन्ने पहिचानै भएन हामीलाई। त्यो लगानीकर्ताले पनि के भने यत्रो महँगो ब्याजमा कसरी हाम्रो चाहिँ वित्तीय प्रतिफल कम हुन्छ, त्यो वित्तीय प्रतिफल भयो भने कसरी कम भयो भन्दा कसरी लगानी लाउने भनिराखेका थिए। अहिले त वित्तीय प्रतिफल माथि हुने ठाउँमा पनि लगानी लाउन सकेर आएको छैन भनेपछि हाम्रा औद्योगिक नीति, व्यापार नीति र आर्थिक नीति र त्यसलाई सञ्चालन गर्ने हाम्रो संयन्त्रमा खोट रहेछ भन्ने बुझ्नुपर्छ।
4: अर्को संघीयताको कुरा अघि हामीले अलिकति जोड्यौं, प्रदेश सरकारहरू अझै पनि आफ्नै आन्तरिक राजस्वमा आत्मनिर्भर हुन सकेनन् भनिन्छ, स्थानीय तहको कर प्रशासनमा समेत क्षमताको अभाव उठाउन सकेन अथवा चाहिँ आन्तरिक स्रोत व्यवस्थापन गर्न सक्दैन भन्ने व्यापक गुनासो छ, त्यसले गर्दाखेरि यो बजेट निर्माणमा केन्द्रकै भर पर्ने त्यो अवस्था छ।
3: अब संघीयता लागू भइसकेपछि हाम्रो सबभन्दा ठूलो गल्ती के भयो भने केन्द्र जस्तो छ संघ प्रदेश पनि त्यस्तै बनाउनेपट्टि लागे
5: त्यस्तै गरी मन्त्रालय नाम पनि त्यस्तै राख्ने, त्यस्तै त्यहाँ पनि योजना आयोग, त्यहाँ पनि के सबै, अनि त्यसैको सिको स्थानीय निकायले पनि गर्न थाले। त्यो प्रदेश पनि त्यस्तै बनाउने हो भने किन संघीयता चाहियो? होइन, संघीयता भनेको त त्यो विविधतालाई कायम राखेर है, अनि विकास चाहिँ आफ्नो प्रदेशको आवश्यकता अनुसार चाहिँ गर्ने हिसाबले पो प्रदेश बनेको थियो, स्थानीय निकायलाई स्वायत्तता दिने। हामीले त त्यही हुबहु नक्कल गर्न थाल्यौं। अब त्यसले गर्दाखेरि संघीयतामा त्यो सुरुमै के हो भनेदेखि, यो केन्द्रले जति दिन्छ त्यतिमा गर्ने हो भन्ने धारणामा गयो, केन्द्रले नदिए पनि गर्नुपर्छ भन्ने धारणै विकास हुन थालेन। अब सुरुका दिनमा के भयो भनेदेखि, प्रदेशमा केन्द्रमा जसको सरकार छ प्रदेशमा त्यसकै सरकार भयो भने बोल्नै नसक्ने है, प्रदेशको सरकारले घाँटी थिचिहाल्थ्यो। अब भिन्न सरकार आयो र यसो प्रश्न उठायो भनेदेखि त्यसलाई पाखा लगाइदिइहाल्ने, अनि त्यो प्रदेश त विकासै हुन सकेन नि यो राजनीतिक गन्जागोलले है। त्यसो संघीयता फस्टाउने भनेको संघीयताको मूल उद्देश्य नै के हो भने, प्रदेशले स्थानीय निकायले केन्द्रलाई चुनौती दिन सक्ने, यो गर्नु हुँदैन, यो हामी गर्दैनौं र हामीले भने अनुसार गर्छौं भनेर भन्न सक्ने, त्यो चुनौती दिन सक्ने आँट भएको प्रदेश स्थानीय निकाय नै भएन।
4: हामीसँग आज कार्यक्रम बदलिँदो नेपालमा पूर्व मुख्य सचिव एवं काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर विमल कोइरालाजी हुनुहुन्छ। अब यहाँको आफ्नो मैले अलिकति अनुभवलाई पनि त्यो जिज्ञासा राख्न चाहे, जस्तो अहिले अब सरकार पनि झण्डै दुई तिहाईको सरकार स्थायी सरकार भनिन्छ, अर्को देशका लागि स्थायी संयन्त्र मानिने यो स्थायी सरकारै भनिन्छ, कर्मचारी र सरकार बीचको सामञ्जस्यता कस्तो छ सम्बन्ध अहिले? भलै यस वर्ष बजेट कार्यान्वयन पुँजीगत खर्च त अझ 45% मात्रै भयो, सबैभन्दा बढी अपेक्षा गरेको अवस्था थियो, तत्कालीन अर्थमन्त्रीले ल्याउनुभयो, अहिलेको अर्थमन्त्रीले कार्यान्वयन गर्ने अलिकति समय थियो तैपनि सकेन, यो कहाँ तालमेल मिलेन? बजेट खर्चको कुरालाई अलिकति जोडौं।
5: जुन प्रस्थान बिन्दु भन्छ नि डिपार्चर पोइन्ट, त्यो नै गलत रोज्यो क्या सरकारले। सरकारलाई के लाग्यो भने, हामी चाहिँ एकदम प्रचण्ड जनमत छ, सबै पढे लेखा छन्, कसले सिकाउने, हामी आफै ठोक्छौं भनेर कर्मचारी तन्त्रप्रति अविश्वास र त्रासमा राख्ने, यो भएर त्रासले सृजित अनुशासन दिगो हुँदै हुँदैन, त्यो कुरो बुझ्दै बुझेनन् होइन। अनुशासन भनेको त उसलाई उत्प्रेरित गरेर उसबाट नतिजा निकाल्ने बनाउने भयो भने त्यो चाहिँ अनुशासित, उसको उत्तरदायित्व वहन गर्ने खालको अनुशासन कायम हुन्छ। सरकारले त्रासमा राखेर कसलाई झिक्ने, कसलाई कता पठाउने, त्यो गरेपछि कर्मचारी तन्त्र शंकामा, मेरो के हुन्छ भोलि भन्ने सोच्ने अवस्थामा पुग्यो, त्यसले त्यसैको परिणति देखिरहनु भएको छ अहिले।
4: तर सरकारले त बाहिर फेरि कार्य सम्पादन मूल्याङ्कनको आधारमा सरुवा बढुवा, त्यसलाई पनि फेरि डिजिटल सिस्टममा जाने, कर्मचारीको अभिलेख राख्ने भन्ने छ, यसलाई के
5: हास्यास्पद कुरा गर्छ क्या कहिलेकाहीँ सरकारले। यो गर्ने मान्छे हो, गर्ने त्यो कम्प्युटर होइन, कम्प्युटरलाई त हामी जे राख्छौं त्यसैलाई प्रोसेस गर्ने हो, तर मान्छेलाई तपाईँले उत्प्रेरित गरेर उसलाई चाहिँ आफ्नो कामप्रति सजग गराएर अनुशासित ढंगले नतिजा निकाल्ने भन्ने कुरा त्यो कम्प्युटरले गर्ने हो र त्यसले त खालि के भनेदेखि, उसले गरेका कामहरूको गणना विधि चाहिँ आधुनिक बनाउने हो र त्यो गणना विधिका कारणले मान्छे सचिन्छ भन्ने अनुमान गर्ने हो। त अहिले कर्मचारीलाई चाहिँ भय त्रासमा, तिमीलाई आजै खोज्छु भोलि नै खोज्छु नगरे हुन्छ, तपाईँ जान्ने हुनु हुँदैन, मन्त्रीहरू सबै जान्ने छन् भनेर भन्दाखेरि त कर्मचारीमा अविश्वास त आउँछ।
4: अब कर्मचारी पनि अब यही देशको नागरिक होइन, उहाँहरूको पनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका, सबैभन्दा ठूलो भूमिका, सरकार त आउने जाने भइ नै रहन्छ राजनीतिज्ञहरू, के छ पछिल्लो अवस्था चाहिँ, उहाँहरूले चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्ने, देश विकास भन्छौ हामी,
5: मूल कुरो कर्मचारीलाई विश्वासमा लिनु पर्यो र उनीहरूलाई कार्य विवरण दिनु पर्यो, यति काम तिमीले गर्नुपर्छ भने कार्य विवरणको आधारमा है उनीहरूलाई परिचालन गर्नु पर्यो र नतिजा समयमा प्राप्त भएन भने दण्डित र पुरस्कृत गर्ने व्यवस्था गर्नु पर्यो तर जसले गर्छ त्यो पनि इमानदार चाहिँ हुनु पर्यो होइन त्यसो हुँदाखेरि उसले इमान र निष्ठाका साथ कर्मचारी परिचालन गर्न सक्यो भने नतिजा त भिन्न आउँछ
4: अब यो भ्रष्टाचार नियन्त्रणमा अहिले सरकारले शून्य सहनशीलता भन्छ यसका लागि सरकारले देखाएको सक्रियता दीर्घकालीन रूपमा संस्थागत सुधार हो कि अथवा यो राजनीतिक एजेण्डा मात्रै हो अथवा सन्देश नागरिकमा लोकप्रियताको लागि मात्रै देखिन्छ कि यसलाई कसरी लिन सकिन्छ सरकारले नियतमै भित्रैबाट गर्न चाहेको छ अथवा अरू केही छ
5: कुन सरकारले संसारभरि भ्रष्टाचार बढाउँछु भ्रष्टाचार नियन्त्रण गर्दिन भन्छ सबैको एजेण्डा त भ्रष्टाचार नियन्त्रण भ्रष्टाचारमा शून्य सहनशीलता म भ्रष्टाचार गरेको हेर्दिन पनि आफू पनि गर्दिन यस्तै नारा दिएर त सरकारहरू आउँछन् र समय बिताएर जान्छन् भ्रष्टाचार र सुशासन भनेको यिनीहरू पारस्परिकतामा आधारित विषय हुन् भ्रष्टाचार बढ्यो भने शासन व्यवस्था फितलो हुन्छ शासन व्यवस्था फितलो हो भने भ्रष्टाचार बढ्छ त्यसो हुँदाखेरि यसको अन्योन्याश्रित सम्बन्धलाई एकैसाथ हामीले समाधान खोजेनौ भने न सुशासन प्राप्ति हुन्छ न भ्रष्टाचार घट्छ अब भ्रष्टाचार घट्नलाई चाहिँ सबभन्दा ठूलो कुरो के भनेदेखि यो चाहिँ नीतिगत हिसाबले हुने हुनाले माथो त इमान जमानमा बस्यो भने तल्लो तहमा भ्रष्टाचार चाहिँ कम हुँदै जान्छ निर्मूल हुन्छ होइन कम हुँदै जान्छ अनि नीतिगत हिसाबले पारदर्शिता र जवाबदेहिताको व्यवस्था प्रत्येक तहमा गर्यो र कार्य विवरणको काम गर्दै गयो भने शासन व्यवस्था पनि सङ्घिँदै आउँछ भ्रष्टाचार पनि कम हुन्छ त्यसो हुँदा यो भ्रष्टाचार भने म आजको भोलि अथवा 100 दिनमा अथवा 120 दिनमा सिद्ध्याउँछु भन्ने विषय होइन शासन व्यवस्थालाई पनि सङ्घलो बनाउँदै लाने अनि भ्रष्टाचार पनि न्यूनीकरण गर्दै लाने त्यो नै हो
4: अब यो राष्ट्रपति सरकारले चुनाव अगाडि विभिन्न एजेण्डाहरू थिए यसको हामी देशभित्र रोजगारी सिर्जना गर्छौं वैदेशिक रोजगारलाई निरुत्साहित गर्छौं युवाहरूलाई चाहिँ उत्पादनमा लगाउँछौं होइन अझ ग्रामीण क्षेत्रहरूमा यो केन्द्रित गर्छ भन्ने थियो तर अहिले चाहिँ केही देखिएन त्यो जस्ताको तस्तै छबर उल्टो सरकारप्रति चाहिँ अझ आलोचना बढ्दै गइरहेको देखिन्छ यसमा चाहिँ अहिलेको आवश्यक सुधार चाहिँ के हो आम नागरिकले समेत युवाहरूलाई चाहिँ देशभित्रै बस्ने वातावरण बनाउनका लागि के गर्नु पर्थ्यो
5: अब चुनावमा बेच्ने नारा बेग्लै हुन्छ चुनावमा होइन अब सबैले चुनावमा बिक्री गर्ने नारा चाहिँ देशलाई एकदम उत्पातै हामी आएपछि हामी नआएर पो नभएको त हामी आएपछि त भइहाल्छ भन्ने नारा बिक्री गर्ने र हाम्रो साविकदेखिको रोग के हो भनेदेखि अत्यधिक बाचा कबुल ओभर प्रोमिस र कम डेलिभरी हाम्रो रोग है अनि बाचा कबुल चाहिँ जे पनि गरिदिएर जाने जनताको आशालाई पनि अलिकति व्यवस्थापन गर्न कुनै राजनीतिज्ञले ध्यान दिँदैन है यति चाहिँ सकिँदैन यति चाहिँ हामी एक वर्षमा गर्छौ अर्को वर्ष अलिकति बढाएर गर्छौ भन्दैन उसले भन्यो ए भइहाल्छ नि अनि गर्न सक्दैन त्यसो हुँदाखेरि यो हाम्रो राजनीतिक जुन प्रक्रिया चुनाव जित्ने प्रक्रिया छ त्यो प्रक्रियाको खोट हो यो निर्वाचन प्रणालीको जसले जति बढ्ता ठूल्ठूला कुरा गर्न सक्यो त्यसैले बढ्दा जनतालाई आकर्षित गर्ने त्यसैले चुनाव जितेर
4: तर यो पटकको सरकारलाई चाहिँ त्यति छुट योभन्दा पहिलेको जस्तो खालि सरकार मात्रै परिवर्तन होइन त्यत्रो चाहिँ युवा नवयुवा आन्दोलन भयो होइन आर्थिक देशले ठूलो आर्थिक क्षति बिहोरेको छ उहाँहरूले त अलिकति केही फरक सोच्नुपर्ने अवस्था होला नि अहिले उहाँहरू पनि चाहिँ केही
6: मुख सम्बन्धी विश्वविद्यालय सेवा हरेक दिन अब घुराईमै त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार का हड्डी भाँची को जोड़ने,
7: दाँत को एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकालने,
7: ठीक से तथा झुक्न मिलने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिन द्वारा दाँत को सफाई,
7: मेसिन बाट जरे देखि दाँत फरिने,
8: दाँत को पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
7: किराले खाएको दाँत को विभिन्न पद्धति द्वारा उपचार,
8: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
7: साथ ही
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क जी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562577।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू,
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
11: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229555।
13: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
14: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू,
14: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
13: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
14: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
13: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
14: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
15: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
16: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082595410, मोबाइल नम्बर 98478829913 र 98095121871।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
18: सीता के हो तिमीलाई, गुम्सेर बसी छु, के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो, के कुरा गर्छु मिम्ले, हाम्रै घुराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ। ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाले, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी दिदीचे खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98478 5772।
0: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
21: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू
21: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्यूरो सर्जरी,
21: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
21: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
22: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा।
23: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
22: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, पेटो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
23: बिरामी
24: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
0: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, महल रोड, घोराही, फोन नम्बर 082-592-63-23, 98-78-18-617 र 98-78-35-643।
26: मध्य पश्चिम ट्राङ्क्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। हुम्लाको खर्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत रैथाने बालीको उत्पादन संरक्षण तथा बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले कृषक समूह र सहकारी संस्थालाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ। स्थानीय उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै कृषिमा यान्त्रिकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले थ्रेसर तथा विभिन्न प्रशोधन उपकरण उपलब्ध गराएको हो। यसबाट कृषकले कम समय र कम श्रममा कृषि उत्पादन प्रशोधन गर्न सक्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका कृषि प्राविधिक हरकबीर रावलका अनुसार 31 कृषक समूह तथा सहकारी संस्थालाई 17 कम्बाइन राइस मिल, 6 मल्टिक्रप थ्रेसर, 5 कोदो थ्रेसर र 3 फ्लोर मिल हस्तान्तरण गरिएको छ। उहाँका अनुसार स्थानीय स्तरमा उत्पादन हुने रैथाने बाली अब छिटो, सहज र गुणस्तरीय रूपमा चुटानी, कुटानी तथा पिसानी गर्न सकिनेछ। यसले परम्परागत श्रममुखी प्रविधिको प्रयोग क्रमशः घटाउँदै आधुनिक कृषि प्रविधिको प्रयोग बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले रैथाने बालीको उत्पादन वृद्धि, संरक्षण तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले प्रशोधन मेसिन वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार गाउँपालिकामा उत्पादन हुने धान, कोदो, फापर, चिनो, कागुनु लगायत रैथाने बाली अब स्थानीय स्तरमै प्रशोधन गर्न सकिनेछ। वितरण गरिएका मेसिन छिट्टै संचालनमा ल्याइने र यसबाट कृषकको उत्पादन लागत घट्नुका साथै समयको बचत हुने अध्यक्ष रावलले बताउनु भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा खरिद गरेका वा स्वामित्वमा राखेका कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन शुरू गरेको छ। विभागले देशभरका 40 जिल्ला स्थित भूमि प्रशासन मालपोत कार्यालयले पत्राचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्य अनुसार जग्गाको उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट विवरण प्राप्त नभएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न पुनः निर्देशन दिएको जनाएको छ। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दी भन्दा बढ़ी जग्गा राख्न नेपाल सरकारले स्वीकृति प्राप्त उद्योग, कम्पनी, शिक्षण संस्था तथा अन्य संघ संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्थाको निरीक्षण गरेर विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। विभागले सम्बन्धित कार्यालयलाई ढिलाइ नगरी अनुगमन गर्न तथा स्वीकृत प्रयोजन अनुसार जग्गा प्रयोग नभए भए नभएको स्पष्ट विवरण सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यस अनुगमनबाट स्वीकृत उद्देश्य विपरीत प्रयोग भएका वा उपयोगविहीन अवस्थामा रहेका जग्गाको वास्तविक अवस्था समेत उजागर हुने अपेक्षा गरिएको छ। दाङको दन्दुसरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मको आन्तरिक पर्यटनका साथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन्। संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। थारू समुदायको भाषा, कला, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको संग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एकै स्थानमा अवलोकन गर्न सकिन्छ। यहाँ डंगौरा, देसौरी, राणा, चितौनिया र मोरङ्गिया थारू समुदायका परम्परागत घरका नमूना निर्माण गरिएका छन्। यसै गरी मौलिक वेशभूषा, गरगहना, हस्तकला, औजार, कृषि, माछा मार्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। संग्रहालयमा पछिल्लो समय थारू भाषा सम्बन्धी पुस्तकको
कलन समेत विस्तार गरिएको व्यवस्थापक चौधरीले बताउनुभयो। यसले विद्यार्थी अनुसन्धानकर्ता तथा थारू सांस्कृतिक अध्ययन गर्न चाहनेका लागि संग्रहालयलाई महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित गरेको उहाँको भनाइरहेको छ। र जिल्ला प्रहरी कार्यालय सल्यान देशभरका घ वर्ग अन्तर्गतका 25 जिल्ला प्रहरी कार्यालय मध्ये मासिक कार्य सम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गर्न सफल भएको छ। केही महिना अघि 19 स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले कार्य सम्पादनमा निरन्तर सुधार गर्दै जेठ महिनाको मूल्यांकनमा दोस्रो र असार महिनाको मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गरी देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निदेशक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व सम्पूर्ण प्रहरी कर्मचारीको निरन्तर सक्रियता प्रभावकारी समन्वय र अहोरात्र खटाईका कारण यो उपलब्धि हासिल भएको हो। नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयहरूको कार्य सम्पादन मूल्यांकन गर्दै आएको छ। मूल्यांकनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धानको प्रभावकारिता शान्ति सुरक्षा व्यवस्थापन सेवा प्रवाह प्रशासनिक अनुसन्धान मानव अधिकारको पालना नागरिक संघको समन्वय फरार प्रतिवादी पक्राउ राजस्व असुली लगायतका विभिन्न सूचकलाई आधार मानिन्छ। साथै विपद व्यवस्थापन जनगुनासो फर्जौ तथा आन्तरिक अनुसन्धान जस्ता पक्षमा प्राप्त अंक समेत समावेश गरी अन्तिम नतिजा निर्धारण गरिने व्यवस्था रहेको छ। हवस्त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली विविध रोड खोराही दाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई हजुर, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौँ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड छोराही दाङ,
10: दीपक के, सम्पर्क मोबाइल 98477-27-977
0: र 98578-32-689।
11: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलाकको पापड।
11: हुलाक खुसका उत्पादहरू, हुलाक आटा, हुलाक बासमती राइस, जिरा मसिनो राइस,
12: हुलाकको कुरुम कुरुम चिउरा, हुलाकको इडली राइस,
11: हुलाकले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिटेक्निक हस्पिटल रोड खुवाहिदाङ, सम्पर्क फोन नम्बर 082-595-8029, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन, हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग, ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा। हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
17: घोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 94।
18: भर्ना सम्बन्धी सूचना।
9: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
9: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 226।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउन छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो, राम्रो पैसा कमाइरहेछ।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98 4 98 87 741।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: दुर्गुबारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसी फोन नम्बर 082-5670-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-77
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा। सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040। 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोडाही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोडाई दाङ फोन नम्बर 082-5562-218
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082-5563-479
8: मोबाइल नम्बर 98494-67487।

0: नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाया नेट अब सब कनेक्टेड
1: भर्ना खुलियो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहुन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73।

0: प्रोडक्टहरु कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो स्वाद कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: मध्यपश्चिम जान च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजे को मध्यपश्चिम हाइलाइट्स देवा भूषाल को नमस्कार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएका विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवालासँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका मस्यौदा सार्वजनिक गरिएको हो। इच्छुक व्यक्तिले साउन 12 गते भित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रवर्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्य कर्मीले विशेष अवस्था बाहेक आमाको दूधको विकल्प सिफारिश गर्न नपाउने, यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनमा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्य कर्मी र वा तालिम प्राप्त प्रसूति कर्मीको व्यवस्था गर्नुपर्ने, सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरीमाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानूनी रूपमा निषेध गर्ने व्यवस्था समावेश गरिएको छ। साथै प्रसूति विदा कम्तीमा 98 दिनबाट 6 महिनामा सम्म पुर्याउने सुरक्षित गर्भपतन सेवालाई थप व्यवस्थित बनाउने तथा विपदको समयमा सुरक्षित मातृत्व, आकस्मिक प्रसूति, नवजात शिशु सेवा, परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउने प्रस्ताव गरिएको छ। आर्थिक वर्ष 2082-83 हुने आयात तथा र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। विशेष गरी स्वदेशी उत्पादनको निर्यातमा करिब 67% वृद्धि भएको छ। भैरहवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा बेलिय नाका हुँदै 3 अर्ब 4 खर्ब आर्थिक वर्ष 2082-83 हुने आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। विशेष गरी स्वदेशी उत्पादनको निर्यातमा करिब 67% वृद्धि भएको छ। भैरहवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा बेलिय नाका हुँदै 3 खर्ब 4 अर्ब 5 करोड़ रूपियाँ बराबरका विभिन्न वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्ष 2081-82 2 खर्ब 63 अर्ब 74 करोड़ रूपियाँको तुलनामा 15.28% बढ़ी हो। निर्याततर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष 2082-83 34 अर्ब 98 करोड़ 35 लाख रूपियाँ बराबरका नेपाली उत्पादन भारत सहित विभिन्न बजारमा निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षमा 20 अर्ब 95 करोड़ 26 लाख रूपियाँको मात्र निर्यात भएको थियो। यस आधारमा निर्यात 66.96% बढ़ेको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले बताउनुभयो। मुलुकको वैदेशिक व्यापारमा बेलिया नाकाबाट भटमासको तेल प्रमुख निर्यात जन्य वस्तु रहेको छ। यस अवधिमा बेलिया नाकाबाट भटमासको तेल 13 अर्ब 73 करोड़ 2,62,000 रूपियाँ बराबरको निर्यात भएको छ। नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सवारी कार्यवाहीबाट ₹3,41,00,000 राजस्व संकलन गरेको छ। उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालले बुधबार वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लंघन गर्ने 38,885 सवारी साधनलाई कार्यवाही गरिएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 49,964 सवारी कार्यवाही गरी ₹3,67,43,00,000 राजस्व असुली गरिएको थियो। आर्थिक वर्ष 81-82 तुलनामा आर्थिक वर्ष 82-83 सवारी कार्यवाही ३३% र राजस्व संकलन 20%ले कमी आएको छ। प्रहरी उपरीक्षक रिजालका अनुसार कर्णालीमा दैनिक सरदर 101 सवारी साधन दर्ता हुन्छन्, यस्तै 3.27% सवारी दुर्घटना हुन्छन्। प्रदेशका सबै जिल्लाको सवारी दुर्घटना बारे अध्ययन गर्दा सुर्खेतमा सबैभन्दा बढ़ी 690 र मुगुमा सबैभन्दा कम 17 सवारी दुर्घटना भएको प्रहरीको विवरण रहेको छ।
र आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्वत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रूपमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। उहाँ शहीद गंगालालको भाइ हुनुहुन्छ। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो। विक्रम सम्वत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य नारायण विलास जोशी नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कलकत्तामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नु अघि विक्रम सम्बत 1998 उहाँले प्रेमबहादुर कंसाकर शम्भुराम श्रेष्ठ सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त आन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रमसम्म 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो। हस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: इन्नबी थुप्लू चार मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुशीको खबर।
1: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला है बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय, गणेश हलको पूर्वतर्फ, न्यु रोड, ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858834910।
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दान।
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
12: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रूपको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोट, दुधी, सेतो दाग, छाला सिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
12: बिरामी
13: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
14: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, फोन नम्बर 082562023, 98478 1817 र 98478635।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: छ, जसका लागि 4591300 4591400 दुईवटा नम्बरहरू हामीले खुल्ला गरेका छौं। त्यसैले मैले साथीहरूलाई विनम्रताका साथमा आउनको लागि अनुरोध गरिरहेको छु। आउनुहोला, कुराकानी गर्दै अगाडि बढ़ाउला। टेक्निकल सपोर्टमा काठमाडौँबाट ई साथ हमला हुनुहुन्छ, अनि देशैभरका विभिन्न हाम्रा साझेदार रेडियोबाट हामीलाई साथ दिइरहनुभएका तमाम हाम्रा प्यारा प्यारा मनहरूलाई यहाँबाट सांगीतिक नमन छ। तपाईँको साथको कारण आज हामी मेचीदेखि महाकालीसम्म दौड़िन पाएका छौं। नेपाली लोक तथा दोहोरी गीत संगीतका बारेमा चर्चा परिचर्चा गर्दै नेपाली लोकगीत संगीतहरू दोहोरी भाकाहरू यहाँलाई सुनाउन पाएका छौं र त हामी गर्वको महसुस गर्छौं। तपाईँ जहाँ रहे पनि अनि हामी जहाँ भए पनि हामी नेपाली मौलिक संस्कृतिलाई माया गर्ने मनहरू जहाँ पुगे पनि यो मन त सधैँ नेपाली भने जस्तै हामी जहाँ हुन्छौं त्यहाँ हाम्रो लोकसंगीत हुन्छ र तिनै लोकसंगीतका चर्चा परिचर्चा गर्न पनि हामी उपस्थित छौं। तपाईँ सबै सबैलाई स्वागत गर्न चाहन्छु। सँगै आजको यस कार्यक्रममा कुराकानी गर्दा अगाडि बढ्छौं र यो कार्यक्रमलाई सफा हब काठमाडौँले प्रायोजन गरेको छ। अब तपाईँ एकदम राम्रो राम्रो सफाको खोजीमा हुनुहुन्छ, आकर्षक टिकाउ होइन बलियो भरपर्दो सफा त्यो पनि सस्तो मूल्यमा प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँले सोफा हब काठमाडौँलाई सम्झन सक्नुहुन्छ। काठमाडौँ उपत्यकामा डेलिभरीको व्यवस्था छ र तपाईँ घर बनाइरहनु भएको छ, नयाँ कोठा तपाईँ चाहिँ डिजाइन गर्नु परेको छ अनि तपाईँको कोठाको नाप अनुसारको सोफा बनाउनु छ भने तपाईँले आज नै सम्पर्क गर्न सक्नुहुन्छ। हामी तपाईँलाई सम्पर्क नम्बर पनि उपलब्ध गराउँछौं र थप जानकारी तपाईँलाई गराउने नै छौं भन्दै हामी कार्यक्रम इन्द्रणीको शुरूआत गर्दैछौ यो दोहोरी भाकाबाट।

0: हामी देशैभरका विभिन्न रेडियो स्टेशनबाट लाइभ तपाईसँग छौं र प्रत्यक्ष रूपमा कुराकानी गर्दै अब अगाडि बढ्छौं। कार्यक्रममा हामीले असाध्यै राम्रो रामजी खाडले स्वरबद्ध गर्नुभएको पछिल्लो समय सांगीतिक बजारमा निकै चर्चा र परिचर्चा बटुल्न सफल यो दोहोरी भाका यहाँलाई सुनाइसकेका छौं। हामी सोफा अब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा छौं। 98511 5589 98511 5589 टेलिफोन गरेर थप जानकारी सोफा हबका बारेमा यहाँले लिन सक्नुहुन्छ। र भर्खरै केही दिन अगाडि सोफा हब काठमाडौँले आफ्नो जुन छैटौं वार्षिक उत्सव पूरा गरेर सातौं वर्षमा प्रवेश गरेको छ र यो वर्षगाठको अवसरमा विशेष छूट सुविधाहरू छन् र तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, यो सुनेर तपाईँले टेलिफोन गर्नुभयो भने तपाईँलाई त्यहाँ चाहिँ छूट हुनेछ, विभिन्न गिफ्ट ह्याम्परहरू तपाईँलाई हुनेछ। त्यसैले 98511 5589 अहिले नै टेलिफोन गरेर सोफा हबका बारेमा बुझ्न सक्नुहुन्छ, किनकि तपाईँले यतिखेर तपाईँले टेलिफोन गर्नुभयो भने तपाईँलाई सोफा हब काठमाडौँमा विशेष छूट हुनेछ, छूटसँगै गिफ्ट ह्याम्परहरू पनि हुनेछ। त्यसैले पनि मैले यो आग्रह र अनुरोध यहाँलाई गरिरहेको छु, किनभने तपाईँलाई राम्रो सामग्री सस्तो मूल्यमा अनि टिकाउ चाहियो, भरपर्दो चाहियो, अनि सबैको लागि चाहिँ सोफा हब काठमाडौँ रहेको छ। अब यो जानकारी पछि हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ़छौं र आजको लागि पहिलो श्रोता आइसक्नु भएको छ गीत गाउनको लागि, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्ते सर। नमस्ते।
0: नमस्कार, आराम हुनुहुन्छ?
1: हजुर सर, हजुर, म त चार साइकल लाइनमा साथीहरू
0: हुनुहुन्छ।
1: अहिले म गालफेरी घरतिरै हो।
0: घरतिरै हुनुहुन्छ? अनि सबै ठिक छ बालकुमारजीको?
1: हजुर हजुर, म लगायत घर परिवार अब गाउँ बस्ती एकदम ठिकठाक छ भन्नुपर्छ सर।
0: ल, अब इन्द्रणीको बसाईमा आउनु भएको छ, बिहिबारको बसाई आफैमा एउटा राम्रो बसाई जहाँ हामी कला

0: चाहिँ प्रस्तुत गर्न सक्छौ। यतिखेर अब इन्द्रणीमा गाउने बसाइ हो, कुन गीत गाउनुहुन्छ आज इन्द्रणीमा?
1: हुन्छ सर, म हाम्रो रामजी खान ज्यूलाई सम्झिन चाहन्छु।
0: हुन्छ ल, गाउनुहोस् न त।
1: हस् हस् हस्।

0: यति गायता
1: ठिक छ सुमधुर भाका गुनगुनाउनु भयो धेरै वर्ष अगाडि साङ्गीतिक बजारमा आएको जहिले सुन्दा पनि उत्तिकै त्यो तृष्णा अथवा सुनिरहँ लाग्ने कहिले पनि नमेटिने कि त्यो खालको भाका सुनाउनु भयो यसको लागि तपाईँलाई धन्यवाद हुन्छ
0: हजुरलाई प्राधी मित्रलाई शुभ दिनको कामना गर्दै बिदा भयो सर नमस्ते
1: नमस्कार सर हामी इन्द्रणीको बसाईमा छौं हामीलाई धेरैभन्दा धेरै साथीहरूले टिकटक लाइभमा पनि हेरिरहनु भएको छ फेसबुक लाइभमा हेरिरहनु भएको छ यहाँहरू सबैलाई म नमन गर्छु यतिखेर भने राजकुमार दुधराजले पनि हामीलाई सुन्दै र हेर्दै शान्ति रोहितले पनि सुन्दै हुनुहुन्छ यहाँलाई पनि नमन गर्न चाहन्छु अनि हेलो हेलो नमस्कार मेरो घर चाहिँ शङ्खुवा सभा अहिले म बहरायनबाट हेर्दै र सुन्दैछु सबैजनालाई धेरै धेरै माया भनेर हाम्रो कोशिशले लेख्नु भएको छ अनि पदम सिद्धि लामाले इन्द्रणी सुन्न पाउँदा सारा दुःखहरू बिर्सेर खुसीमा रमाउँछु साँच्चै त्यो आनन्द इन्द्रणीले दिएको छ भनेर लेख्नु भएको छ अनिस मगरले पनि हेलो नमस्ते दाई के छ म पनि सुन्दैछु भन्नुभएको छ यहाँलाई पनि धन्यवाद दिन चाहन्छु सँगै यतिखेर भने मुना कटुवालले पनि हामीलाई सुन्दै हुनुहुन्छ शारदा तिमल सिन्हाले असाध्यै राम्रो लाग्ने इन्द्रणी सुन्दैछु भन्नुभएको छ प्रेम अपारले पनि सबैलाई सम्झना गर्न चाहनु भएको छ र त्यसपछि हरिश शरणम ल यतिखेर हाम्रो मुकुन्द नेपाल सखाले उहाँ पण्डितजी हुनुहुन्छ एकदम खुशी लाग्यो मेरो एकदम मित्र पनि हुनुहुन्छ आज जन्मदिन परेको भाउजू रितेशमा काफ्रेलाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छु यो रेडियो कार्यक्रम मार्फत भन्नुभएको छ एकदम धन्यवाद छ मुकुन्द शेखा र यहाँको भाउजू रितेशमाज्यूलाई पनि हाम्रो तर्फबाट जन्मदिनको शुभकामना राधे राधे भन्न चाहन्छौ अनि यतिखेर भने प्रेमराज दाहालले नमस्कार चन्द्रमणि सर भन्दै इन्द्रणीको बसाईमा आउनुभएको छ हाम्रो रेवन्त गौतमले पनि नमस्कार भन्नुभएको छ सँगै यतिखेर हाम्रो अर्को साथी धनमायाले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ उत्तम सुवेदी असाध्यै राम्रो मान्छे प्यारो भाइ उत्तमले सुन्दै हुनुहुन्छ सिम्पल तामाङले पनि कार्यक्रम सुन्दै गर्दा साह्रै मनपर्ने प्रोग्राम आयो आहा भन्न हामीलाई चाहिँ मेनुका गुरूङले सामा खुसीबाट भन्नुभएको छ यहाँलाई पनि नमन छ र अब एउटा टेलिफोन लिऊ इसा हुन्छ भन्नुभएको छ गीत गाउन आउने साथीको टेलिफोन लिन्छु त्यसपछि एउटा गीत तयारी अवस्थामा छ सो गीत हामी तपाईँलाई सुनाउँछौ नमस्कार
2: नमस्कार हजुर
1: परिवर्तन सम्भव छ कहाँबाट कसको आवाज हो यो
2: म यता परशुरामको डलधुराबाट कलावती डाङ्गी
1: कलावती डाङ्गीजी सन्चै आराम हुनुहुन्छ
2: म त एकदम सन्चै छु हजुरको दुइटै जनाको कस्तो छ
1: हामी दुबै जनालाई ठिक छ बाहिर इसालाई पनि एकदम राम्रो छ अनि मलाई पनि राम्रो छ राम्रो भएर नै तपाईँहरूसँग यसरी बोल्न पाइएको छ दूरीको हिसाबले टाढा टाढा हुनुहुन्छ साथीहरू टाढा भए पनि मनको हिसाबले हामी असाध्यै नजिक छौ होइन अब कुन गीत गाउनुहुन्छ आज इन्द्रणीमा
2: प्रयास गर्छु
1: हुन्छ गाउनुहोस् न

0: आहा,
1: सारै मिठो तवरले गाउनु भयो। एकदम धन्यवाद दिन चाहन्छु कलावती जी, कार्यक्रमलाई सुन्दै रहनु होला है त।
0: हजुर
1: हस्, नमस्कार। कलावती डाँगी सुदूरपश्चिम डडेलधुरा परशुरामबाट हामीलाई टेलिफोन गर्दै र हाम्रो त्यहाँ रहेको स्थानीय रेडियोबाट मजाले इन्द्रणी घन्किरहेको छ, हामीलाई सुनिरहनु भएको छ। तमाम मेरा प्यारा प्यारा साथीहरू जो मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्म रहेर कार्यक्रम इन्द्रणीलाई विभिन्न ठाउँमा बसेर साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई नमन गर्छु। टेलिफोन ल्याउँ कि गीत सुनाऊ भन्दा एउटा गीत सुनाऊ भन्नुभएको छ। हामीलाई धेरै साथीहरूले एसएमएस गरिरहनु भएको छ, ती कमेन्टहरू पनि म पढ्छु, तर यतिखेर भने इन्द्रणीमा गीत राख्दैछु।

0: देशैभरका विभिन्न रेडियोबाट मजाले इन्द्रणी सुन्नु भएको छ। हामीले प्रकाश सपोतको भर्खरै बजारमा आएको गीतलाई सुनायौं र यो गीत सँगै तपाईलाई पनि एक किसिमको हुटुटी हुन्छ नि, केही गरौं एउटा इच्छा तत्परता हैन, अनि त्यसपछि आफ्नै देशमा केही गरौं अथवा व्यवस्था बदलिए पनि अवस्था नबदलिँदाखेरिको यी धेरै प्रहारहरू तपाईँले खेप्नु भएको छ र यी सबै सबैलाई राम्रो बनाउनको लागि आफ्नो ठाउँबाट केही भूमिका निर्वाह गरौं भन्ने सबैलाई लाग्छ। र भर्खरै यो गीत सुनाइसकेपछि यो गीतसँगै म यहाँलाई स्वागत गर्छु। मेचीदेखि महाकालीसम्मका साथीहरू, यो प्रकाश सपुतको कर्तव्य भाग दुईबाट मैले तपाईँलाई सुनाएको हो र यो आएको छोटो समयमा लगभग दुई हप्ता हरारी भएको छ। 20 लाख भन्दा बढ़ी साथीहरूको नजर चाहिँ यो गीतमा परेको छ। अब कर्तव्य त आयो, विशेष गरी अब यो कर्तव्य आइसकेपछि एक किसिमको धेरै लोकगीत संगीत प्रेमी मनहरूको लागि चाहिँ प्रकाश सपुतले ल्याउने गीत कस्तो होला त्यो एउटा प्रत्यक्षारत चाहिँ बन्छ होइन, अनि बहुप्रत्यक्षित गीत बनिदिन्छ हो। त्यसैभित्र यो गीत पनि त्यस्तै बनेको थियो र यो यहाँलाई सुनाइसकेपछि मैले फेरि पनि यहाँलाई मैले स्वागत गरेँ। मेचीदेखि महाकाली, घरदेशदेखि परदेश, तपाईँ जहाँ रहेर पनि भएर पनि यो कार्यक्रमलाई सुन्दै गर्दा कर्तव्य यो देश मेरो पनि होइन र यो भाग दुई भन्दा ल्याइएको हो, यो पनि जानकारी गराउँछु। नेपालका सम्पूर्ण शहीदहरूप्रति सम्मान व्यक्त गरिएको छ। देशको अथाह सम्भावना नयाँ पुस्ताप्रति सरकार सरकारवाला सबैलाई आफ्नो जिम्मेवारी सम्झाउने एक पृथक प्रयासको रूपमा यो गीत आएको छ र योभन्दा अगाडि करिब 5 वर्ष अगाडि प्रकाश सपुतको यो देश मेरो पनि होइन र गीतको पहिलो भाग मार्फत सरकारलाई प्रश्न र खबरदारी गरेका थिए भने यसपटक चाहिँ फेरिदो परिवेशमा हाम्रो नयाँ गीत भन्न चाहिँ प्रकाश सपुतले ल्याउनु भएको छ र यो देश हाम्रो हो, यसलाई अझ राम्रो बनाउने जिम्मेवारी पनि हाम्रो हो भन्ने एउटा साझा कर्तव्य सबैको हो भन्ने हिसाबले यो गीत ल्याइएको छ। यो गीतलाई नमन छ, अझ मायाको खाँचो छ, यस्ता गीतहरूलाई माया गरिदिनु होला। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीमा छौं र तपाईँ सोफा किन्ने सोचमा हुनुहुन्छ भने आज नै 98511 5589 टेलिफोन गरेर थप जानकारी लिन सक्नुहुन्छ र पटक पटक हामीले भनिरहेका छौं तपाईँ यो कार्यक्रम चल्दै गर्दा टेलिफोन गरेर तपाईँले सोफा त किन्नु छ जहिले किने पनि, फर्निचरका सामग्री किन्नु छ जहिले किने पनि होइन, तपाईँले अहिले नै टेलिफोन गर्नुभयो भने चाहिँ तपाईँलाई विशेष छुट हुनेछ, गिफ्ट ह्याम्परहरू हुनेछ, त्यसैले पनि मैले तपाईँलाई यो आग्रह गरिरहेको छु। अब यतिखेर हामी टेलिफोन लिने बसाईमा छौं 4591300 र 400 सहभागिता जनाउनु होला अनि आज त रमाइलो बसाई, तपाईँलाई मन परेको गीत गाउने अनि हामीले पनि गीत सुनाउने बसाई हो। कोही हुनुहुन्छ यतिखेर? नमस्कार।
1: हेलो दाई, नमस्ते, गुड मर्निङ।
0: हजुर, को बोल्नुभयो, कहाँबाट?
1: म सल्यानबाट, रत्न मगर है।
0: सल्यानबाट के मगर?
1: रत्न मगर।
0: ओ, के छ मगरजी खबर सल्यानतिरको?
1: सल्यानतिरको सबै ठिक छ दाई, घाम लागिरहेछ अनि काठमाडौँतिर, अनि तपाईँलाई कस्तो छ भन्नुहोस् है।
0: एकदम ठिक छ, राम्रो छ, काठमाडौँमा पनि त्यही हो, गर्मी बढ़िरहेछ, गर्मीको मौसम, पानी पर्छ, अलिकति शीतलताको आभास हुन्छ होइन।
1: हजुर हजुर, म पनि आथे दाई, 2-3 दिन अगाडि आथे काठमाडौँतिर, काठमाडौँतिरबाट फर्केको है।
0: ए ल, काठमाडौँ आ बेलामा भेट्न पाइएन नि त होइन मगरजी।
1: ल फेरि आउँछु दाई, त्यतिखेर भेटौँला नि त।
0: हुन्छ ल, कुन गीत गाउनुहुन्छ आज?
1: ल मैले हाम्रै सल्यानी गायक पिएन साइलाको गीत गाउँछु नि है।
0: हुन्छ ल, गाउनुहोस् न।
1: ला

0: ल एकदम धन्यवाद छ तपाईलाई, साह्रै मिठो तपाईले गीत गाउनुभयो, हामीले पनि आनन्द लियौ। धेरै साथीहरू जो हामीलाई सुन्दै हुनुहुन्छ उहाँले पनि यो गीत तपाईले गाइरहँदा रमाइलो मान्नु भयो भन्ने विश्वास दिएका छौं।
1: चन्दनदाई एउटा भन्न चाहन्छु मैले है,
0: भन्नु न,
1: यो मिल्छ भनेपछि यो गीत बजाइदिनु होला नि, पिएन साईलाईको पहिलो सल्छ भनेर शर्त गर्यो भने ठ्याक्कै भेटिन्छ दाई है।
0: ए ल, सुन्दै रहनु होला न, हस्
1: ल
0: ल, धन्यवाद सर। इसा के गर्छौ, हामी एउटा टेलिफोन लिन्छौ त्यसपछि गीत सुनाउँछौ। नमस्कार।
2: नमस्कार दाई हजुर,
0: को बोल्नुभयो?
2: म विकास थापा मगर।
0: ओ विकास, भनेपछि चितलाङबाट हो?
2: हजुर हजुर।
0: के छ खबर मकवानपुरतिरको?
2: मकवानपुरतिरको एकदम ठिकै छ दाजु।
0: भनेपछि राम्रै छ, रमाइलै छ?
2: रमाइलो छ दाजु।
0: ल, मजाले साथ दिइरहनु भयो होला होइन?
2: हजुर हजुर।
0: कुन गीत गाउने आज विकासले?
2: म प्रेस गर्छु नि दाजु।
0: ल गाउनुहोस् न।

0: अनि नभदै दाजु
1: हजुर ल धन्यवाद छोटो मिठो तपाईँले आउनुभयो गीत गाउनुभयो होइन अनि एउटा त्यो नियम पालना गर्नुभयो यसको लागि विकासलाई धन्यवाद है विकास
0: धन्यवाद
1: ल अवश्य भने हामी गीत राख्छौँ सफाब काठमाडौँद्वारा प्रायोजित बसाईमा छौ सोफा किन्नको लागि आज नै सफाबलाई सम्झनु होला अब ढिलाना गरौं इन्द्रणीको बसाईमा गीत राख्छौ

0: हामीलाई चाहिँ डिजिटल यहाँसँग साच्चैकै यादगारमय रह्यो भन्ने मलाई लागेको छ र विभिन्न जानकारी पनि गराउँछौं त्यही सन्दर्भमा एउटा जानकारी गराउँछु विशेष गरी सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल यसका बारेमा तपाईँ धेरै साथीहरूलाई थाहा छ किनभने सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलले चाहिँ विविध खालका कार्यक्रम विशेष गरी संस्कृतिमूलक कार्यक्रमहरू चाहिँ गर्दै आइरहेको छ र यसै सिलसिलामा राष्ट्रको पहिचान युक्त वाद्यवादन मौलिक संगीत सम्बन्धी व्यावहारिक ज्ञान सम्प्रेषण गर्नको लागि यो सांस्कृतिक संस्थानको गौरवमय प्रस्तुति नौमती तथा सारङ्गी रागी उत्सव कार्यक्रम चाहिँ यही साउनको 18 गते काठमाडौँमा सम्पन्न हुँदैछ र यसैलाई मध्यनजर गरेर विशेष गरी आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ आज दिउँसो दिनको 2:15 बजे सांस्कृतिक संस्थानको सेमिनार हल जमल काठमाडौँमा यो कार्यक्रम हुँदैछ आज साउनको 7 गते तपाईँ सबै मनहरूलाई हामी उपस्थितिको लागि अनुरोध गर्न चाहन्छौ विशेष गरी संचारकर्मी पत्रकार साथीहरूलाई निमन्त्रणा छ किनभने एउटा रागी उत्सव जहाँ हामी पञ्चे बाजाका कुरा गर्छौं पञ्चे बाजा त बज्छन् तर कुन रागमा बज्छन् विवाहमा बज्ने को पनि आफ्नै खालको चाहिँ एउटा किसिम हुन्छ नि होइन विशेष गरी अब घरबाट जन्ती लिएर जाँदाखेरि होस् अथवा बीचमा पुग्दा होस् होइन अनि त्यसपछि त्यहाँ पुग्नै लाग्दा होस् त्यसपछि त्यहाँका कन्यादान स्वयंवरी सबै कुराहरू होस् होइन यी सबै कुराहरूको बेलामा अथवा अन्माउने बेलामा विभिन्न खालका रागहरू प्रस्तुत हुन्छन् तर पछिल्लो समय नौमती बाजा बज्छन् तर गीत संगीतमा नौमती बाजा बज्छन् रमाइलोको लागि बज्छ तर सांस्कृतिक अथवा संस्कृति बचाउने हिसाबले प्रस्तुत भएको हामीले त्यति पाउन सक्दैनौ त्यसैले ती रागहरू मार्फत चाहिँ एउटा जागरण उत्पन्न गराउनको लागि सांस्कृतिक संस्थानले यो कार्यक्रम गर्दैछ विशेष गरी किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थान आएपछि घाटामा रहेको सांस्कृतिक संस्थानलाई नाफामूलक बनाउनको लागि महत्वपूर्ण भूमिका किरण बाबु पुनले खेल्नु भएको छ हुन त लोकसंगीतको एउटा विद्यार्थी जसले नेपाली लोकसंगीतमा असाध्यै राम्रा सृजना हामीलाई दिनुभयो र त्यही सृजनासँगै खारिएर उनले सांस्कृतिक संस्थानको नेतृत्व गरे नेतृत्व गरिसकेपछिको विभिन्न खालका अवस्थाहरूमा चाहिँ नेपाली लोकसंगीतलाई अगाडि बढाउन एउटा महत्वपूर्ण भूमिका खेल्नु भएको छ
1: हीरा काट्ने हीरै मा राखे
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज
3: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
4: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
6: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
7: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
6: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
7: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
6: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
8: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार समय बिहान 9 बजेदेखि
7: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
9: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
9: सम्पर्क फोन नम्बर 0825626601 सम्पर्क मोबाइल नम्बर 98578 35990 98578 31684 र 98578 30277
10: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
11: होइन भाइला लखर लखर कहाँ आइनेस
12: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
11: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
12: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेको
13: जस्तैले
14: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498 87741
15: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दाङको घोराही स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको बिहानैदेखि भीड़ लागेको छ। सेवाग्राहीको अत्यन्त भीड़ बढ़ेपछि यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेको छ। कार्यालय गेटदेखि भित्रसम्म सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। कार्यालयले बिहिबारका लागि 163 टोकन बाँडेको छ भने लाइनमा बसेकाहरूलाई असार 8 गते शुक्रबारका लागि टोकन दिएर घर फर्काएको छ। सीमित जनशक्तिका कारण सेवाग्राहीलाई सहज होस् भनेर टोकन प्रणाली लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो। कार्यालयमा जनशक्ति कम भएका कारण एक दिनमा 160 देखि 200 सम्म नयाँ राष्ट्रिय परिचय पत्र बनाउने र 50 जना जति सेवाग्राहीलाई परिचय पत्र वितरण गर्ने गरी एक दिनमा 250 सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रको सेवा दिन सकिने कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै टोकन लिएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह गरेको छ। सरकारले पुराना बैंक खाता नियमित गर्न तथा नयाँ खाता सञ्चालन गर्न सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको कार्यालयमा भीड़ लाग्ने गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर बाढ़ी पहिरो कटान डुबान चट्याङ तथा सर्पदंश जस्ता विपदको जोखिम उच्च रहने भएकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम तथा सड़कको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको हो। साथै वर्षायाममा यात्रा गर्दा विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। प्राधिकरणका अनुसार ठूलो वर्षा भएको बेला सकेसम्म रातिको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोला खोल्सा तथा नदी तर्ने प्रयास नगर्न, वर्षा भइरहेको समयमा काठ दाउरा संकलन नगर्न, माछा मार्न वा पौडी खेल्न खोला तथा नदीमा नजान पनि सचेत गराइएको छ। विपद सम्बन्धी सूचना तथा उद्धारका लागि 1234 र 1114 तथा मौसम सम्बन्धी जानकारीका लागि 1155 नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ। मनसूनजन्य विपदका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्व सावधानी अपनाउन प्राधिकरणले निरन्तर आग्रह गर्दै आएको छ। यसैबीच पछिल्लो 24 घण्टामा देशभरमा 47 विपदका घटना भएका छन्। प्राधिकरणका अनुसार ती घटनाबाट करिब 13,10,000 बराबरको अनुमानित क्षति भएको छ। विपदका घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। साउन 5 गते बिहानदेखि साउन 6 गते बिहानसम्म सर्पदंश र आग लागेका 8-8 पहिरोका 14, अविरल वर्षाका 8, बाढ़ीका 2 जनावरको आक्रमणका 3 तथा हावाहुरीको 1 घटना भएको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यावसायिक संघ अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार बजारीकरण तथा निर्यात प्रवर्धनका विषयमा छलफल गर्दै हुनुहुन्छ। छलफलमा संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाई, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्ग्यानिक एग्रो इण्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य सहभागी हुनेछन्। नेपाल अर्ग्यानिक संघ जैविक अर्ग्यानिक कृषि उत्पादन प्रशोधन व्यापार तथा उपभोगको प्रवर्धनमा क्रियाशील संस्था हो। प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उहाँहरूको भोगिरहेका समस्या सुझाव र चाहेक मागका आधारमा आवश्यक नीतिगत सहजीकरण तथा समाधानका पहल गर्दै आउनु भएको छ। र नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष 2081-82 र समीक्षा वर्ष 2082-83 को क्रस बोर्डर विद्युत आयात निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। समीक्षा वर्ष 2082-83 भारत तथा बंगलादेश तर्फको विद्युत निर्यातबाट नेपालले कुल 29,32,47,00,000 रूपियाँ आमदानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 67.96% बढ़ी हो। प्राधिकरणको तथ्याङ्क अन्तर अघिल्लो आर्थिक वर्ष 2081-82 2,38,29,00,000 युनिट विद्युत निर्यात गरी 17,45,87,00,000 रूपियाँ आमदानी भएको थियो, तर समीक्षा वर्ष 2082-83 निर्यात परिमाण 62.89% बढ़ेर 3,87,74,92,000 युनिट पुगेको छ। भारतीय खुला बजार तथा बंगलादेशको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आमदानी हासिल भएको हो। निर्यात आमदानीमा अभूतपूर्व वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत आयात पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष 81-82 1,68,04,00,000 युनिट विद्युत आयात गर्दा 12,92,30,00,000 रूपियाँ बाहिरिएको थियो, तर समीक्षा वर्ष 2082-83 आयात परिणाम 31.57% घटेर 1,14,98,00,000 युनिटमा सीमित भएको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825-63-775।
2: सम्पर्क नम्बर 98-478-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो दब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
13: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाङ।
14: सम्पर्क फोन नम्बर 082-85-63-027,
15: 98-41-68-46-46।
14: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
6: सीता के भो तिमलाई घुम्सेर बसी छौ
15: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो
6: के कुरा गर्छ निन्ने हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
19: हार्दिक आमन्त्रण दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यंग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई पाँच दाङ
20: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9857832391
21: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
22: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
21: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
22: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच व्यवस्था
21: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा
22: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
21: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
23: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
21: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0825606552

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिव र कुकी छ है नाइस। अड्गुरी
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराहे, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498827141।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिमी, हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन, दुरूपयोग गरे अनुदान रोक्का हुने। ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै, 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू। इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सेनाको तैनाथी बढ्दै विस्थापित नागरिकहरू पनि घर फर्कदै। र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र नेदरल्याण्डसले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु र सरकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार तेह्रथुम, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रे, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुगु, सुर्खेत, दैलेख, अछाम, डोटी लगायत आसपासका जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। यसैबीच आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि कोशी र गण्डकीका पहाड़ी र हिमाली क्षेत्रसँगै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यसै गरी पर्सी बागमती प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षापछिको पहिरो, बाढ़ी र सड़कमा हेलो गेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार 7 जिल्लाका सड़क पूर्ण रूपमा अवरूद्ध भएको र केही सड़कमा राति गाड़ी चलाउन रोक लगाइएको छ। प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने विवि राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जेबीच सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका गाड़ी चलाउन रोक लगाइएको छ। त्यसैगरी कान्ति लोक पथमा वर्षायामको जोखिमका कारण 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका गाड़ी संचालनमा रोक लगाइएको छ। मेची राजमार्गमा सड़क हिलामे भएपछि सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गर्दै आएको ब्याज अनुदानलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि पहिलो संशोधन 2083 स्वीकृत गर्दै लागू गरेको हो। संशोधित कार्यविधि मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। नयाँ व्यवस्था अनुसार सहुलियतपूर्ण कर्जा प्रवाह, ब्याज अनुदान वितरण, कर्जा उपयोगको अनुगमन तथा प्रतिवेदन प्रणालीलाई थप स्पष्ट र व्यवस्थित बनाइएको छ। प्राप्त गर्ने ऋणले कर्जा तोकिएको उद्देश्य अनुसार नै उपयोग गर्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले नियमित अनुगमन गरी सम्बन्धित निकायमा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधिमा सहुलियतपूर्ण कर्जाको दुरूपयोग रोक्ने, ब्याज अनुदान वितरणलाई पारदर्शी बनाउने तथा अनुदान प्राप्त कर्जाको प्रभावकारिता बढ़ाउने उद्देश्यले विभिन्न प्रावधान संशोधन गर्न गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यससँगै बैंक तथा वित्तीय संस्था, सम्बन्धित सरकारी निकाय र लाभग्राहीको भूमिका तथा जिम्मेवारी समेत थप स्पष्ट पारिएको छ। आर्थिक वर्ष 2082-83 वातावरणीय प्रभाव मूल्यांकन ईआईए स्वीकृत भएका आयोजनाहरूमध्ये जलविद्युत आयोजनाको वर्चस्व देखिएको छ। वन तथा वातावरण मन्त्रालयले एक वर्षमा 26 आयोजनाहरूको ईआईए प्रतिवेदन स्वीकृत गरेको छ। यसमा अधिकांश ठूला जलविद्युत आयोजना रहेका छन्। यस अवधिमा 32 स्कोपिङ प्रतिवेदन, 6 पूरक ईआईए तथा 9 परिमार्जित वातावरणीय व्यवस्थापन योजना ईएमपी पनि स्वीकृत भएका छन्। मन्त्रालयका अनुसार 341 मेगावाटको बूढ़ी गण्डकी, 270 मेगावाट को भेरी एक लगायतका ठूला जलविद्युत आयोजन तथा एमसीए नेपाल अन्तर्गतका 400 केवी प्रसारण लाइन र सब स्टेशनको वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएसँगै ऊर्जा पूर्वाधार विस्तारले गति लिएको छ। यसैबीच नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता पीपीए भएका तर समयमै निर्माण सम्पन्न हुन नसकेका 218 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन शुरू गर्ने अन्तिम मिति थप्ने प्रक्रिया अघि बढ़ाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य बढ़्यो, फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच शुरू लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज इतिन्जेल हामीले 28 जिल्लामा बाढ़ीको जोखिम बाढ़ी पहिरोले 7 जिल्लाका प्रमुख सड़क अवरूद्ध सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 300 रूपियाँ र चाँदी 25 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाव तोलाको 2,91,300 रूपियाँ र चाँदीको भाव 4,505 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 2,91,000 र चाँदीको भाव 4,480 रूपियाँ थियो। पर्यटकीय नगर पोखराको फेवातालमा डुंगा सैर गर्ने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले चालकहरूको जाँड रक्सी तथा लागु औषध सम्बन्धी विशेष जाँच अभियान शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकको स्वास्थ्य परीक्षण गरिएको हो। महानगरपालिका वडा नम्बर 6 रहेको बराही घाट क्षेत्रमा संचालित अभियानका क्रममा 32 डुंगा चालकको परीक्षण गरिएको छ। अब विदेशको खबर। इजरायली सेना दक्षिण लेबनानका विभिन्न क्षेत्रबाट फिर्ता भएपछि लेबनानी सेनाले शरीफा, जाबतार अल घर्बिया, फ्रोन लगायतका शहरमा आफ्ना सुरक्षा तैनाथी तीव्र बनाएको छ। महिनौ लामो द्वन्द्वपछि इजरायली फौज पछि हटेपछि लेबनानी सेनाले सुरक्षा व्यवस्था सुदृढ़ बनाउन, नागरिक नियन्त्रण कायम गर्न तथा खाली गरिएका क्षेत्रको जिम्मेवारी सम्हाल्न व्यापक रूपमा सैनिक परिचालन गरेको छ। ती क्षेत्रमा सेनाका चेक पोइन्ट स्थापना गरिनका साथै सैन्य गाड़ीहरू पनि परिचालन गरिएको थियो। सैनिकहरूले सड़क गस्ती बढ़ाएका छन् भने शहरका मुख्य प्रवेशद्वारमा सुरक्षा कड़ा पारिएको छ। द्वन्द्वका कारण ठूलो क्षति पुगेको शरीफा क्षेत्रमा भग्नावशेष हटाउने र अवरूद्ध सड़क सञ्चालनमा ल्याउने काम पनि शुरू भएको छ। यसका लागि डोजर लगायतका ठूला उपकरण परिचालन गरिएको छ। यसैबीच लामो समयदेखि विस्थापित स्थानीय बासिन्दा आफ्नो घर फर्किने र सम्पत्तिको अवस्था बुझ्ने आशमा गाउँ शहर नजिकै भेला हुन थालेका छन्। सुरक्षा जोखिम अझै कायम रहे पनि उनीहरूमा घर फर्कने उत्साह देखिएको खबरमा उल्लेख छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपालले यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्ने तालिका छ। लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्ड्स 32 अंकसहित तेस्रो स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम। हिमाली तथा पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि संशोधन। दुरूपयोग गरे अनुदान रोक्का हुने। ईआईए स्वीकृति हुनेमा जलविद्युत आयोजना धेरै। 218 आयोजनाको म्याद थप्ने प्रक्रिया शुरू। इजरायली सेना फिर्ता भएपछि दक्षिणी लेबनानमा लेबनानी सैनिकको तैनाथी बढ़दै विस्थापित नागरिकहरू पनि घर फर्कदै। र विश्वकप क्रिकेट लीग टूमा आज नेपाल र नेदरल्याण्डसले खेल्दै।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-85-63-218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-85-63-734 र 082-85-63-138।
12: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
17: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
4: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 082-5625-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-30270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
18: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
18: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
18: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
18: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि। पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला। सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
19: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
20: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-5584 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिस इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेडम दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-4-78-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र कहाँ?
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिंकुली भनेको।
5: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक्स घोराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक्स घोराईदाङ।
5: फोन नम्बर
6: 082562452,
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
1: भर्ना सम्बन्धी सूचना
9: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
10: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 4780 92 83 र 97 6 25 26 286।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
5: मध्यपश्चिम चाङ च्याक, यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। देशका विभिन्न भागमा आज भएका 47 विपदजन्य घटनामा परि दुईजनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढ़ीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाय क्षतिका 1 तथा अन्य 4 घटना भएका थिए। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। विपदबाट 1,90,00,000 बराबरको क्षति भएको छ। गत वैशाख 1 गतेसम्म हालसम्म देशभर 2,361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना बेपत्ता तथा 1,208 जना घाइते भएका छन्। यस अवधिमा 4,869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजासहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर TG309 थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका 2 भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा भारत मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइमान अली रहनु भएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा 4 किलो, 2 थान राहदानी र 2 थान मोबाइल समेत बरामद गरेको जनाएको छ। सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दाङको घोराईस्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको बिहानैदेखि भीड़ लागेको छ। सेवाग्राहीको अत्यन्त भीड़ बढ़ेपछि यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेको छ। कार्यालय गेटदेखि भित्रसम्म सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। कार्यालयले बिहिबारका लागि 163 टोकन बाँडेको छ भने लाइनमा बसेकाहरूलाई असार 8 गते शुक्रबारका लागि टोकन दिएर फर्काएको छ। सीमित जनशक्तिका कारण र सेवाग्राहीलाई सहज होस् भनेर टोकन प्रणाली लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो। कार्यालयमा जनशक्ति कम भएका कारण एक दिनमा 160 देखि 200 सम्म नयाँ राष्ट्रिय परिचय पत्र बनाउने र 50 जना जति सेवाग्राहीलाई परिचय पत्र वितरण गर्ने गरी एक दिनमा 250 सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रको सेवा दिन सकिने कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै टोकन लिएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह गरेको छ। सरकारले पुराना बैंक खाता नियमित गर्न तथा नयाँ खाता सञ्चालन गर्न, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको कार्यालयमा भीड़ लाग्ने गरेको छ। र दाङको दंगीशरण गाउँपालिका 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन्। संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ताले 13,382 विद्यार्थी संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति छन्। थारू समुदायको भाषा, कला, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको संग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एकै स्थानमा अवलोकन गर्न सकिन्छ। यहाँ डडौरा, देसौरी, राणा, चितवनी
चितवनिया र मोरङिया थारू समुदायका परम्परागत घरका नमूना निर्माण गरिएका छन्। यसै गरी मौलिक वेशभूषा, गरगहना, हस्तकला, कृषि औजार, माछा मार्न प्रयोग गर्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। संग्रहालयमा पछिल्लो समय थारू भाषा सम्बन्धी पुस्तकको संकलन समेत विस्तार गरिएको व्यवस्थापक चौधरीले बताउनुभयो। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा थारू सांस्कृतिक अध्ययन गर्न चाहनेका लागि संग्रहालयलाई महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित गरेको उहाँको भनाई छ। संग्रहालयका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले आधुनिक जीवनशैलीका कारण लोप उन्मुख बन्दै गएको थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र वेशभूषाको संरक्षणका लागि संग्रहालय स्थापना गरिएको बताउनु भएको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
8: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279770
9: र 9857830689।
10: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847193944, 9847193944।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुशासन राम्रो व्यवस्था भएको,
13: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862-25183।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
2: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
2: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
6: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एंड ओजोनाइज प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
2: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
3: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
2: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
3: लामो समयदेखि पिनाश, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
2: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
4: हामी जन्मदात नै सिकारी हुँ, सिकारी
5: पुरै दैलेख मलाई चाहियो।
6: VFX सिनेमाज कुराही 10 नारायण पुरसौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, just double buzz, hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम ट्रान्ड चेक यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिका 1 भालुबाङ स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीले बेल बीजक विहीन 45 बोरा यूरिया मल बरामद गरेको छ। प्रहरीका अनुसार आज बिहान करिब 5 बजे सवारी साधन चेक जाँचका क्रममा बेल बीजक नभएको 45 बोरा यूरिया मल बरामद गरिएको हो। बरामद मलको अनुमानित मूल्य 1,01,250 रहेको छ। बरामद गरिएको मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। यसअघि पनि इलाका प्रहरी कार्यालय भालुबाङले करिब 3 लाख बराबरको बेल बीजक विहीन मल बरामद गरेको थियो। अवैध रूपमा मल ओसार पसार गर्ने गतिविधि विरूद्ध प्रहरीले चेक जाँचलाई थप प्रभावकारी बनाउँदै लगेको छ। आधा वर्ष बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई शुरू हुन सकेको छैन। आकाशीय पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षा शुरू भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षा भन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाईले बताउनुभयो। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र धान रोपाई भएको छ। कर्णालीमा अझै 23.05% खेत बाँझै छ। गत वर्ष कर्णालीमा यही अवधिसम्म 83.23% रोपाई भएको थियो। समयमा मनसून सक्रिय नहुँदा आकाशीय पानीमा निर्भर किसानले रोपाई सार्न बाध्य भएका छन्। सिंचाई सुविधा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका हिमाली क्षेत्रमा भने रोपाई उल्लेख्य रूपमा अघि बढ़ेको निर्देशक रोकाईले जानकारी दिनुभयो। वर्षामा निर्भर क्षेत्रमा पानीको अभावले कर्णालीका अधिकांश स्थानमा रोपाई ढिलो भएको हो। अघिल्लो वर्ष यो समयमा कर्णालीका धेरै स्थानमा रोपाई सकिएको थियो। जिल्लागत तथ्याङ्कले पनि सिंचाईको उपलब्धताले रोपाईको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखिएको छ। कर्णालीको 10 वटा जिल्ला मध्ये जुम्लामा मात्र रोपाई सकिएको छ। जुम्लामा 100% रोपाई भएको छ। देशका विभिन्न भागमा आज भएका 47 विपदजन्य घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आग लागेका 5, बाढ़ीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका थिए। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। विपदबाट 1,90,00,000 रूपियाँ बराबरको क्षति भएको छ। गत वैशाख एक गतेदेखि हालसम्म देशभर 2,361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना विपत्ता तथा 1,208 जना घाइते भएका छन्। यस अवधिमा 4,869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजासहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवनगर अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर TG309बाट थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका 2 भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा भारतीय मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइमान अली रहनु भएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा 4 किलो, 2 थान राहदानी र 2 थान मोबाइल समेत बरामद गरेको जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली जीविस रोड खोराहिदाङ।
5: फोन 562-5121।
2: सम्पर्क मोबाइल
4: 98-578-32819 र 98-578-32223।

0: तिम्रो रेट छ कत्रो नो इट लाइक प्रो फ्रम टु एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857318340 र 9848720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराही हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
13: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
13: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
14: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
8: बिरामी जाँच हुने मिति यही श्राव 9 गते शनिबार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
16: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825562023, 98478617 र 98478645।
18: होइन के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
18: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ।

0: मा खरीद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: हीरा काट्ने हीरे मारा के
2: नमस्ते म रामकृष्ण काल तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो मध्यपश्चिम 91.4 मेगा

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
5: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
5: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छार सूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 9686-61-694
11: सीता के भयो तिमीलाई घुम्सेर बसी छौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
11: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानु त धेरै ठाउँ ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
14: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
15: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डी कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
15: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
14: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
15: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
14: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
16: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
14: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ। फोन नम्बर 0982560052।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
2: पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा, सहुलियत पूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिला तिरे पनि अनुदान नकट्ने, आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई, प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छुट नदिने भनाई, र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा। नेपाल खबरमा अब पूरा खबर। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री भएको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद नाफा 4 अर्ब 53 करोड़ 57 लाख रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणले जनाएको छ। नेपालले हिउँदका केही महिना विद्युत आयात गर्छ भने बर्खायाममा निर्यात गर्दै आएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै पनि त्रैमासिकमा किस्ता ढिला तिरेका ऋणीहरूले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिक बकौता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरे अनुदान पाइँदैनथ्यो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरेको छ। अहिले कृषि तथा पशुपक्षी, महिला उद्यमशील, स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइन्थ्यो। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहजीकरण गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीहरूलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाइने बताइएको छ। अडिटका क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा झण्डै 2 करोड़ रूपियाँसम्म दायित्व पर्ने जनाएको थियो, तर केही समयपछि कर्मचारीले 30 देखि 35 लाख रूपियाँ थप कर दायित्व हुन सक्ने बताएका थिए। यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिदिने तर त्यसका लागि 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको र बार्गेनिङ हुँदै गर्दा 5 लाख रूपियाँमा टुंगो लागेको थियो। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभा पति विश्वप्रकाश शर्मा संसद सम्वादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई बाहेक गरेर केवल युवा जोशका भरमा पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो 15 महाधिवेशन अघि ऐतिहासिक विरासत बोकेको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ़न सभापति गगन कुमार थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333455।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना वृद्धि र दीर्घकालीन व्यवस्थापनका विविध सुझावहरू प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै कृषि मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय र कानूनी सुधार मार्फत समस्या समाधान गर्न मन्त्रालय दृढ़ताका साथ अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानहरूले भोगिरहेको समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले बाँदरका कारण बालीनाली नष्ट हुने, किसानहरू विस्थापित हुनुपर्ने र कृषि उत्पादनमै प्रत्यक्ष असर पुग्ने गरेको समस्यालाई कम गर्नको लागि प्रयास गर्ने बताउनुभयो। अब विदेशको खबर। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै विशेष अदालत गठन गर्ने निर्णय भएको बताउनुभयो। विद्यार्थीको हित संरक्षणका लागि थप कदम चालिने र युवाको भविष्यमा क्षति पुर्याउने कसैले पनि छूट नदिने उहाँको गएको सोमबारदेखि शुरू भएको चलो संसद अभियान सहित विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच प्रधानमन्त्रीको यो घोषणा आएको हो। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई 1 करोड़ रूपियाँ क्षतिपूर्ति र प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता हुनुपर्ने 3 बुद्धे माग अघि सारेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता सौरभ दासले बताउनु भएको छ। प्रदर्शनका क्रममा भएको झडपमा 118 जना भन्दा बढ़ी परिक्रमा चार्य झण्डै 60 जना प्रदर्शनकारी घाइते भएका छन्। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बिहोर्न बाध्य भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। श्रीलंकाले पहिलो सेट 25-18, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो, नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कास्किस्तानसँग पनि 3-2 को सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा पुग्नेछन्। र जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग पराजित भएको थियो। सिंगापुरमा भएको एसियाली खेलको छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, ढिला किस्ता तिरे पनि अनुदान पाइने। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फूट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहाट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैले पनि छोट नदिने भनाई। र गाभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेडम दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरु पाइने एकमात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
4: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
9: मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सडक विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
4: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: डाक्टरद्वारा दिइने सेवाहरू
4: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
13: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
4: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
13: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
4: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
11: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128171
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू:
10: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
10: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081536
10: र मोबाइल नम्बर 98486 98586 र 98481-72273।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू:
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
11: छाती, दम, निमोनिया, खोकी, छेरो,
15: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
11: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
15: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू:
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
11: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
15: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
11: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
15: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
11: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
9: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478026001।

नमस्कार, आवाज हिमको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र शान्त कुमार बुढा मगरसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब तपाईले चाहिँ 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दोरीगी संगीतको संगालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौं। तपाईँकै साहित्यिक सृजनालाई चाहिँ हामी स्थान दिनेछौ। 082-5560-9 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

हो एकदमै मिठो गीत तपाईहरुको माझमा प्रस्तुत गरेका थिए। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लगभगको फाकामा छौं। मलाई टेक्निसियनबाट शान्त कुमार बुढा मगरले मिठो साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। फ्रकबार फ्रक श्रृंखलाको साथमा

0: तपाईहरुको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौ, तपाईकै साहित्यिक सृजनालाई चाहिँ स्थान दिने श्रृंखलामा छ है। हजुरहरूले पनि साहित्यिक सृजना रचना गर्नु भएको छ, तपाईहरूले पनि सुनाउन चाहनुहुन्छ भने तपाईहरुको लागि हाम्रो टेलिफोन नम्बर खुल्ला भइसकेको छ। बाहिरतिर चाहिँ अहिले चाहिँ घाम गरिरहेको छ, अगाडि चाहिँ हल्का हल्का पानी परेको जस्तो पनि देखिरहेको थियो मौसम चाहिँ। सिनमै पानी सिनमै घाम चाहिँ पक्कै पनि गरिरहेको छ। यति बेला टेलिफोनमा आफ्नो साहित्यिक सृजना सुनाउनका लागि कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार, शुभ नाम।
1: हजुर गजरा सुन्नुभयो क्यान्द्री?
0: हाम्रो गजराजी आउनुभयो है।
1: हजुर हजुर,
0: के छ सन्चै हुनुहुन्छ नि?
1: एकदमै छ नि, हजुर पनि सन्चै हुनुहुन्छ?
0: एकदम हामी पनि सन्चै छौँ नि। अनि के गर्दै हुनुहुन्छ?
1: अनि बसेर प्रोग्राम सुन्दै, अनि त्यहाँ के गर्ने शीतल ताप्दै होइन,
0: प्रोग्राम सुनिराख्नु भएको छ है।
1: अनि फोन लगाइहाल्यो,
0: सहभागिता पनि जनाउनु पर्यो नि है। यति धेरै प्रतिभाको धनी मान्छे हुनुहुन्छ।
1: हजुर
0: नसक्नुभयो?
1: हजुर भएको छैन, एकछिन पछि हुन्छ होला।
0: हाम्रो पनि भएको छैन है, एकछिन पछाडि हुन्छ होला। ल आज साहित्य सूचना सुनौमा है।
1: हजुर हजुर, म सुनाइहाल्छु है, छोटो मिठो। तरबारको होइन खुकरीको धारेमा छ जान, तरबारको होइन खुकरीको धारेमा छ जान, यो संसारको गर्दैछु ध्यान, यो संसारको गर्दैछु ध्यान, खुकरीको धारेमा छ जान, खुकरीको धारेमा छ जान, रातमा आउने चन्द्रमाको शीतल, रातमा आउने चन्द्रमाको शीतल, दिनमा आउने सूर्यको घाम, दिनमा आउने सूर्यको घाम, दुई हातले गर्छु काम, दुई हातले गर्छु काम, मुखले जप्छु राम, मुखले जप्छु राम। यति नै
0: एकदमै मिठो साहित्यिक सृजना सुन्नुभयो, गइसक्नु भएको छ है। हजुरहरू पनि जोडिनु सक्नुहुनेछ। धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो गजरजीलाई, सम्झिनु भयो अनि आफ्नो साहित्यिक सृजना पनि सुनाउनु भएको छ। तर साथीभाइले चाहिँ सम्झिनु पाउनु भएन, उहाँको तर्फबाट सम्पूर्ण साथीभाइले चाहिँ हामी यहीँबाट नै सम्झ्यौं। हजुरहरू पनि जोडिनु सक्नुहुनेछ। 082-5860-100 को टेलिफोन नम्बर हजुरहरूको लागि खुल्ला गरिसकेका छौं। तपाईँले आजको श्रृंखलामा साहित्यिक सृजना सुनाउनु पर्ने हुन्छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज पनि हामी बिहिबारे श्रृंखलामा छौ, सोही कुरा चाहिँ तपाईँलाई अवगत नै छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radiomp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट चाहिँ शान्त कुमार बुढा मगरले मिठो साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागे। बाँकी साथ तपाईँहरूको छ, हजुरहरू चाहिँ जोडिनु चाहिँ नबिर्सिनु होला। सो यति बेला चाहिँ एउटा मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौं। तपाईँ भने 082-5860-100 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस् है।

0: अहो एकदम मिठो गीत तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका थियौ। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम लेखबिसको फाकामा छु। मलाई टेक्निसियनबाट शान्त कुमार बुढा मगरले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईहरुको छ यति बेला टेलिफोनमा आफ्नो साहित्यिक सूचना सुनाउनका लागि कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। नमस्कार।
1: हेलो हजुर नमस्कार दिदी नमस्कार।
0: नमस्कार शुभ नाम।
1: हजुर म मेरो नाम चाहिँ छक्कु बहादुर कृष्णगर सुर्खेतको पूर्वी इलाका लेखबिस नेताबाट बोलिरहेको छु। सन्चै आरामै हुनुहुन्छ?
0: एकदमै सन्चै आरामै छ। हजुरको शुभ नाम के भन्नुभयो सुर्खेतबाट? छक्क बहादुर कृष्णगर छ।
1: हजुर आज भोलिको समयमा दियोस् अब यस्तै बर्खा लागिरहेको छ पानी पर्ने होइन अब रुखमुनि त अब हल्का माया गरिरहेको छ भन्नु पर्यो।
0: चिसो छ है पानी पर्छ अनि त्यही माथि कहिलेकाहीँ भिज्ने पनि हुन्छ होला सुते भएको राख्ने ख्याल गर्नुहोस् है।
1: हजुर हजुर।
0: अनि के गर्दै हुनुहुन्छ अहिले?
1: यति बेलाको समयमा म त अब अलिकति अशक्त व्यक्ति परे अब साथी मार्फत पनि अब जानकारी भयो होइन पढ्ने अवस्था
0: ठिक छ है आफूलाई पनि ख्याल गर्नुहोला सम्झिनु भयो खुसी लाग्यो। आज साहित्यिक सृजना सुनाउनु पर्छ है सुरु गरौँ।
1: कस्तो साहित्यिक सृजना भन्नुभयो?
0: हजुर हो नि।
1: ए यस्तो गजल मुक्तकहरू भन्न?
0: हजुर हजुर हजुर हो।
1: तिमी उसै सँग रमाऊ म छोडेर जान्छु तिमी उस्तै सँग रमाऊ म छोडेर जान्छु सीतासँग नाता म जोडेर जान्छु सीतासँग नाता म जोडेर जान्छु तिम्रो जन्तीको लहर आउनेछ जब तिम्रो जन्तीको लहर आउनेछ जब त्यतिखेर म बाबी साथ उठेर सीतासँग नाता म जोडेर जान्छु तिमी उसैसँग रमाऊ म छोडेर जान्छु त्यति
0: एकदमै मिठो साहित्यिक सूचना सुन्नुभयो हजुरलाई धन्यवाद छ। आफ्नो साथीहरू सम्झिनुहोस् है।
1: हजुर फर्स्टमा हजुर मिठ फुलको ध्वनि हुनुहुन्छ कार्यक्रम यसभन्दा अति राम्रो चलाउने शैली अति नै राम्रो छ हजुर। ए हजुर कार्य सफलता
0: यति बेला चाहिँ छक्क बहादुर श्रेष्ठ मगर चाहिँ आउनु भएको थियो साहित्यिक सूचना सुनाएर चाहिँ गइसक्नु भएको छ। अब हजुरहरू पनि जोडिन सक्नुहुनेछ 82-6854-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ है। कल गर्दाखेरि चाहिँ एकान्तमा गएर कल गरिदिनु भयो भने सजिलो चाहिँ हुन्छ है। त्यति कुरा चाहिँ ख्याल गरिदिनु होला। समला टेक्निसियनबाट शान्त कुमार बुढा मगरले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईँहरूको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा पनि सुनिराख्नु भएको छ भने इन्टरनेटबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। यति बेला टेलिफोनमा अर्को सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्ते नमस्कार हजुर।
0: नमस्ते नमस्कार। यस्तो जोसिलो पारामा आउनुभयो त है?
2: हजुर हजुर म त सुन्दा सुन्दै अचम्म परेर अनि फोन लगाएको लाग्यो अनि जुरुक्क उठेर जुसेलो पारामा आएको त।
0: ल ठिक छ हाम्रो राधा आचार्य है।
2: हजुर हजुर कस्तो ठ्याक्कै पार्नुभयो के?
0: अब तपाईँ मेरो मुटुको धड्कनै भन्नुहुन्छ अनि त्यो त पार्नु परिहाल्यो नि है।
2: हजुर हजुर
0: ओके सन्चै हुनुहुन्छ नि?
2: एकदम सन्चै थियो थाहै छ हजुरलाई मेरो काम के छ भन्ने त होइन।
0: त्यही त है तपाईँको काम दैनिकी चाहिँ चलिरहेको छ सोधे भएको भएर मैले सोधिनँ पनि राम्रै चलिरह भन्ने चाहिँ म विश्वस्त छु।
2: मेरो ब्यालेन्स धेरै छ मैले केही बोल्न पाउने भएन है।
0: मिठो माया छ त्यही माथि पनि अभाव छ। सो राधा आचार्य गोक्लीबाट सम्झिनु भएको थियो है। सो ब्यालेन्स भाइ हो भन्ने सक्नु भएको छ। सो तपाईँहरू पनि जोडिनु चाहिँ सक्नुहुनेछ 82-6854-54 को टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। आजको श्रृंखलामा साहित्यिक सृजना सुनाउनु पर्ने हुन्छ है त सो तपाईँले साहित्यिक सृजना गर्नु भएको छ आफूलाई मनपर्ने विषयवस्तुमा भने आज सुनाउन सक्नुहुनेछ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है सो तपाईँहरू पनि जोडिनु भयो भने मिठो कुराकानी साथसाथै साहित्यिक सिर्जनालाई पनि हामी स्थान दिनेछौ यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौ त्यस पछाडि आउनेछौ 082-5 8 8 0 0 को टेलिफोन नम्बर डायल गर्दै गर्नुहोला।

0: एकदमै मिठो अनि छोटो गीत तपाईँहरूको माझमा राखेका थियौँ। हामी जति सक्दो टेलिफोन दिने कोसिस गरिरहेका छौँ। साथीहरू आइराख्नु भएको छ 82554054 को टेलिफोन नम्बरमा पनि कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई ढिला नगरेर स्वागत गरौँ। नमस्कार।
1: हजुर नमस्ते, गुड आफ्टरनुन।
0: नमस्कार, हजुरको शुभ नाम?
1: म असमबाट नवराज साउद। हजुर
0: असमबाट है? नवराजी आउनु भयो है? नवराजी सुन्नुहुन्छ नि? एकदमै सन्चै आरामै, हामी पनि ठिकै छौँ है। अनि के गर्दै हुनुहुन्छ? ओके, बसी बसाइ छ है। नास्ता खानुभयो?
1: खाजा भएको छैन, बेसिन पछि हुन्छ हजुरको?
0: हाम्रो पनि भएको छैन है। ओके, आज साहित्यिक सिर्जना सुनाउनु पर्ने हुन्छ, सुरु गरौँ है।
1: हवस् हुन्छ, सुरु गर्छौँ है त। जिउँदो लासको मलानीमा अन्याय त बन्न पुगे, जिउँदो लासको मलानीमा अन्याय त बन्न पुगे, तिम्रै निम्ति सप्तविहीन पागलै त हुन पुगे, तिम्रै निम्ति सप्तविहीन पागलै त हुन पुगे। बिरौ खेतमा लगाऊ पानी एकैछिनमा भरिँदैन, बिरौ खेतमा लगाऊ पानी एकैछिनमा भरिँदैन, सागर सरी चोखो माया छुटाएर छुट्टिँदैन, सागर सरी चोखो माया छुटाएर छुट्टिँदैन। जिउँदो लासको मलानीमा अन्याय त बन्न पुगे, तिम्रै निम्ति सप्तविहीन पागलै त हुन पुगे, तिम्रै निम्ति सप्तविहीन पागलै त हुन पुगे। धन्यवाद।
0: कस्तो मन सुने साहित्यिक सृजना सुनाउनु भयो, हजुरलाई धेरै धन्यवाद छ नवराजी। अब नै छुट्टिनुपर्छ, आफ्नो सङ्घ साथीलाई सम्झिनुहोस् है।
1: ए फर्स्ट हजुरलाई अनि हाम्रो प्राविधिक सरलाई अनि यहाँनिर मेरो साथी हुनुहुन्छ भीमकर्ती मगर, अनि चाहिँ मलाई चाहिँ नवराज माउत भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै जाउँछ शिवभाई।
0: हस्टियो नमस्कार, सम्झिनु भएको थियो असामबाट नवराज साउद भन्दै हुनुहुन्थ्यो। एकदमै मिठो साहित्यिक सृजना सुनाएर चाहिँ गइसक्नु भएको छ। साथीहरू आउनुभयो भने एकजना साथीसँग चाहिँ हामी कुराकानी गर्न सक्छौ है, यदि आउनु भएन भने तपाईँहरूको माझबाट चाहिँ हामी छुटिएर चाहिँ जानुपर्ने हुन्छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। मलाई टेक्निसियनबाट शान्त कुमार बुढा मगरले मिठो साथ दिइराख्नु भएको छ भने सेरा आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, यति बेला टेलिफोनमा अन्तिम सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: नमस्कार हजुर। नमस्कार।
0: नमस्कार, हजुरको शुभ नाम? टोपिन्द्रजी आउनुभयो है?
2: हजुर हजुर, राम्रै हुनुहुन्छ, आरामै हुनुहुन्छ?
0: एकदम सन्चै आरामै छौँ नि है। अनि के गर्दै हुनुहुन्छ हाम्रो टोपिन्द्रजीले?
2: म आज होटलमा बसेर नास्ता खाँदैछु, भरै आएको थिएँ, अलिकति जिउ सन्चो छैन, अब घर जाँदासम्म ढिलो भइजाला, नास्ता खान भने खान लागेको थिएँ, यसो बिर्सिली चाहिँ आफ्नो फोन लगाउन हतार हतारमा लगाएको।
0: अन्तिम साथी भए पनि आउनु भएको छ, खुसी लाग्छ। आफ्नो व्यस्तता, आफ्नो स्वास्थ्य अवस्था त्यति ठिक नहुँदाखेरि पनि हामीलाई माया गर्नुहुन्छ। सो साहित्यिक सृजना सुनौँ है, अन्तिम चरणमा आउनु भएको छ।
2: हजुर हजुर, ल आज यो देशको बारेमै हो भन्न त एक दुईसरी भनिल्याएको छु, धेरै अघिको कुरो हो यो।
0: हजुर,
2: सुरु गरेँ मैले है। कहाँबाट आयो सुनामी थाहै नदिएर, कहाँबाट आयो सुनामी थाहै नदिएर, कहिले बारी कहिले पहिरो कहिले त भूकम्प, किन यस्तो हुन्छ हाम्रो देशमा गौतम बुद्ध जन्मेको ठाउँमा, किन यस्तो हुन्छ हाम्रो भगवान गौतम बुद्ध जन्मेको ठाउँमा, कतिको सिउँदो पुछ्यौ कतिको काख रित्तो पार्यौ, कतिको सिउँदो पुछ्यौ कतिको काख रित्तो पार्यौ, रुवाबासी पार्यौ पछि रुकुम र जाजरकोटको गाउँमा, रुवाबासी पार्यौ पछि रुकुम र जाजरकोटको गाउँमा। यो पढारै चाहिँ प्यारा गाडी आएको, यसलाई अलिक दुखेसो लाएर 11 बजेतिर यो भूकम्प आए, मैले 12 बजेतिर लेखेको हुन्थ्यो हजुर है।
0: ठिक छ, परिस्थितिलाई आफ्नो साहित्यिक सृजनामा ढाल्नुहुन्छ, खुसी लाग्छ। सो एकदमै निकै नै मिठो साहित्यिक सृजना सुनाउनु भयो, अब भने छुट्टिनुपर्छ, आफ्नो साथीलाई सम्झिनु।
2: सर्वप्रथम त हजुरलाई अनि प्राविधिकमा आज को हुनुहुन्छ, शालिग्रामजी?
0: शान्त कुमार बुढा मगर हुनुहुन्छ है।
2: शान्त कुमार बुढा, उहाँलाई होल पश्चिम होल मध्य पश्चिम युनिटलाई साथीहरु भन्दा फेरि आरआर मगर मुस्कान जीसी गजराज सिंह राटा आचार्य अब अघि को को आउनुभयो हाम्रो सबैलाई सुनाउँदै सम्झिँदै बिदा हुन्छ हवस् नमस्कार
0: हस्टिउ नमस्कार सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट हाल भने अहिले चाहिँ घुरा बजारमा आएको छ भन्ने हुनुहुन्थ्यो है सो मिठो माया गर्नुहुन्छ धन्यवाद छ भने तपाईँको माझबाट हामी पनि छुटिएर जाने बेला भइसकेको छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सहभागिता सुनाएर आफूलाई मन परेको विषयवस्तुमा साहित्यिक सृजना सुनाउनुहुने सहभागी साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र शान्त कुमार बुढा मगरलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सनुहोला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस् नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटोतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
10: दीपक के सम्पर्क मोबाइल 98478727977
11: र 98578730689।
12: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
13: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
12: हाम्रा विशेषताहरू:
13: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
12: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
13: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
14: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
12: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
15: फोन 562-521।
12: सम्पर्क मोबाइल
14: 98578-32819
16: र 98578-32223।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
19: मध्यपश्चिम ट्राङ्क चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा पछिल्लो समय घरेलू तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगत कट्टाको तथ्याङ्क हेर्दा उद्योगको संख्या घट्दै गएको हो। आर्थिक वर्ष 2081-81 1109 नयाँ उद्योग दर्ता भएको घरेलू तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्योगतर्फ 513 र वाणिज्यतर्फ 596 उद्योग दर्ता भएका हुन्। घरेलू तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2081 मा 876 उद्योगको लगत कट्टा गरिएको छ। यस आर्थिक वर्षमा 2614 उद्योगको दर्ता नवीकरण गरिएको छ। यस्तै आर्थिक वर्ष 2081-82 जिल्लामा एक वर्षका अवधिमा 449 घरेलू उद्योग र 579 वाणिज्य फर्म दर्ता भएका छन्। घरेलू तथा साना उद्योग कार्यालय दाङका प्रमुख शर्माका अनुसार जिल्लामा आर्थिक वर्ष 2081-82 1,86,31,09,259 रूपियाँ लगानी भएको हो। यस्तै आर्थिक वर्ष 2082-83 जिल्लामा 1,080 उद्योग दर्ता भएका छन्। जसमा उद्योगतर्फ 452 र वाणिज्य फर्मतर्फ 628 उद्योग दर्ता भएको घरेलू तथा साना उद्योग कार्यालय दाङले जनाएको छ। प्रहरले बिल बिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भलबाङबाट खटिएको प्रहरी टोलीले आज बिल बिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुबाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,01,250 रूपियाँ रहेको समेत प्रहरले बताएको छ। बरामद गरिएको उक्त यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले बताएको छ। आधा वर्ष बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशीय पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षा शुरू भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षा भन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले बताएको छ। प्रदेशभर हालसम्म कुल खेतयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्र बहादुर रोकायले जानकारी दिनुभएको छ। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र धान रोपाई भएको छ। कर्णालीमा अझै 23.05% खेत बाँझै छ। गत वर्ष कर्णालीमा यही अवधिसम्म 83.23% रोपाई भएको थियो। र देशका विभिन्न भागमा बुधबार भएका 47 विपदजन्य घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढ़ीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। विपदबाट 1,90,00,000 बराबरको क्षति भएको छ। गत वैशाख 1 गतेदेखि हालसम्म देशभर 2,361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना बेपत्ता तथा 1,208 जना घाइते भएका छन्। यस अवधिमा 4,869 परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ। अवस्थ अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुदारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गुदारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
2: सम्पर्क फोन 082-5900-79 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहै नाइस
0: अड्गुरी
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
2: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
3: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ
4: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
4: ए त्यसो हो भने घुराही 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
4: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
4: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082-5634479
8: मोबाइल नम्बर 9894-67-487
4: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
4: सम्पर्क फोन नम्बर 082-5562-601 सम्पर्क मोबाइल नम्बर 9858735990 9858331684 र 9858332070
10: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
4: We'll be right back.

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको परीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाईँ यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले हरेक हप्ता यहाँहरूका कमेन्टहरू वाचन गर्दै आएका छौं। आजको वसाईमा प्रविधिमा अमृता डाङ्गेजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रममा यदि तपाईँ आजको बसाईमा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि आज हामीले सदाको बसाई जस्तै आज पनि एउटा त्यहाँ कमेन्ट स्टाटस छोडेका छौं। उक्त स्टाटसको पनि कमेन्ट बक्समा यहाँले कमेन्ट गर्नुपर्ने हुन्छ, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौं। तपाईँ त्यहाँ गएर आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई पनि सम्झन सक्नुहुन्छ। र तपाईँ घरदेखि टाढा हुनुहुन्छ, आफन्तजनहरूलाई सम्झना समर्पण व्यक्त गर्न चाहनुहुन्छ भने पनि तपाईँले त्यहाँ सम्झना समर्पण गर्न सक्नुहुनेछ। तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ। र कार्यक्रम आजको बसाईमा पनि हामी करिब करिब 5 बजेसम्म तपाईँको माझमा रहनेछौ र तपाईँहरूका कमेन्टहरू वाचन गर्नेछौ। तपाईँ रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनसुनी गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। आजको बसाईमा पनि यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौं र तपाईँ यदि हामीलाई इन्टरनेट अनलाइनबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ कार्यक्रममा र तपाईँको कमेन्ट हामी वाचन गर्नेछौं। यति बेला प्रविधिमा अमृता डाङ्गीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र यति बेला साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। सबैभन्दा शुरूमा कमेन्ट गर्नुभएको छ रेशम कुमार, एकल यात्री हुनुहुन्छ। रेशमजीलाई धन्यवाद दिन चाहन्छु। रेशमजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तीन दाङको मान्छे, हाल भनी दोहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसैगरी कार्यक्रममा सहभागिता रहनेछ हामी अपेक्षा गर्न चाहन्छौ। र यहाँहरू जो साथीहरूले नियमित रूपमा कार्यक्रम सुन्दै आउनु भएको छ उहाँहरूले सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। यसै गरेर अर्को साथीको कमेन्ट प्राप्त भएको छ, करूणा प्रिय केसी संगीत हुनुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते, सन्चै हुनुहुन्छ भन्नुभएको छ, हामी एकदम ठिक छौं। म यता भारतको हिमाचलबाट करूणा प्रिय केसी संगीत घर मेरो दाङ तुलसीपुर कार्यक्रम मार्फत रामकृष्ण ढकालको चरीले त छोडेर गई गयो बोलको गीत बजाइदिनु होला न भन्नुभएको छ र सोही गीत मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना व्यक्त गर्दछु भन्नुभएको छ। करूणाजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले रामकृष्ण ढकालको आवाजमा रहेको चरीले त छोडेर गई गयो भन्ने गीत सुन्न चाहनु भएको छ। हामी सम्भव भएसम्म सोही गीत राख्नेछौ भन्न चाहन्छु र करूणाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा भन्न चाहन्छु। र तपाई यदि हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ इन्टरनेट अनलाइनबाट हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र तपाईँ कार्यक्रममा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो मनछुने गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempire.org संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। आजको बसाईमा प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली। कार्यक्रम हरेक हप्ताको बिहिबार प्रान 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र यति बेला साथीहरूको कमेन्ट पनि प्राप्त भइराखेको छ र सबै साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु। तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। यसै गरेर यति बेला अन्य साथीहरूको पनि कमेन्ट प्राप्त भइराखेको छ। वामदेव सुवेदीजीको कमेन्ट प्राप्त भएको छ। वामदेवजी लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला म्याम, म चाहिँ घुराही दश नारायणपुर दाङको मान्छे आज तुलसीपुरबाट सुन्दैछु र अब बच्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र वामदेव भनेर चिन्ने सबैजना अनि मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। वामदेव सुवेदीजीलाई पनि धन्यवाद दिन चाहन्छु। घोराही दश नारायणपुरको मान्छे हाल भने कार्यक्रम तुलसीपुरमा रहेर कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु वामदेव सुवेदीजीलाई। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा र यहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। यसै गरी अर्को साथीको कमेन्ट प्राप्त भएको छ। उहाँ हुनुहुन्छ सन्दीप नेपालीजी हुनुहुन्छ। सन्दीपजी पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। हामीलाई सधैँ जसो सुनेर साथ दिनुहुन्छ भने कार्यक्रममा पनि सहभागिता जनाएर साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते दिदी, के छ हाल खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ सन्दीपजी, बरु तपाईँलाई कस्तो छ? म घुराही 15 सन्तोष टेलरबाट सन्दीप नेपाली, अब बज्ने गीत मेरो घर परिवार।

मलाई सन्दीप नेपाली भनेर चिन्नुहुने सम्पूर्ण साथीभाइहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। सन्दीप नेपालीजीलाई धन्यवाद दिन चाहन्छु। घोराही पन्ध्रमा रहेको सन्तोष ट्युलरमा रहेर कार्यक्रम सुन्दै रहेको पनि जानकारी गराउनु भएको छ। सन्दीप नेपालीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यस्तै गरी सहभागिता रहनेछ र तपाईँ पनि आजको बसाईमा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा गीत राख्छौं, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा यति बेला साथीहरूको कमेन्ट प्राप्त भइराखेको छ। कमल श्रेष्ठजीको कमेन्ट प्राप्त भएको छ। कमलजी लेख्नुहुन्छ, हेलो हजुर नमस्कार, म तीनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन थाक्लेन लिम्बू, राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, फूलमाया लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु कि बाई भन्नुभएको छ। यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। कमल श्रेष्ठजीलाई पनि यसै गरेर गिरिराज शर्मा अधिकारीजीको कमेन्ट प्राप्त भएको छ। गिरिराजजी लेख्नुहुन्छ, घोराही उपमहानगरपालिका 17 गैरा गाउँ बस्ने म गिरिराज सम्पूर्ण इष्टमित्र साथीभाइहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। गिरिराज शर्मा अधिकारीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाउनुभयो र आगामी दिनमा पनि यहाँको सहभागिता यसै गरी रहनेछ भन्न चाहन्छु। र तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला अनि आज हामीले त्यहाँ छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ भन्न चाहन्छु। र यहाँहरू जो साथीहरूले नियमित रूपमा सुन्दै आउनु भएको छ भने हामीलाई सल्लाह सुझाव प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। कार्यक्रम कस्तो लाग्छ यहाँहरूलाई सल्लाह सुझाव दिन सक्नुहुन्छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org बाट संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। र यदि तपाईँ घरदेखि टाढा हुनुहुन्छ, आफन्तजनहरूलाई कार्यक्रम मार्फत केही सन्देश छोड्नु छ भने पनि तपाईँले सक्नुहुनेछ। तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ भन्न चाहन्छु। र रेडियो मध्यपश्चिमको फेसबुक पेजमा हामीले सताको बसाई जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्नका लागि एउटा स्टाटस छोडेका छौं। उक्त स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। त्यहाँ तपाई कमेन्ट बक्समा गएर आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्तजन साथीभाइ इष्टमित्रहरूलाई पनि सम्झना समर्पण व्यक्त गर्न सक्नुहुनेछ भन्न चाहन्छु। र तपाई कार्यक्रममा सहभागिताका लागि कमेन्ट बक्समा गएर कमेन्ट स्टाटसमा गएर कमेन्ट छोड्दै गर्नुहोला। हामी भने यति बेला कार्यक्रममा फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा एकदमै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ र हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। तपाई पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले त्यहाँ छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। यति बेला प्रविधिमा अमृता डाङ्गीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुत सुशीला ओली र यति बेला हामीलाई थम्मन परियारजीको कमेन्ट प्राप्त भएको छ। थम्मनजी लेख्नुहुन्छ, नमस्कार सुशीला बहिनी, के छ खबर, सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ। हामी एकदम ठिक छौ थम्मनजी, बरु त्यहाँ यहाँलाई कस्तो छ? म भारतको चेन्नईबाट सदा जस्तै आज पनि हजुर कार्यक्रम सुन्दैछु र अब बस्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। थम्मन परियारजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको सहभागिता यसै गरी रहनेछ कार्यक्रममा। यसै गरेर हामीलाई यति बेला आरती मगरजीको पनि कमेन्ट प्राप्त भएको छ। झोरले खोटाङबाट आरती मगर हो, मिस यू अल भन्नुभएको छ। आरती मगरजीलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि यसै गरेर तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु आरतीजीलाई। र तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioyampi.org बाट पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। र हामी तपाईँहरूको कमेन्टको पर्खाईमा यति बेला फेरि पनि अर्को गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो रमाइलो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोतालाई धन्यवाद। र आज कार्यक्रममा सहभागिता जनाउनुभयो तपाईँलाई पनि धन्यवाद। प्राविधिक मित्र अमृता डाङ्गीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि बिदा हुन्छु। नमस्ते।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जुरोट चुट्टी पुकार खोइनी जस्ता चुट्टी जन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
9: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
15: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9841720273।
16: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई संपर्क मोबाइल नंबर 98471993944 98471993944

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: मध्य पश्चिम चाँग च्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरीको हार्दिक स्वागत बा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्न व्यवस्था देशभित्र मिलाएकला सम्बन्धित निकाय हन निर्देशन दिएर सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक कृषि व्यवसायक छाता संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीको नक्से आज उल्लेख छलफलको क्रममा प्रधानमन्त्री शाहले उक्त निर्देशन दिएर खुइट उ क्रममा एसोसिएशनका पदाधिकारीको नक्से अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था धेर खर्चिलो हुइलक हुँदै सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी नेपालमा जो स्थापना हुई पर्दा माग थरल रह उक्त माघन प्रधानमन्त्रीले तत्काल सम्बोधन गरिरहल। प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल ओ विषादीको प्रयोग नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रवर्धनका लागि सरकारले आवश्यक कदम चल्न बटुवा रखल। व्यवसायको नक्से प्राङ्गारिक मल उत्पादन गर्न निजी उद्योग तथा सहकारी संस्थाहरू सरकारले अनुदान दिए पर्ना माग धरल रह उक्त माग अनुरूप आवश्यक व्यवस्था मिलाएकला प्रधानमन्त्री शाहले सम्बन्धित निकाय हन निर्देशन दिए रखल। उस्तका अर्ग्यानिक मलको उत्पादन वा खरिदमा रासायनिक मल सरह सुविधा उपलब्ध गरिन माग फे उहाँ सकारात्मक हो रल। छलफलका क्रममा एसोसिएशनका अध्यक्ष दीपक बासकोटा, महासचिव शान्ता बासकोटा कोइराला, गोर्खाटी स्टेटका अध्यक्ष उदय चापागे, हिमालय सांग्रेला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली व अन्नपूर्ण अर्ग्यानिक एग्रो इण्डस्ट्रीका अध्यक्ष परशुराम आचार्य लगायतका सदस्यको सहभागिता रहल रह। दाङ्कदङ्गेश्वरन गाउँपालिकाको 3 चखौरा स्थित थारू सांस्कृतिक संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षक गन्तव्य बन्ती गइरहल। पूर्वका छापासे पश्चिमका कञ्चनपुरसम्मका आन्तरिक पर्यटकको साथसाथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि पुग्नाकरलबाट संग्रहालयकै व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता हुलक व्यक्ति रहलबाट थारू समुदायका भाषा, कला, सांस्कृतिक इतिहास ओ जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्न उद्देश्यले स्थापना गरिएको संग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एक स्थानमा अवलोकन गराइएको जिठा। यहाँ डंगौरा, देसौरी, राणा, चितवनिया ओ मरंगिया थारू समुदायका परम्परागत घरको नमूना निर्माण गरिएकोबाट उस्ताको मौलिक वेशभूषा, गरगहना, हस्तकला, कृषि औजार, मच्छी मर्ना सामग्री तथा परम्परागत कृषि प्रणाली हन जीवन्त रूपमा प्रस्तुत करगिल बा। संग्रहालयमा पाठक समय थारू भाषा सम्बन्धी पुस्तकको संकलन समेत विस्तार करगिलक व्यवस्थापक चौधरी बटुवा रखल। यसै विद्यार्थी अनुसन्धानकर्ता तथा थारू सांस्कृतिक अध्ययन गर चहकलाक संग्रहालय हना महत्वपूर्ण अध्ययन केन्द्रको रूपमा स्थापित गरलक उहाँको काही बाटिन। संग्रहालयको परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले आधुनिक जीवनशैलीको कारण लोपोन्मुख हुबन्ती गैलक थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा ओ वेशभूषाको संरक्षण गराक संग्रहालय स्थापना करगिलक बटुवा रखल। दाङमा पाछक समय घरेलू तथा साना उद्योगको संख्या घटिगे रहल। वर्षेनी हुइतिरलक लवोदरता ओ लगटकट्टाको तथ्याङ्क हेरबेर उद्योगको संख्या घटिगेलक हो। आर्थिक वर्ष 2080-81 1,109 लवो उद्योग दर्ता हुइलक घरेलू तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्मासे जानकारी दिएरखल। उहाँको अनुसार उद्योग होर 513 ओ वाणिज्य होर 596 उद्योग दर्ता हुइलबाट घरेलू तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2080-81 876 उद्योगको लगरकट्टा करगिलबा। यी आर्थिक वर्षमा 2,614 उद्योगको दर्ता नवीकरण हो रहल। घरेलू तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक ओ सूचना तथा प्रविधि सम्बन्धी उद्योग दर्ता हुइटियारल। आर्थिक वर्ष 2081-82 जिल्लामा एक वर्षको अवधिमा 449 घरेलू उद्योग 579 वाणिज्य होर फर्म दर्ता हुइलबाट घरेलू तथा साना उद्योग कार्यालय दाङका प्रमुख शर्माको अनुसार जिल्लामा आर्थिक वर्ष 2081-82 1,86,31,9,259 रूपियाँ लगानी हो रहल।
प्रहरी बिल बिचक निहुलक 45 बोरा यूरिया मल बरामद कई राखल इलाका प्रहरी कार्यालय भालुबांग से खरीगलक प्रहरी टोले से आज बिल बिचक निहुलक 45 बोरा यूरिया मल बरामद करलक हो। राप्ती गांवपालिका एक भालुबांग चौक स्थित पूर्व पश्चिम राजमार्ग में सवारी साधन चेक जांच करना क्रम में 45 बोरा यूरिया मल बरामद करगिलक लुम्बिनी प्रदेश प्रहरी कार्यालय जना राखल। ऊ मल का अनुमानित मूल्य 1,01,250 रूपया रलक समेत प्रहरी जना राखल। बरामद करगिलक उक्त यूरिया मल आवश्यक अनुसंधान तथा कानूनी कार्यवाही लाग कृष्णनगर भन्सार कार्यालय कपिल वस्तु पठागिलक प्रहरी जना राखल। ओ आधा वर्ष बितस्याका बेरसम्म फेकरणले प्रदेशमा पर्याप्त रोपाई हुइस्याकल्ने हो। आकाशले पानीको भर पर्ना हुइल खोर्से ओ ढिल कैकन वर्षा शुरू हुइल कारण अधिकांश किसान से धान लगाई पाइल्ने हुट। पर्याप्त वर्षा निहबेर ओ सिंचाई सुविधा सक्कु क्षेत्रमा निपुगबेर कर्णाली प्रदेशमा यी वर्ष धान रोपाई अपेक्षा से सुस्त बन कृषि विकास निर्देशनालय सुर्खेत जना राखल। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मकेल रोपाई सम्पन्न हुलक निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाए बटवारखल। कर्णालीमा धान खेतीका कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टर मकेल धान रोपाई हो रहल। कर्णालीमा आही 23.05% खेत आही बाँझो रहल बा। गत वर्ष कर्णालीमा यही अवधिसम्म 83.23% रोपाई हुइल रह। हुइठाता आजुक थारू भाषक मध्यपश्चिम खबर अत्रह कालसंज्याफे थारू भाषक मध्यपश्चिम खबर सुन सेक्ने बाटी अखसक खबर मसे समाचार कक्ष कसकु संग्रेन संग मैशालिक राम चौधरी विदाई टू रिजी मध्यपश्चिम उनिटी र बी राम राम।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: छत्रो नो इट लाइक प्रो राशिता पाव फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
18: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
19: विशेषज्ञ डाक्टरी सेवाहरू:
18: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
19: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
19: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
19: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
18: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
16: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा।
2: फोन बाटी नाम दर्ता सकने
3: संपर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6994। संपर्क मोबाइल नंबर 98578-30145, 98488-30153 र 98649-41944।
20: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेंटर ले तपाईको आंखा को रक्षा गर्ने छ। पशुपति आई केयर सेंटर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
9: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जीव र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जीव र जोड्नेहरू दुख्ने,
9: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार, समय बिहान 9 बजेदेखि।
22: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पुनः मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
25: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847। न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
27: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरोसर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
27: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
27: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
14: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
14: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
6: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
14: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
14: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
6: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
4: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
4: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
4: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
5: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा।
13: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
13: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच को व्यवस्था,
5: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
13: ब्लड प्रेसर तथा सुगर का समस्या भएका बिरामीहरूको चेक जाँच को व्यवस्था,
5: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा,
15: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
5: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 082560652।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँले हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioNP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: दाङमा उद्योगहरूको संख्या घट्दै विगत तीन वर्षमा 2200 उद्योग बन्द।
1: घोराएकी वृद्ध महिला मूल जिता रोकाको आँसु रोकिए। 5 वर्षपछि फिर्ता जग्गा जालसासी गरी अर्कैका नाममा पास गरिएको जग्गा फिर्ता दिलाउन पहल गर्ने सबैमा धन्यवाद ज्ञापन।
0: जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड। प्रहरीद्वारा बिल बिजक नभएको 45 बोरा युरिया मल बरामद।
1: र कर्णालीमा अझै 23% खेत बाँझै।
0: अब खबर विस्तारमा।
1: दाङमा पछिल्लो समय घरेलु तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगतकर्ताको तथ्याङ्क हेर्दा उद्योगहरूको संख्या घट्दै गएको देखिएको छ। गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फ गरी 1080 नयाँ उद्योग दर्ता हुँदा 729 उद्योगहरू बन्द भएका छन्। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 1028 उद्योग नयाँ दर्ता हुँदा 779 उद्योग बन्द भएका छन्। यस्तै अघिल्लो आर्थिक वर्ष 2080-81 1109 नयाँ दर्ता हुँदा 700 बढ़ी उद्योगहरू बन्द भएको तथ्याङ्कले देखाएको छ। विगत 3 वर्षको तथ्याङ्क हेर्दा दाङ जिल्लामा 2300 नयाँ उद्योग दर्ता हुँदा झण्डै 2200 उद्योगहरू बन्द भएको देखिएको छ। शुरूमा दर्ता गर्ने र विभिन्न कारणहरू देखाएर उद्योग बन्द गर्ने प्रचलन रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ।
2: आर्थिक वर्ष 82-83 सन्दर्भमा नयाँ उद्योग दर्ता समग्रमा 452 भएको छ भने वाणिज्यतर्फ चाहिँ 628 भएको छ। त्यसै गरी यो उद्योग र वाणिज्यलाई जोड्दा यो आर्थिक वर्षमा जम्मा जम्मी 1080 अनि त्यसै गरी यो आर्थिक वर्षभित्र उद्योगतर्फ 324 बन्द भएका छन् भने वाणिज्यतर्फ 405 र समग्रमा 729 बन्द भएको देखिन्छ। अभिलेखमा
3: यो बन्द गर्ने रेसियो पनि बढिरहेको देखिन्छ। खास गरेर यो बन्द गर्न आउनेहरूले के भन्नुहुन्छ?
2: अब यसमा के छ भने उहाँहरूको भनेमा अलिकति उहाँहरू महत्वाकांक्षी भएर फर्म गर्ने त्यसको मुनाफा तुरन्त रिटर्न तुरन्तै चाहने त्यस्तो परिस्थितिले गर्दाखेरि त्यो हुन सक्दैन र उहाँहरू बन्द गर्न आउनुहुन्छ। र कतिपय पारिवारिक समस्याको कारणले अब छोराछोरीहरू पढ्न बाहिरिने अथवा रोजगारको लागि बाहिरिने घरमा चाहिँ एकजना दुईजना मात्रै सदस्य हुनेहरू उहाँले त्यो व्यवसाय चलाउन धान्न नसक्ने भएको हुनाले पनि बन्द गर्नुपर्ने भन्नुहुन्छ। कतिपयको अवस्था चाहिँ पुँजीको कारणले गर्दा यसमा हामीले पुँजीको व्यवस्थापन गर्न सकेनौँ र बन्द गर्न लागेको भन्ने चाहिँ सुन्दाखेरि
1: घरेलु तथा साना उद्योग कार्यालयले गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 63,02,680 रूपियाँ र वाणिज्यतर्फ 7,94,066 रूपियाँ गरी 1,02,34,00 रूपियाँ राजस्व संकलन गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङको रेकर्ड अनुसार उद्योगतर्फ 11,663 र वाणिज्यतर्फ 13,320 गरी 24,983 उद्योगहरू दर्ता रहेका छन्।
0: घोराहीकी 68 वर्षकी मूल जिता रोकाले जाल साँझी गरी अर्कैले पास गरेको जग्गा 5 वर्षपछि आफ्नो फिर्ता पाउनु भएको छ। कोराहीकी मनजित भनिने टीका बुढाले कृषिमा सञ्चालनका लागि भन्दै करारमा सम्झौता गरी वृद्ध महिलालाई झुक्काएर अर्कैको नाममा पास गरिदिएका थिए। मूल जिताका नाममा साथी रहेको जग्गा धनी प्रमाण पूर्ज नक्कली निर्माण गरी घोराही सातबाट बिक्रीका लागि सिफारिश निकालेर माल जालपोत कार्यालय घोराहीमा घर जग्गा लिखत गर्ने लेखन दासहरूको मिलोमतमा मूल जिताको जग्गा अर्कैको नाममा पास गरिएको थियो। राजनीतिक आड तथा पद र पहुँचका आडमा बिक्री गरेको साविक सौडियार गाविस तीनमा रहेको किता नम्बर 926 दस कठा 8 धुर जग्गा मूल जिता रोकाले आज आफ्नो नाममा नामसारी गर्नुभएको छ। मन्जित भनिने टीका बुढाले जाल साझी गरी कोराएका लक्ष्मण शर्माका नाममा 2078 असार 16 गते रजिस्ट्रेशन पास गरेका थिए। सोही जग्गा लक्ष्मण शर्माका नामबाट 2081 चैत्र 8 गते कोराएकी परशुराम श्रेष्ठका नाममा पास भएको मालपोत कार्यालय कोराएको अभिलेखमा भेटिएको थियो। पत्रकार आफन्त तथा प्रहरीको सहयोगमा 5 वर्षपछि आफूले जग्गा पाएकोमा खुशी व्यक्त गर्दै वृद्ध महिला मूलजिता रोकाले सबैलाई धन्यवाद दिनुभएको छ।
4: बहिनीहरूसँग बुहारीहरूसँग जोडिएको त्यहाँदेखि बुहारी बहिनी एकदम मेरो पछि लागेर मलाई सपोर्ट दिएर मिहिनेत गरेर उहाँ सरहरूलाई सुदन सर अनि उहाँ हेमबहादुर केसीले उहाँ सर त्यहाँहरू सबैलाई भेटेर माथि माथि पुऱ्याएर मात्रै म सफल भएको सर नत्र म मेरो जग्गा त गइसकेको सर पुरै गइसकेको म पाउने पनि उहाँहरू नभए म पाउने त्यहाँहरूले गर्दाखेरि आज मलाई ऊर्जा आइसकेपछि म एकदम धेरै खुसीमा छु सर धेरै धेरै खुसी छु उहाँहरूलाई मलाई सपोर्ट दिने सरहरूलाई बहिनीहरूलाई बुहारीहरूलाई सबैलाई धन्यवाद छ धेरै धेरै।
1: अब बाँकी समाचार। सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दाङको घोराई स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको बिहानैदेखि भीड़ लागेको छ। सेवाग्राहीको अत्यन्त भीड़ बढ़ेपछि यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेको छ। कार्यालय गेटदेखि भित्रसम्म सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। कार्यालयले बिहिबारका लागि 163 टोकन बाँडेको छ भने लाइनमा बसेकालाई असार 8 गते शुक्रबारका लागि टोकन दिएर फर्काएको छ। सीमित जनशक्तिका कारण र सेवाग्राहीलाई सहज हौस भनेर टोकन प्रणाली लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो। कार्यालयमा जनशक्ति कम भएका कारण एक दिनमा 160 देखि 200 सम्म नयाँ राष्ट्रिय परिचय पत्र बनाउने र 50 जना जति सेवाग्राहीलाई र परिचय पत्र वितरण गर्ने गरी एक दिनमा 250 सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रको सेवा दिन सकिने कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै टोकन लिएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह गरेको थियो। सरकारले पुराना बैंक खाता नियमन गर्न तथा नयाँ खाता सञ्चालन गर्न सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको कार्यालयमा भीड़ लाग्ने गरेको छ।
0: प्रहरीले बेलबेजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुमाङबाट खटेको प्रहरी टोलीले आज बेलबेजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको राप्ती गाउँपालिका एक भालुमाङ चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,01,200 रूपियाँ रहेको समेत प्रहरीले बताएको छ। बरामद गरेको उक्त यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले बताएको छ।
1: आधा वर्ष बितिसक्दासम्म पनि कर्णाली प्रदेशमा पर्याप्त रोपाई हुन सकेको छैन। आकाशी पानीको भर पर्नुपर्ने भएकाले र ढिलो गरी वर्षा शुरू भएका कारण अधिकांश किसानले धान रोप्न पाएका छैनन्। पर्याप्त वर्षा नहुँदा र सिंचाई सुविधा सबै क्षेत्रमा नपुग्दा कर्णाली प्रदेशमा यो वर्ष धान रोपाई अपेक्षा भन्दा सुस्त बनेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ। प्रदेशभर हालसम्म कुल खेतीयोग्य धान क्षेत्रफलको 77.05% मात्र रोपाई सम्पन्न भएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकाईले बताउनुभयो। कर्णालीमा धान खेतीका लागि कुल क्षेत्रफल 43,290 हेक्टर मध्ये 33,353 हेक्टरमा मात्र धान रोपाई भएको छ। कर्णालीमा अझै 23.05% खेत बाँझै छ। गत वर्ष कर्णालीमा यही अवधिमा 83.23% रोपाई भएको थियो। समयमै मनसून सक्रिय नहुँदा आकाशीय पानीमा निर्भर किसानले रोपाई सार्न बाध्य भएका छन्। सिंचाई अवधिमा उपलब्ध भएका तथा पर्याप्त वर्षा भएका हिमाली क्षेत्रमा भने रोपाई उल्लेख्य रूपमा अघि बढ़ेको निर्देशक रोकाईले जानकारी दिनुभयो। वर्षामा निर्भर क्षेत्रमा पानीको अभावले कर्णालीका अधिकांश स्थानमा रोपाई ढिलो भएको हो। अघिल्लो वर्ष यो समयमा कर्णालीका धेरै स्थानमा रोपाई सकिएको थियो। जिल्लागत तथ्याङ्कले पनि सिंचाईको उपलब्धताले रोपाईको गतिमा प्रत्यक्ष प्रभाव पारेको देखाएको छ। कर्णालीको 10 जिल्ला मध्ये जुम्ला मात्र रोपाई सकिएको छ। जुम्लामा 70% रोपाई भएको छ।
0: देशका विभिन्न भागमा बुधबार भएका 47 विपदजन्य घटनामा परि 2 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढ़ीको 1, पहिरोका 16, सड़क अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका थिए। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोका घटनामा 2 मृत्यु भएको हो भने 5 घाइते भएका छन्। विपदबाट 1,90,00,000 बराबरको क्षति भएको छ। गत वैशाख 1 गतेदेखि हालसम्म देशभर 2,361 विपदजन्य घटना भएका छन्। त्यही घटनामा परि 173 जनाको मृत्यु, 2 बेपत्ता तथा 1,208 जना घाइते भएका छन्। यस अवधिमा 4,869 परिवार प्रभावित भएको प्राधिकरणले बताएको छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागु औषध गाँजासहित 2 भारतीय नागरिक पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडानतर्फ नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर TG309 थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका 2 भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 गाँजा बरामद भएको हो। पक्राउ पर्नेमा भारत मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइमान एली रहेको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा र 4 किलो, 2 राहदानी र 2 मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।
0: दाङको दङ्गीशरण गाउँपालिका 3 चखोरा स्थित हारू सांस्कृतिक संग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक समेत संग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन्। संग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्ता मध्ये 13,382 विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति छन्। थारू समुदायको भाषा, कला, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरेको संग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एकै स्थानमा अवलोकन गर्न पाइन्छ। यहाँ डगौरा, दसौरी, राणा, चितौनिया र तथा थारू समुदायका परम्परागत घरका नमूना निर्माण गरिएका छन्। यसै गरी मौलिक वेशभूषा, गरगहना, हस्तकला, कृषि औजार, माछा मार्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। संग्रहालयमा पश्चिमा समेत थारू भाषा सम्बन्धी पुस्तकको संकलन समेत विस्तार गरिएको व्यवस्थापक चौधरीले जानकारी दिनुभएको छ। यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा थारू संस्कृति अध्ययन गर्न चाहनेका लागि संग्रहालयले महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित गरेको उहाँको भनाइ छ। संग्रहालयका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री दिल्ली बहादुर चौधरीले आधुनिक जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र वेशभूषाको संरक्षणका लागि संग्रहालय स्थापना गरिएको बताउनु भएको छ।
1: जिल्ला प्रहरी कार्यालय सल्यान देशभरका घ वर्ग अन्तर्गतका 25 जिल्ला प्रहरी कार्यालय मध्ये मासिक कार्य सम्पादन मूल्यांकनमा पहिलो स्थान हासिल गर्न सफल भएको छ। केही महिना अघि 19 स्थानमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले कार्य सम्पादनमा निरन्तर सुधार गर्दै जेठ महिनाको मूल्यांकनमा दोस्रो र असार महिनाको मूल्यांकनमा सर्वाधिक अंक प्राप्त गरी देशकै उत्कृष्ट जिल्ला प्रहरी कार्यालय बन्न सफल भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार प्रहरी नेतृत्व सम्पूर्ण प्रहरी कर्मचारीको निरन्तर सक्रियता प्रभावकारी समन्वय र अहोरात्र खटाइएका कारण यो उपलब्धि हासिल भएको हो। नेपाल प्रहरी प्रधान कार्यालयले प्रत्येक महिना जिल्ला प्रहरी कार्यालयको कार्य सम्पादन मूल्याङ्कन गर्दै आएको छ। मूल्याङ्कनका क्रममा अपराध नियन्त्रण तथा अनुसन्धानको प्रभावकारिता, शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानव अधिकारको पालना, नागरिक संघको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली लगायतका विभिन्न सूचकहरूलाई आधार मानिन्छ। साथै विपद व्यवस्थापन, जनगुनासो फर्च्यूट तथा आन्तरिक अनुशासन जस्ता पक्षमा प्राप्त अंक समेत समावेश गरी अन्तिम नतिजा निर्धारण गरिने व्यवस्था छ।
0: गत आर्थिक वर्ष 2082-83 नेपालबाट हुने अदुवा निर्यातमा ऐतिहासिक वृद्धि रेकर्ड गरिएको छ। जिल्ला आर्थिक वर्ष 2081-82 को तुलनामा गत वर्ष अदुवा निर्यात परिमाण र आमदानी दुवैमा उच्च वृद्धि भएको अनुसार विभागको तथ्याङ्कले देखाएको छ। अघिल्लो आर्थिक वर्षमा कुल 58,36,10,000 रूपियाँ बराबरको अदुवा निर्यात भएकोमा गत आर्थिक वर्ष 2082-83 भने त्यो आंकड़ा हत्तै बढ़ेर 1,50,73,000 रूपियाँ बराबर पुगेको छ। नेपालबाट मुख्यतया ताजा अदुवा, सुठो र धुलो कुटिएको गरी तीन प्रकारको निर्यात हुने गरेको छ। आर्थिक वर्ष 2082-83 तथ्याङ्क हेर्दा सबैभन्दा धेरै ताजा अदुवा निर्यात हुने गरेको छ। यस अवधिमा 1,60,16,745 किलो ताजा अदुवा निर्यात भएको छ। यसबाट 1,02,69,02,000 रूपियाँ आमदानी भएको छ। त्यसै गरेर 7,35,613 किलो सुठो निर्यात हुँदा 37,51,88,000 भित्रिएको छ भने 5,01,642 किलो कुटिएको वा धुलो अदुवा निर्यातबाट 9,79,83,000 रूपियाँ आमदानी भएको छ। गन्तव्य मूलकको कुरा गर्दा नेपालले अदुवा 7 देश पुगेको छ, जसमा भारत, बंगलादेश, जापान, जर्मनी, नेदरल्याण्ड्स, संयुक्त अरब इमिरेट्स, यूएई, अस्ट्रेलिया लगायतका देशमा जाने गरेको छ।
1: सीमा नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले कड़ा निगरानी गर्ने अभियान सञ्चालन गरेको छ। भारतीय सीमा नाका हुँदै अवैध सामग्रीको तस्करी हुने गुनासो बढ़ेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गणले विशेष अभियान सञ्चालन गरेको छ। सशस्त्र प्रहरीले अभियान सञ्चालन गरेपछि पछिल्लो एक महिनामा मात्र 60,94,080 रूपियाँ बराबरका अवैध सामान नियन्त्रणमा लिन सफल भएको गणपति गोपाल अधिकारीले बताउनुभयो। अधिकारीका अनुसार गत असार महिनामा मात्रै बरामद गरिएका सामानमा पिकअप, अटो, मोटरसाइकल, मासु, पशु चौपाया, माछा, कुखुरा, दूध, अण्डा, मोटरका पार्ट पुर्जा, औषधि, लत्ता कपडा, मल, खाद, सुतिजन्य पदार्थ, पेय पदार्थ, कस्मेटिक सामग्री, हार्डवेयरका सामान, फलफूल, किराना, हरियो तरकारी, मोबाइलका पार्ट पुर्जा, पटका, पेट्रोलियम पदार्थ, नदीजन्य सामग्री तथा वन पैदावार लगायतका वस्तु रहेका छन्। सशस्त्र प्रहरीले गत आर्थिक वर्षमा कपिल वस्तुमा राजस्व छली गरी नेपाल भित्रिएका 5,32,67,280 रूपियाँ बराबरका विभिन्न सामान बरामद गरी सम्बन्धित भन्सार कार्यालय तथा निकायमा बुझाएको जनाएको छ।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकारी सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदी अरबको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले बताएको छ। यो सम्झौतालाई साउदी अरबका लागि ठूलो कूटनीतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ़न सकेको थिएन। सम्झौताको विस्तृत विवरण भने अझै सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनु अघि अमेरिकी संचार माध्यमहरूले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्। यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 को सेटमा पराजित भयो। श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25 21 र पाँचौ सेट 15 10 ले जित्यो। नेपालले दोस्रो सेट 25 21 र तेस्रो सेट 25 19 ले जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कजाकस्तानसँग पनि 3-2 को सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बंगलादेश, श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन्।
0: र मध्यपश्चिम खबरको अन्तिममा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 74% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: दाङमा उद्योगहरूको संख्या घट्दै विगत 3 वर्षमा 2200 उद्योग बन्द।
1: घोराईकी वृद्ध महिला मूलजिता रोकाको आँसु रोकिए। 5 वर्षपछि जग्गा फिर्ता मूल जालसाजी गरी अर्कैका नाममा पास गरिएको जग्गा फिर्ता जिल्लाउन पहल गर्ने सबैमा धन्यवाद ज्ञापन।
0: जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको भेट। प्रहरीद्वारा दिलबिजक नभएको 45 बोरा युरिया मल बरामद।
1: र कर्णाली प्रदेशमा अझै 23% खेत बाँझे।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डीप फ्रिज किन जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनि भएर त जान लाग्यो नि।
2: हो र
3: कहाँ भन्दिन के?
2: सत्य भन्दिन।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जार इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसा।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
5: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
6: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
5: हुल्लासले बनाउँदैछ परिवार एकसा।
7: हामी जन्मदात नै पुरै डायलग मलाई चाहियो।
8: एफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
9: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
8: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
10: आया, मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्किरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।

0: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टल मा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
1: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै। सम्पर्क फोन नम्बर 0825902222।
2: सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिममा बीआर डेन्टल को सहकार्यमा जारी सन्देश।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: सीता के हो तिमीलाई घुम्सेर बसी छौ? के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि त पेठाउ देखायो त पेठाउ, तर के सिप चलेन। अब त आश्रय मरिसक्यो, के कुरा गर्छु मिम्ले। हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
6: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाले, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
7: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
8: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
7: शिशु क्लिनिक फर्टिलिटी दिपीचोक खोर हैदान, सड़क विभागको अगाडि एड्रेस बैंक घरको भवनमा। सम्पर्क मोबाइल 9847423572।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दालको भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
9: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 9858935090, 9858316684 र 9858302770।
10: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
11: के तपाईँलाई पायल फुस्फुदा फुस्फा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
3: वरिष्ठ हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हाट जोर्नी सम्बन्धी अपरेसन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई ब्रान्च फोन नम्बर 082-5630-218
8: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
9: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
8: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
9: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
8: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
10: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
9: सम्पर्क मोबाइल नम्बर 98229264
2: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा
12: उपचार हुने रोगहरू पायल फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
13: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
12: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी क्षमा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
13: हड्डी चुएको नसा चाटिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
12: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
13: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
12: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छाडसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: आदरणीय श्रोता दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित आवाज उनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रसारित जेठनाई सरकार कार्यक्रमबाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता डाङीको साथमा संचालक गोविराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ र आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जबाट प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radiomp.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ र यो कार्यक्रम रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जको फेसबुक पेज लाइक गरेर पनि संसारभरबाट सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने जेष्ठनागरिकका आवाजहरूलाई उहाँहरूकै मुखारविन्दबाट पस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज हामीसँग रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जले प्रसारित जेष्ठनागर सरकार कार्यक्रमका अतिथि हुनुहुन्छ घोराई उपमहानगरपालिका वडा नम्बर 2 सुर्खे दाईका 68 वर्षीय वीरबहादुर नेपाली उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्छ र उहाँलाई म आज रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको जेष्ठनागर सरकार कार्यक्रममा स्वागत गर्न गइरहेछु। स्वागत छ वीरबहादुर नेपालीजी।
1: हजुर, रेडियो मध्यपश्चिमका संचालक हाम्रा ज्योतिराम खनालज्यूले र तपुर पूर्व सबै सञ्चालक यो मध्यपश्चिम रेडियोको तर्फबाट र तपुरको अफिसकोलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। अब मैले आफ्नो सर्वप्रथम मैले परिचय दिन चाहन्छु। मेरो खास जन्म भनेको प्युठान रातो पानी मर्कपाङ हो। 2026 सालमा हामी रामपुर आएको हौ र म सामान्य नेपाली भनेपछि दलित परिवारभित्र हुर्केको व्यक्ति हुँ। दुःख कति भोग्यो के गर्यो पछि एसएलसी गरिसकेपछि सानो शिक्षक जागिर पाएँ। त्यो अहिले निवृत्तमान छु। मलाई सबैले चिन्नुहुने बङ्गला चुली अनि अहिले बङ्गला चुली भन्छ झेलनाका सुधा मावि अनि घोराईका सुधा मेडिकल हलहरू यिनी साथीहरूसित सँगै बसेर हिँड्ने हो सर। त्यो भावनाले यसलाई प्रसारण गरिदिनु होला। म सामान्य परिवारमा हुर्क्याएँ। म परिवारभित्र अहिले मेरो श्रीमती छैनन्। छोरा 5 भाइ हुन्, एउटा कुवेतमा बितेको हो। 4 भाइ अझै जीवित छन्। सिसन्या छ कोही भट्टेटारी डाबरतिर। म कान्छो छोरासँग बस्छु सुर्के डाइमे।
0: बाल्यकालको बारेमा तपाईँको बुवा आमाबाट कति भाइ बहिनी जन्मिनु भएको?
1: हाम्रो यस्तो 5 भाइ छोरा
0: बुवा दाजुभाइ 5 भाइ
1: हजुर। अनि दिदी 3 बहिनी 2 बहिनी अलि उमेरमै एउटा बिहे भएको एउटा नभएको 18 दिनको फरकले बित्या हुन्थे। एउटा दिदी थिइन् तिनी बहिनी छैनन् दिदी बहिनी बित्या छिन्।
0: तपाईँ बुवा आमाबाट जन्मेको कौन सन्तान?
1: म काइलो। काइलो
0: बुवा आमाले के पेसो गर्नुहुन्थ्यो?
1: बुवा आमाले त सिलाई पेसा गर्नुहुन्थ्यो। जेठो दाइले बढी गर्छ।
0: अहिले तपाईँको जेठो दाइले पनि बुवा आमाले गरेकै पेसो
1: गर्नुभयो। त्योभन्दा पछाडि माइलो साइलो काइलो कान्छोले त्यतातिर लाइन म पढ्नेतिर लाएँ। कान्छो बहिनी पढ्नेतिर लाएँ।
0: मैले सानो क्लासमा प्रावि कहाँबाट पढ्न सुरु गर्नु?
1: प्रावि बुकाबाट
0: काँडाकोटी बुका
1: काँडाकोटी बुका जनता माथि भन्छ एसएलसी दौनामा बिहार
0: रामपुर।
1: हजुर। अनि आइए फर्स्ट इयर मात्रै पढेर आर्थिक नपुगेर अनि भरतपुर
0: शैक्षिक पेसामा
1: अरे म 37 सालदेखि हजुर
0: 36 सालमा एसएलसी गर्नु?
1: हजुर हजुर।
0: एसएलसी गरेको अर्को वर्ष
1: अब त्यो आर्थिक नपुगेर
0: सुरुमा कहाँ नियुक्ति ल्याउनु?
1: सुरुमा म मुलाबारी भेडाबारी भन्ने ठाउँमा।
0: त्यतिखेर सुरुमा प्राविको नियुक्ति हुँदा तलब कति थियो?
1: 185 रुपियाँ।
0: स्थायीमा नियुक्ति हुनु अस्थायी?
1: पहिले म अन्डर एसएलसी गरेर अस्थायीमा पाएँ। पछि एसएलसी गरेपछि थाई भएर म यो के अरे सुधा निमागी भन्ने झेलनेटामा गएँ। आठ मिटर बङ्गला चुली भन्छ त्यता
0: सुधा निमागी भन्ने
1: छ। अहिले त मानिएको छ टेन प्लस टू छ आजकल त के भयो त्यो गरे एकदेखि सातसम्म सबै विषय पढो त्यो सर तैले सब जानेछु संस्कृत समेत त्यतिखेर संस्कृत हुन्छ अर्थशास्त्र भन्ने इकोनोमिक्स भन्ने इकोनोमिक्स भन्ने त्यो पनि कुनै विषय फरक छैन गणित सरित अङ्ग्रेजी संग्रेजी मैले ऊ पनि गरे आउँछ एक हजार रुपियाँ पुरस्कार पनि पाऊँ
0: के गर्दाखेरि
1: चिया टाइम भएको थियो आठाना गिलास चिया थियो सानसानो होटलमा त्यो चिया खानेका बेला एकजना कृष्णबहादुर खत्री भन्ने टुठान लुङ बानेको शिक्षक चाहिँ अङ्ग्रेजी पढाउँथे अङ्ग्रेज टिचर हुन्थ्यो नि लौ केटा एक हजार रुपियाँ दिन्छन् यो यही हो रानी वन मैले जान भन्छु के छ तिम्रो मन भनेर अङ्ग्रेजबाट कोलगीत हुन सक्छ हजार रुपियाँ दिन्छु मैले भन्यो त्यही कृष्णबहादुर खत्री अहिले भइसकेछन् लुङ बानेको मैले गिजाउँछु त्यो तर रोमन सङ्ख्यामा दिनुपर्छ नि त्यो अङ्ग्रेजीबाट त यही मन तान्न रोमन सङ्ख्या दिने अरू म मिलाउँछु भने अनि मैले सर त्यो गीत गाइदिएँ म 22 वर्षको थिएँ त्यो बेला मेरो जुना दाजी पनि आएको थिएन भर्खर कलिलो केटो थिएँ मलाई यो मेरो जाति त भन्दै नि त कहिले थट ढाँड जस्तैले भन्थ्यो मेरो बुवा
0: अनि गीत गाएपछि के भयो ट्याक्क मिलाएर
1: गाउनु मैले मिलाएर
0: गीतको चुक्का सुनाइदिनु
1: किन नसुनाउने भने त हेर्नुहोस् दिस इज रानी यही हो रानी भन मैले जाम भन्छु के छ तिम्रो मन यो नेपालीबाट आयो अङ्ग्रेजीबाट के आयो भने दिस इज रानी भन आई से गोइङ टु व्हाट इज योर मन भने त लो ल
0: त्यस्तो गीत बनाइदिनु हजार रुपियाँ जित्यो त
1: जित्यो तर साँझ त सबैले खाइदियो
0: एकैछिन आफूले सम्हाल्ने साथीभाइले पार्टी खाएर सक्यो
1: ल खा दिस इज रानी भन आई से गोइङ टु भनेर भन्नुभयो कोही पिए कर भन्ने थिए सर कोही नपिएको सातजना स्टाफ थियौँ एउटा पिउन थियो आठजनाको स्टाफ एकै ठाउँमा बस्थ्यौँ तर त्यो बेला के हुन्थ्यो सर भनेपछि हाम्रो बुहारीभन्दा बढी सजाय हुन्थ्यो जसको भान्सा पर्यो त्यहाँ जाति साथीको केही हुन्न त त्यो भित्र त्यो कुकिङ गर्ने त उबाट लगाउने बोराबाट आलु दाल तरकारी अब के छ त्यो लगाउने अनि पकाउने बेला छ के गर्थ्यौँ भने पालै पालो बिहान एउटा पको छ साँझ एउटा पको छ तर त्यो भान्सेले अलि पछि खाने गर्थ्यौँ सर भान्से पछिबाट बुहारी हो बुहारी भन्नु अनि तिनको अगाडि थाल थाल राख्दै पानी राख्दै अझ कसै कसैले त बाहिर जगमा लेप पानी हात धोइथ्यो नि पानी भर्ने भरि
0: त्यति सम्मान तरिकाले चाहिँ व्यवस्था मिलाएर त्यो गरेर कति वर्ष बस्नु नि त्यसरी
1: चार वर्ष त्यहाँ बस्यो
0: झेलनेटामा
1: हजुर
0: त्यसपछि कहाँ सुरु
1: त्यो त्यहाँबाट म दाङदाङ भन्ने भएको भएँ अनि दाङदाङबाट रिबान सुरु नियुक्ति त मैले भने भेडाबारी अनि छ महिना चाइलीघाट भन्ने ठाउँमा
0: तर दाङको सेरोफेरोमै
1: हजुर दाङै हो टाढा खाएर रुकाउनु रोल्पा केही होइन सर ल ठिक छ यो सुनाइदिनु होला खोज्न आयो उसको यस्तो हजुर
0: अब त्यसरी शैक्षिक पेसामा सुरुवातीको उमेरमा अब शिक्षक पेसामा लाग्नु रमाइलोसँग बित्यो अनि अब अलिकति उमेर पाएको हुँदै गइसकेपछि विवाह कति वर्षको उमेरमा गर्नुभयो नि
1: अरे म विवाह 20 वर्षको उमेरमा
0: जागिर खाइसकेपछि
1: होइन जागिर खानुभन्दा पहिले 22 वर्ष भयो जागिर खाएको 20 वर्षमा उमेर
0: कहाँबाट बिहा गर्नु
1: सिउलाबाट
0: मागेर गर्नु हो कि ल प्रेम बिहा विवाह
1: होइन यस्तो मलाई एकजना हाम्रो गाउँकै उहाँ बित्नुभयो एउटा ऊ हुनुहुन्थ्यो राममाढी पोखरेल भन्ने त्यहाँको घर पनि हो सिउजा भए हुनाले मागेर भन्नाले लभ म्यारेज होइन त्यसरी त्यो थिएन तर यो केटो ठिक छ सिउजाको बिहा गर भनेर गरे अहिले श्रीमती 3 वर्ष जति भयो होला जो देख्नु हुने व्यक्ति स्टार भइसक्यो
0: श्रीमती के भएर बित्नु नि
1: अरे श्रीमती त क्यान्सर भन्ने
0: के को क्यान्सर देखियो
1: फोक्सोको
0: कति सन्तान कति
1: भयो अरे मेरो सन्तान 5 भाइ छोरा मात्रै
0: 5 भाइ छ
1: 5 भाइ छोरै छोरा अनि एउटा कुवेतमा बित्यो कम्युनिस्ट सिलसिलामा
0: सन्तान छन् छैन
1: दुईटा एउट छोरा एउट छोरी छ तर त्यो मामा घर बस्छन् पछि अंश शर्त चाहियो भने 21 लाख रुपियाँ इन्सुरेन्स गराएको रहेछ त्यो निकालेर तिनको नाममा गरेको छु मामाले चला छ कि कल चला छ
0: बच्चाको नाममै छ
1: बच्चाको नाममै छ त्यो फेरि घर ल्याउने होइन अरू चार भाइ त जीवित छन् दुईटाले काठमाडौँ मान्छे सान्छे पठाउने काम गर्छ एउटाले म्यान पावरै खोला छ एउटाले त्यो काठमाडौँमा हजुरलाई थाहै छैन के पठाऊ भन् त्यो पठाउमा काम गर्छ छनलाई त्यो सिसन्या छ पठाउला अरू दुईटा चाहिँ त्यही रामपुर देश छ एउटा दुबईमा छ अब यसलाई कमाछन् ऊ गरेछन् मसित बस्ने कान्छो छोराको एउटा अटो छ त्यही घोराईको सिमल तारा गर्छ साँझमा कहिले के लगाए हुन्छ कहिले के लगाए हुन्छ अब खाऊ बा भन्छ
0: अनि तपाईँ त अब निवृत्त हुनुहुन्छ पेन्सन बिल त आउँछ कति बुझ्नुहुन्छ
1: कहिले
0: हजुर
1: उतिखेर के बुझ्ने 7000 1365 रुपियाँ तलब थियो त्यसको आधा गर्दाखेरि कति हुन्छ बढाएको यो ऊ पनि दिन्छ राज्यले दिने दिन्छ 8000
0: भने तपाईँ प्राविको स्थायी रिटायर होइन र प्राविको स्थायी रिटायरमा त अहिलेको तलबको आधा दिन्न र
1: अहिलेको तलबको आधा कहाँ दिन्छ त अहिले त 52,000-55,000 छ त्यो कहाँ दिने त त्यही 1365 1365 रिटायर भएन म त्यसलाई हात गराउने हो कि गराउनु
0: तपाईँ रिटायर हुँदा जति थियो त्यहीको आधा गर्नु कति सालमा रिटायर हुनु र तपाईँ
1: को
0: तपाईँ
1: म कति सालमा भयो भने कति 43, 44, 45, 46, 47, 48 साल
0: 48 सालमा जम्मा 1300-1300
1: 1365 कहाँ थियो पोस्यो गरे त्यो आएको त अहिले धेरै अहिले त पाउन
0: 1365 आधा भएपछि तपाईँले त टोटल जोड्दाखेरि धेरै कम भयो पेन्सन
1: अहिले कम भयो
0: कति छ
1: अहिले अब त्यो जोड्दा कति 11000 जति आउँछ चलेछ चलेछ एक त घर गएको पनि छ अहिले अलिकति मैले सम्पत्ति बुवाबाट ल्याएको भन्दा बुवा अलि जोडे यो बजार सहरमा त गर्न केही पनि सकेन यतातिर हातै हाल्दैन त्यसैलाई 500 रुपियाँ कट्ठा भेटिन्थ्यो यता त्यो बेला केही हाल्दैन सहरमा घर छैन छोराहरूले अहिले सहरको नजिकै बनाएछन् म पुरै टोका गाउँमा छु कि बाजेरुङहरू एकै ठाउँ छ
0: ठिकै छ गाउँ पनि त कति टाढा छ
1: छैन
0: सुविधा सबै
1: एकदम एकदम
0: अब तपाईँले हिजो एउटा शैक्षिक क्षेत्रमा लाग्या मान्छे
1: हजुर
0: अब उमेरले देश नागरिक भएर निवृत्त भएर
1: खाएर
0: पर्नु भएको छ होइन अब यो हिजोको गाउँघरमा तपाईँ हिँड्ने बेलामा तपाईँ गक्का जवान हुने बेलामा घरमा भएका देश नागरिक वृद्ध बुवा आमाको अवस्था र अहिले तपाईँहरू देश नागरिक हुने बेलाको अवस्थामा फरक के छ
1: अब यस्तो छ सर हजुरले एउटा पत्रकार हुनुहुन्छ अहिले के छ भने चाहिँ गाईलाई गौशालामा लग्ने बुवा आमालाई के अरे बिद्र आश्रममा लग्ने प्रचलन छ त्यो अनुभव पनि गरेको छु म डाटा छैन पछिल्लो पिँढीले कसैले पनि सम्मान गर्दैन यो मान्छे यो हो घरको बाबु र ससुरा बाबु एउटै हो कि होइन एउटै हो सम्मान गर्ने विवाह भएको छोरी र आफ्नो श्रीमती एउटै हो कि होइन
0: छोरी
1: श्रीमती अनि नातिना
0: सबै त एउटै
1: सबै एउटै हो यो त के हुँदो रहेछ सर भन्नुहुन्छ भने अब म पत्रकारसित बसेँ यो सबै गहना हुनेछ कस्तो गहना हुनेछ अहिले हजुरसँग रामपुर जाने 50 रुपियाँ भाडा लिन्छ माथि हिमालयन बैङ्क जाने 50 लिन्छ त्यो नदिने हो भने बाटामा झार्छ तपाईँसित करोड सम्पत्ति यो व्हाइट हाउस भएर के काम भयो यस्तै छ अरू सबै
0: नगद पैसा
1: नगद पैसा काम बेच्ने त्यो छैन अब अलिकति वृद्ध अवस्था आयो भने घरको श्रीमतीले पनि अलिकति हेला गर्छ अब हाम्रो त नभएको भयो त्यो छोडौँ भाकुले पनि के रहेछ जन्मले केही दिन गराएन हेर्न अर्घ खाजुबाट कहाँबाट आयो अनि यो काम लेखिहाल्नु बसालाई छ भन्ने भयो के
0: हेर्दैन श्रीमती
1: यो कुरालाई मनन गर्न सक्नुपर्छ किनभने तपाईँको झन् पढा लेखा बुझाउने मान्छे हो
0: होइन समाजमा हिजो ज्येष्ठ नागरिकलाई हेर सन्तानले जति हेर्यो हेर्यो त्योभन्दा बाहिर राज्यले हेरेको छैन अहिले त राज्यले त के
1: हेरेछ तर सदुपयोग गर्न सक्नु पर्यो राज्यले हेरेर भक्तिभित्र बसेर छलल धन सम्पत्ति रक्सीले खलल भन्थ्यो उहिला मधुबाबु थापा भन्नेले गिजाउँथ्यो अन्धा छेत्री नै खुब गिजाउँथ्यो यो खेमबहादुर शाहघर बस्ने रतनपुर त्यही भएर
2: त्यो गर्ने हो भने पुग्दिन, सञ्चित गर्ने हो भने मजासँगले पुग्छ। साँझ बिहान खाने, चिया टाइममा चिया खाने, अब त्यो भट्टीभित्र बसेर खाना लाग्ने, उसलाई पनि यता भन्ने, उसलाई पनि यता भन्ने
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज प्रसारित जेष नागरिक सरकार कार्यक्रमका आजका अतिथि वीरबहादुर नेपालीजीसँग चाहिँ हामी कुराकानी गर्न गइरहेछौँ। उहाँ चाहिँ यहाँको निवृत्त शिक्षक पनि हुनुहुन्छ। वीरबहादुरजी, अब जीवन भनेको दुःख सुखको चाहिँ हजुरको पाटा हो। अब अहिले चाहिँ सन्तानबाट सुख भए पनि जीवन चाहिँ साथीका हुनाले एउटा पीडा पोख्नु भएको छ। एउटा विदुर भएर ज्येष्ठ नागरिक हुनुहुन्छ, अब एउटा उमेरले चाहिँ अब 70 ढिकाटाका लाग्नुभयो, श्रीमती मरेको पनि 3-4 वर्ष भयो भन्नुभयो, यी एकल जीवन कस्तो फिलिङ हुँदो रहेछ?
1: यस्तो हुन्छ, यो मैले मेरो आफ्नो भाषाबाट भन्दाखेरि सर, एउटा मोटु गोरु हजुरले पाल्नुहोस्, त्यसले एउटै जोत्दैन, त्यसको छेउमा दुब्लो सेकन्दरे लगाएर जुवा अडाउने के, जुवा अडाउने हो भने ढिलो हिँड्ला, केही छैन, खेरेर हिँड्छ, छेउ लाग भन्यो भने छेउ लाग्छ, लोर सताए त झन् डर नै भइगयो। यो अलिकति फिलिङ एकल जस्तो भइदो रहेछ, एकदम एकदम एकदम ओके। यो एफएम सर्गदारी हाम्रो अखेर मध्यपश्चिम एफएमले पनि यो काउन्टिङ गरेर राखे हुन्छ, त्यो जोडा भनेको जोडा हो, त्यो दिन बोइसमा केही चाहिन्न,
0: जोडा चाहिने बुढो भएपछि
1: हो, बुढो भएपछि
0: भनेपछि एकल भएको पुरुषहरूलाई त्यति पीडा हुन्छ
1: एकदम।
0: अब हाम्रो सामाजिक वातावरण पनि त्यतिका एउटा शङ्काको घेराले हेर्ने, एकल भएको महिला अथवा एकल भएको पुरुषलाई समाजमा त महिला पुरुषसँग भेट नगरेर, महिला पुरुषसँग बोलीचाली नगरेर, सँगै नहिँडेर त समाज त चल्दैन,
1: चल्दैन,
0: आफ्नो घरको चाहिँ छोरा बुहारीसित छोरी ज्वाइँसित मात्रै हिँडेर त पुग्दैन, त्यसले बाटोघाटा हिँड्दा पनि केही गर्दाखेरि यस्तो यो श्रीमती नभएको मास्टर यो चाहिँ यस्तो छ भन्ने यस्ता चार्जहरू कतै सुन्दा
1: होइन, चाम आम्ने सामने नभए पछाडि एउटा त भन्दा होला।

0: है यसो दान छैन केटाकी छैन भनेर एउटा फिलिङ के हुने रहेछ भने कसैको घर जाने बस्ने गर्ने अलि मन लाग्दैन यो के गर्न आछ यहाँ
1: आफू आफै टाढिन पर्यो
0: एकदम गुड
1: होइन अर्काले शङ्का गर्ने बात हो आफ्नो मनमा आफ्नो मनमा सोच नभए पनि
0: अर्काले सोच्छ कि यो
1: डराउनु पर्ने
0: डराउनु पर्ने
1: श्रीमती हुँदा डराउनु पर्ने
0: थिएन नि त यसको छ अब मैले ऊ गर्छु सर भन्छ अलिकति थोत्रे कुरा गर्न लागेँ मैले खाना पनि त्यो भान्सामा खान्न एउटा नाति थिए बा भात खान आउनुहोस् भन्छ अहिले दस एघार वर्ष दस वर्ष कति थिए वानमा पढ्छु जोडीमा ए भात खान आउनुहोस् बा भन्यो भने ले यहीँ दलन बस्यो के खायो एउटा आफ्नो सुत्ने कोठातिर गयो त्यो बुहारीहरूसँग के गफ गर्ने हो
1: बुहारीहरूसित गफ गर्ने मनै लागेन
0: के गफ गर्ने त त्यसित राजनीतिक गफ गर्ने हो कि गृहनीतिको गफ गर्ने हो कि समाजनीतिको काम गर्ने हो म नेता हुँ भन्ने हो कि म अलिअलि गाउँको भलाकी पनि छु
1: के कस्तो भलाकी
0: हजुर कस्तो भलाकी समाजसेवी भलाकी छु म धेरै पार्टीमा पनि काम गरे हो
1: कुन कुन पार्टीमा
0: अहिले भन्न मिल्दैन त्यो पहिले त ठुलै पार्टीमा गरे हो
1: यो पार्टी र बिना पार्टीमा फरक के पाउन
0: होइन केही छैन यो सबै स्वार्थी प्रक्रिया छ
1: कुरो बुझ्दै जाँदा सबै स्वार्थ छ
0: एकदम एकदम स्वार्थ
1: छ नभएको चिज छैन
0: छैन
1: तर तुलना गर्दा हिजोका हामीले गर्ने काम र आजकाले गर्ने काममा केही फरक पाउनु
0: होइन एकदम फरक
1: कस्तो फरक
0: हिजो हामीले समाजसेवी गरौँ कसैको लिखितम धनीका नाम दाङ जिल्ला राप्ती अञ्चल भनेर तमुसु गरिदिने राजीनामा गर्दैन अहिले बिहे पास गर्ने पनि जान्दैनन् त्यो हामीले गर्थ्यौँ तर अहिले अब त्यही एसोसिएसन पार्यो भने वकिल अथवा स्वास्थ्य गर्ने अधार बुझ्नु अनि कम्प्युटर क्याम्पर पार्यो भने कम्प्युटर सिस्टम छ यतिलाई चाहिन्छ त्यो भन्छ
1: बिना पैसा काम केही हुनु
0: छैन
1: पहिले पहिले पैसा खासै लाग्नु
0: लाग्दैन थियो यी समाजसेवी एक गिलास चियामा पनि काम गरे हामीले अझ कसै कहाँ एक गिलास पानी भयो अब त्यस्तो हुन्छ सर अहिले
1: त्यो छैन
0: त्यो छैन स्वार्थी छैन
1: अनि अहिलेको चाहिँ यिनीहरूको अब आर्थिक हिसाबले सबै चिज अर्थसँग जोडेर लगाउँ तर यो तुलना गर्दाखेरि हिजो तपाईँले चाहिँ यिनीहरूको सुरुमा एसएलसी गरेर जागिर खाने बेला 150 रुपियाँ पनि भन्दा पनि कम चाहिँ यिनीहरूको तलब ल्याएर
0: 185
1: जागिर सुरुवात गर्दाखेरिको अवस्था र अहिलेको सामाजिक बनावटको अवस्थामा फरक के पाउनुहुन्छ
0: एकदम फरक छ अहिले के हुन्छ भने कृषि चाहिँ कम नै अन्धर नै दम नै भन्छ देशीले त्यस्तै अहिले जोसँग धेरै मुठा छ त्यसलाई अग्रसर हुन्छ त्यसले अलग कुर्सी पाउँछ अनि अलग टेबल पाउँछ एउटा ऊ भन्छ के सर पिने चिजमा हजुरले भन्छु पिने चिजमा यो के अरे घर पारेको खानेलाई अलग टेबुल हुन्छ रुस लाइन भट्का भन्नेको टेबुल अर्कै हुन्छ
1: समाज त्यस्तै भयो
0: समाज त्यस्तै भयो जसले तन्दुरी कुखुरा खान लाग्छ त्यसको त्यो ऊ के भन्छ अरे हामीले के भन्छ भने सर तपाईँले ओके को मासु खाने सुँगुरको मासु खानेहरूलाई त्यो पेपरै किन्न
1: हेर्छ
0: हेर्छ
1: भन्नाले भेट्नु कारण के त भने आर्थिक हिसाबमा
0: आर्थिक हिसाबमा हजुर सर आर्थिक हिसाबमा आर्थिक कमी भयो भने त्यसले त्यो यतिको त उयो हो त
1: के अरे गरिबको भेलु भएन
0: भ्याइन हो यो अवस्था हो
1: तर कुरो त यस्तो छ नि अहिलेको समाजमा गरिबको भेल्यु भएन तर समाजमा चाहिँ हिजो तपाईँ केटाकेटी हुने बेलाको मान्छेको आर्थिक अवस्था र अहिलेको अवस्था फरक छ नि मान्छेको स्तर त माथि आएछ नि
0: होइन आएछ मान्छेको अवस्था पनि माथि आएछ दलितहरूको अवस्था पनि माथि आएछ दलितहरू पनि शिक्षित भएको छन् बाबुको छोराले मात्रै पढ्नुपर्छ भन्ने हुन्न भन्ने छन् इन्जिनियर छन् डक्टर छन् सिडिओ छन् शिक्षा अधिकारी छन् हेर्नुहोस् अब मेरै ऊ भर्दैछ लेखा उसमा उहाँ काँडे भालु उहाँ काला काटेमा लेखा परिसरको हाकिम छ मेरो सालक छोरो अब अहिले पनि तिनीहरू पनि अवस्था छन् अब अहिलेको अवस्था र हिजोको अवस्था के भन्थ्यो हुन्छ सर भने कामी दौमेका छोराहरूले पढ्नै हुन्न भन्ने पनि थियो
1: त्यो त्यो जमानामा थियो कस्तोसम्म तपाईँहरूले त्यो बेलामा तपाईँले कसरी पढ्ने अवसर पाउनु
0: होइन मैले यस्तो भयो म त्यो जमाना थिएन मेरो पालामा
1: थिएन
0: थिएन
1: अलि अगाडि आइसकेको
0: अलि अगाडि त्यहाँ शिक्षा प्राप्ति भएको थियो अनि एकजना मेरो शङ्कर किरण घिमिरे भन्ने हुनुहुन्थ्यो त्यहाँको भाइ सभासद पनि हुनुहुन्छ अहिले एउटा आदलुटो छ रेउती रमण भन्ने त्यहाँले ऊ मलाई पढाएको आफ्नो गोजा

0: तिनी शिक्षक थिए, तिनले हो मलाई स्कुल गरेर मलाई पढाउने देन दिए, पढ्न पर्छ, बरु तिमीले यो पेसावाला काम नगर, गर्ने होइन, यो त वर्ष दिन उधारी गर्नुपर्छ, कहिले बार्ने बार भन्छ, कहिले कहिले आत्ता बार्ने बार हो भन्छ, त्यो दिन्न, शिक्षा गर भनेर मलाई त्यो विष्णु पोखरेल सर हुनुहुन्छ, त्यो चाहिँ माओवादी भनेर मारे हुनुहुन्थ्यो अरे त यही नेपालको इन्जाज सक्यो हुनु त दाङ जिल्लाभरि कताको, उहाँले शिक्षा दिनुभयो मलाई, एउटा भेषराज सुवेदी हुनुहुन्थ्यो, अहिले बर्दै हुनुहुन्छ उहाँले हो, अनि एउटा लपाइली भन्ने थिए लेखनाथ पोखरेल भन्ने साइडहरूको, त्यहाँहरूले मलाई पढ्नुपर्छ, अनि एउटा प्रधान थिए रामपुरमा हेमलाल भूषाल मिलफिल भएको, अहिले त उमा छैनन् नेपाली काङ्ग्रेसका पर हेमलाल भूषालले पनि मलाई सहयोग गरेन, अब उहाँहरूले मलाई पढ्नुपर्छ, सबभन्दा अगाडि एसएलसी गर्ने रामपुरमा हाम्रो जातिमा म हो, अरूले अरू पेसा गरे, त्यस बेला त खोजेर लग्छ जागिर खुवाउन, त्यस्तो गरेर म भेडा बारी भन्नेमा गएँ, त्यही हो धेरै उयो गरेर आउँछ,
1: अनि त्यसपछि अब शिक्षा पेसोमा लागेपछि पेसो पनि अलिक सम्मानित पेसो भयो,
0: होइन
1: सङ्गत राम्रो हुँदै गयो,
0: सङ्गत राम्रो भयो, म भन्दा एजुकेसन भएकोहरूसँग सङ्गत भयो सर, अहिले म भन्दा धेरै पढेको पिएचडी बिए पास गरेका त्यहाँहरूसँग नै सङ्गत भएपछि मेरो शिक्षा कम भए पनि उहाँहरूको नलेज चाहिँ ल्याउने त्यो गर्थे सर मैले,
1: मिहिनेत गरेर छ, अनि अरू जीवनमा शैक्षिक क्षेत्रभन्दा अरू केहीमा हात हाल्नु हाल्नु
0: मैले त्यही राजनीतिमा अलिअलि हात हालेँ, अरूमा केही गरेँ, मैले अरू के गरेँ सर भने म अलि चञ्चले खालको मान्छे छु, बरु सांस्कृतिक कार्यक्रम गराए गाउँमा,
1: कस्तो सांस्कृतिक
0: होइन, मुरली बजाउने, मादल बजाउने, आधा पूजामा सिकाउने, त्यो मलाई सबै आउँछ,
1: वाद्य वादनको राम्रो आउँछ,
0: एकदम आउँछ,
1: गाना भन्दा बजाना आउँछ,
0: होइन गाना पनि अब त अलि स्वर पनि बस्यो, गाना पनि आउँछ बजाउन, तर अहिले गोलाले दिन साथ बुढो भयो,
1: नत्र एउटा छोटो सुनाइदिनु भयो, सुनाइदिनुहोस्,
0: ल ठिक छ।

0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ट्ज प्रसारित देश नागरिक सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ घोराइमा नगरपालिका वार्ड नम्बर 2 निवासी निवृत्त शिक्षक वीरबहादुर नेपाली उहाँसँग कुराकानी गर्दा गर्दै हाम्रो समय सीमा सकिएको जनगण्ठी प्राविधिक मित्रले बजाइसक्नु भएको हुँदा यतिन्जेल हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता र आफ्ना चाहिँ विचारलाई हाम्रो श्रोतामा पस्किने आजका अतिथि वीरबहादुर नेपाली र रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ट्जका प्राविधिक मित्र अमृता डाङी लगायत सम्पूर्ण टिमलाई हार्दिक हार्दिक धन्यवाद दिँदै
1: यो हो रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ट्ज
2: एक वर्षमै करिब 3.5 अर्बको खरबुजाको बिया आयात नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ्यो
3: निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ
2: समस्याग्रस्त सहकारीका ऋणीमाथि कडाई जमानीकर्ता र नातेदारको खाता पनि रोका हुने अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी
4: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्यल अलमल जस्तो भएको छ तर त्यसको समाधान हामी छिट्टै दिन्छौं र त्यो अस्पष्टतालाई हामी हटाउँछौं
2: बिजुली व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा झापाका 18 परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण माइती घरमा सुकुम्बासीको आन्दोलन जारी बसोबासको अधिकार सुनिश्चित गर्न माग यो हप्ता देशैभर कम पानी पर्ने
5: त्यस्तो ठूलो वर्षा थिएन अंशीदेखि सामान्य बदलेको अवस्था छ विशेष गरेर यो गण्डकी प्रदेश बागमती प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ

0: र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार, श्रीलंका 3-2 को सेटमा पराजित। जापानमा हुने एसियाली खेलकूदमा नेपाली महिला भलिबल टोली समूह एमा।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: देशभर करिब 80% धान रोपाई सम्पन्न हुनु कृषि क्षेत्रका लागि उत्साहजनक संकेत हो। समयमै भएको वर्षा र किसानको सक्रियताले रोपाईको गति केही बढ़ेको देखिन्छ। अब उत्पादन बढ़ाउन गुणस्तरीय मल सिंचाई र रोग किरा नियन्त्रणमा सरकारले विशेष ध्यान दिन आवश्यक छ। समयमै उचित व्यवस्थापन गर्न सके यस वर्ष धान उत्पादन बढ़दै खाद्य सुरक्षामा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।
2: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37 करोड़ रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29 करोड़ रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको अर्थतन्त्रलाई कसरी सुधार्ने अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ र निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यत बढ्ने पनि गरिएको छ। हो, अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ र चाहिँ नि जस्ता कुराहरू बढी बढिया छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अहिले ढंगले जाला भन्न त भन्न सकिन्न।
2: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही वस्तुको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिणामका हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। 2081-82 25,70,00,000 रूपियाँ बराबरको 1,286 टन आयात भएको थियो। तर चालू आर्थिक वर्षमा भने आयातले सबै अघिल्ला रेकर्ड तोड्दै 3 अर्ब रूपियाँ नागेको छ। विभागका अनुसार 2081 सालको चैतदेखि बिउ आयात तीव्र रूपमा बढ़न थालेको हो। एक वर्षमै यस्तो अस्वाभाविक वृद्धि हुनुका कारण बारे भने सम्बन्धित निकायले अझै स्पष्ट जानकारी सार्वजनिक गराएका छैनन्। यता अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूसँगको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएको, नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीहरूको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले रासायनिक मल र विषादी नियन्त्रण गर्दै मुलुकमा अर्ग्यानिक कृषि प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो। चापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि व्यवस्था समस्या समाधान समिति चापाले आज 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि उनीहरूले कानूनी रूपमा जग्गा धनी बनेका छन्। सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बडैयाताका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्य अनुसार लाल पूर्जा वितरण गरिएको थप प्रभावकारी रूपमा अघि बढ़ाइएको मन्त्रालयको दावी रहेको छ। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,000,000 युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिदेशीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री भएको हो। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,000,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18,76,00,000,000 रूपियाँ फाइदा गुमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 बचत 4,53,57,00,000,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइरहेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र अपहरण गर्ने शक्तिका विरूद्ध लोकतन्त्र चाहने शक्तिहरूबीच सहकार्य अनिवार्य भएको बताउनुभयो। साथै ओलीले संविधान र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी संविधान र लोकतन्त्रका लागि लड़ेका राजनैतिक दलहरूकै काँधमा रहेको बताउनुभयो। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमाले राजधानी प्रदेश कमिटिद्वारा आयोजित कार्यक्रममा ओलीले प्रदेशमा देखिएको समस्या छिट्टै हट्ने दावी गर्नुभयो।
4: अहिले प्रदेश सरकारहरूमा अलिकति अन्यल अलमल जस्तो भएको छ, तर त्यसको समाधान हामी छिटै दिन्छौं र त्यो अस्पष्टतालाई हामी हटाउँछौ र स्पष्ट ढंगले प्रदेश सरकारहरू स्थानीय सरकारहरू चल्छन् र केन्द्रमा पनि जे भइराखेको छ संघीय सरकार मार्फत जे भइराखेको छ यो कस्तो अवस्था भइसक्यो भने प्रहरीले सड़कमा मान्छे देख्न नहुने हिजोको यसो विरोधमा कुन मन्त्रीकै कसको विरुद्धमा बोलेका अरे सड़कमा देख्ने बित्तिकै पाटपिट पार्ने झ्यापझुप समात्ने लगेर छोड्ने भर्सक मुद्दा चलाउने।
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रृंखलासँग 3-1 सेटमा पराजित भएको हो। आज भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल काजकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। संतोषी रावल
5: धानमा काँडादार खपटेको प्रकोप, समयमै उपचार नगरे उत्पादनमा असर।
6: वाक्फिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
5: समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुना पलाउने, विज्ञको सुझाव सहितको कुराकानी सँगै सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा सरकारवालाको संशोधन प्रस्ताव, विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
8: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा घिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
7: डाक्टरद्वारा दिइने सेवाहरू
9: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
7: अनुहारका हड्डी भाँचिएको जोड्ने,
9: दाँतको एक्सरे सेवा,
7: सामान्य तथा जटिल दाँत निकाल्ने,
9: ठिक तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
7: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
9: मेसिनबाट जरेदेखि दाँत फरिने,
7: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
9: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
7: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
9: साथै
8: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
9: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
10: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, गिरज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: करूं कोकोनट कोकोनट वीटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो सोय कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: किसान चिन्तित बनेका छन्। धान रोपेको 20-25 दिनमै हरियो हुनुपर्ने बोट पहेँलो हुँदै पातमा सेता धर्सा र धब्बा देखिन थालेका छन्। कृषि प्राविधिक अनुसार यो रोग नभई वातावरण अनुकूल नहुँदा फैलिने किरा हो। यसले धानको पातको हरियो भाग खाइदिने भएकाले बिरूवाले पर्याप्त खाना बनाउन सक्दैनन्। समयमै कीटनाशक विषादी प्रयोग गरेमा नयाँ मुन्ना पलाउने र उत्पादनमा ठूलो असर नपर्ने विज्ञहरूको भनाई छ। सीआईएनसँग कुरा गर्दै कीट रोग विज्ञ डाक्टर सुदीप उपाध्यायले भन्नुभयो,
3: खासमा यो धानमा लाग्ने विभिन्न किराहरूमध्ये काँडेदार खपटे किरा जसलाई हिस्पा किरा पनि भन्छौ हामी, यसको पनि निकै महत्व बढ्दै गएको छ। यसको नोक्सानी विगतको वर्षदेखि बढ़ेको क्रममा देखिन्छ र यो किरा अहिले ठिक्क बेला अहिले धेरै धान चाहिँ धेरै ठूलो अवस्थामा पुगिसकेका छैन। यति बेला हामीले राम्ररी खेतको अनुगमन गर्यौं भने र किराको नोक्सानी कति छ त्यसको राम्ररी आकलन गरेर हामीले यसको व्यवस्थापन गर्न सक्छौं। दानेदार विषादी हो कि त्यो घुलनशील हुन्छ पानीमा, आधी ग्राम पर लिटर पानीको दरले थायोमिथेक ग्राम, क्लोर ट्रायनिलिप्रोल 0.3 ml पर लिटर पानीमा, वाक्सिप्रोनिल 1.5 ml पर लिटर पानी, यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौं भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौं बालीलाई।
4: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
3: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या, यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या, त्यो गर्दाखेरि
4: धेरै खेतमा अब धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला?
3: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि, हाम्रो खेतमा झार पनि धेरै हुन्छ, त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या, त्यस पनि तिनीहरू आश्रय लिन्छ त्यहाँ लुकेर बस्छ, त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तीनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
4: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
3: अब यस्तो गर्नुपर्छ, हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन, त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जानेर नोक्सानी नै हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो, त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
4: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
3: यसमा चाहिँ म किसान दाजुभाइहरूलाई के आग्रह गर्छु भने सामूहिक रूपमा हामी हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छौँ भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाल कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक दबार भोलि नै शुक्रबार भएको हुनाले 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ, त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभौतिक सांस्कृतिक सम्पदा विधेयकमा समुदायको अधिकार सुनिश्चित गर्न विज्ञहरूको जोड,
5: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ, लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने
2: समुदायको अधिकार समेट्न सांस्कृतिक सम्पदा विधेयकमा संशोधन गर्ने सांसदहरूको प्रतिबद्धता। विशेष श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
7: चिन अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
7: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
8: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
7: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
8: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
7: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487
9: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
10: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो खोतो गण्डी खोप दुधी पेटो दा छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
10: बिरामी
11: जाँच हुने मिति यही श्रावण 9 गते शनिबार
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल महल रोड घोराही फोन नम्बर 082-562-0023 98478-1717 र 98478-3643।
15: भर्ना सम्बन्धी सूचना गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-563-1133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
5: कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ। जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि। यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने, यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
18: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, सांसदको रूपमा यहाँले त्यो भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु। मानिस
19: मधेससँग जोरे एउटा लिपि र अर्को मिथिलाको चित्रकला। मिथिलामा मनाइने विभिन्न पर्व त्यौहारहरू सम्बन्धित जुन मिथिलाका चित्रकलाहरू छ, हरेक समुदायमा हरेक स्थानहरूमा मिथिलाका कला संस्कृतिले मिथिलाको संस्कृतिलाई उजागर गर्छ।
18: गुनासो दुःख पोख्ने भन्दा पनि बनाउने लेख्ने ठाउँमै तपाईँ पुग्नु भएको छ। तपाईँले आज सुनिसकेपछि थाहा पाउनु भएको कुरा पनि हुनसक्छ अथवा यो सुनिसकेपछि मैले आफ्नो तर्फबाट समितिको तर्फबाट अथवा संसदको तर्फबाट यो चाहिँ गर्छु भन्ने खालको त्यो कुनै प्रतिबद्धता अथवा विचार छ मानिस्यू?
19: म सकभर यसको निम्ति कोशिश गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ। त्यो विभेदबाट त मधेस पीडितै छ नि। सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो म लाग्छ। मलाई सबैको समन्वयकारी भूमिका हुनुपर्दछ। यदि एक अर्काका सबै समुदायले समन्वय गर्न सक्यो भने अनि मात्रै त्यो सफल हुन्छ।
18: धेरै धन्यवाद सम्मानित विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य माननीय गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
20: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नै यो एक किसिमको अभौक्तिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
18: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
20: हामीले समितिको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
18: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिसहरू?
20: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावनामा देख्छु म, होइन? त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नि यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
18: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु यहाँलाई।
5: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष परे त के गरौं भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर। डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याएँ भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जिक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन? उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौँ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस्त धन्यवाद।
18: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु।
21: समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा हाउ वी इन्क्लुड मोर अफ द कम्युनिटिज नै हो मेन, सो हाउ वी इन्क्लुड मोर अफ देम, एकीकृत सूचीको बारे पनि छलफल भएको थियो कि यो अघि पनि कुरा आयो दोहोरोपन नहोस्, यो त युनिफाइड मेसेज जाओस्। र यो विधेयकको नामको पनि धेरैचोटि कुरा आइसकेको छ कमिटीमा, अनि अस्ति मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजीले पनि भनेको कि 5-6 महिना लगाएर नै यो छलफल गरेर यहाँसम्म आइसकेको कुरा हो। फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउने छौं।
2: देशभर साउन 7 गतेसम्म 69.36 प्रतिशत धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य 13,73,862 हेक्टर जमीन मध्ये 10,90,336 हेक्टर क्षेत्रमा धान रोपाई सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिम सबैभन्दा अगाडि रहेको छ, जहाँ 90.67 प्रतिशत रोपाई सम्पन्न भएको छ। लुम्बिनीमा 80.65 प्रतिशत, मधेसमा 78.60 प्रतिशत, गण्डकीमा 78.36 प्रतिशत, बागमतीमा 77.33 प्रतिशत, कर्णालीमा 77.05 प्रतिशत र कोशीमा 73.94 प्रतिशत रोपाई भएको छ। गत वर्षको तुलनामा यस वर्ष धान रोपाईमा सामान्य सुधार देखिएको छ। गत वर्ष साउन 11 गतेसम्म देशभर 78.84 प्रतिशत रोपाई भएको थियो भने यस वर्ष मध्य प्रदेशमा रोपाईको गति उल्लेखनीय रूपमा बढ़ेको कृषि विभागले जनाएको छ। हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा सुन्न सक्नुहुनेछ। देशभर करिब 80% धान रोपाई सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि। एकै वर्षमा करिब 3.5 अर्बको खरबुजाको बिया आयात भएको छ। नेपालको वैदेशिक व्यापार 24 खर्ब नाग्दा आयात निर्यात दुवै बढ़ेको छ। समस्याग्रस्त सहकारीका ऋणीमाथि सरकारले कड़ाई गर्ने भएको छ। जमानीकर्ता र नातेदारको खाता पनि रोक्का हुने भएको छ। अर्ग्यानिक कृषि प्रबन्धनमा सरकार प्रतिबद्ध रहेको छ। प्रमाणीकरण एजेन्सी स्थापना गर्ने तयारी गरिएको छ। प्रदेशमा देखिएको राजनीतिक अनियलता छिट्टै हट्ने एमाले अध्यक्ष ओलीको दावी छ। बिजुलीको व्यापारबाट नेपाललाई 18.76 अर्ब रूपियाँ नाफा भएको छ। झापाका 18 सुकुम्बासी परिवारलाई कानूनी रूपमा जग्गा धनी पूर्जा वितरण गरिएको छ। माइती घरमा भने सुकुम्बासीको आन्दोलन जारी छ। बसोबासको अधिकार सुनिश्चित गर्न माग गरिएको छ। यो हप्ता देशैभर कम वर्षा हुने मौसमविदको भनाई छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको दोस्रो हार, श्रीलंका 3-2 सेटमा पराजित। जापानमा हुने एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा परेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम जान चेक यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: व्यवसायी शंकर अग्रवाललाई पूर्वोक्तका लागि थुनामा पठाइयो। मध्य प्रदेशका पूर्व अर्थमन्त्री साथसहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
2: कर्णालीमा एमालेकै मुख्यमन्त्रीलाई सघाउने नेकपाको निर्णय। विपक्षीले बहुमत पुर्याए बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने।
3: नागढुङ्गा सुरुङ मार्ग साउन 11 गते उद्घाटन गर्ने तयारी। भोलिसम्म भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई।
2: ककरौत जनता पार्टीले भोलि भारतभर विरोध प्रदर्शन गर्ने। प्रश्नोत्तर चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा।
3: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड सामु 158 रनको लक्ष्य प्रस्तुत। नेदरल्याण्ड्स जवाफी ब्याटिङमा। काभा भलिबलमा नेपालको लगातार दोस्रो हार।
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सिराहाको लाहानमा प्रहरीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको छ। आज दिउँसो उनीहरूलाई नियन्त्रणमा लिन 7 राउण्ड गोली चलाएको थियो। लागु औषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश पालले जानकारी दिनुभयो। पक्राउ परेका मध्ये 5 भारतीय र 1 नेपाली रहेका छन्। उनीहरूको साथबाट 225 ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।
3: व्यवसायी शंकरलाल अग्रवाललाई पूर्वोक्तका लागि थुनामा पठाइएको छ। आज उच्च अदालत पाटनले बैंकिङ कसो मुद्दामा अग्रवाललाई थुनामा राख्ने आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कवि प्रसाद न्यौपानेको इजलासले थुनामा पठाएको अदालत प्रशासनले जानकारी दिएको छ। उनलाई हिजो मात्रै सीआईबीले पक्राउ गरी अदालतमा बुझाएको थियो। उनी उक्त मुद्दामा फरार अभियुक्त थिए।
2: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाहसहित 7 जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले शाहसहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपप्रमुख लीला कुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धव राज न्यौपाने र ठेकेदार बिकुई धोलीखेल जीविका प्रतिनिधि युवराज पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो।
3: कर्णालीमा नेकपाले मुख्यमन्त्री एमलाल कणेल विरूद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको। नेकपा नेता एवं प्रदेशसभा सदस्य रणसिंह परियारले थाहा संचार नेटवर्कसँग बताउनु भएको छ। उहाँले यसअघि पनि केन्द्रीय नेताहरूकै सहमतिमा पक्षमा मतदान गर्ने निर्णय गरेकाले पनि पुनर्विचार हुने सम्भावना नरहेको जानकारी दिनुभएको छ। कर्णालीमा कांग्रेस र नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। केन्द्रमा नेकपा एमाले नेकपा बीच समीकरण बनेको भनिए पनि कर्णालीमा भने नेकपाले यसअघि नै अडानमा कायम रहने बताएको छ। कर्णालीमा कांग्रेस नेकपा मिलेर गत बिहिबार मुख्यमन्त्री कर्णेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई प्रस्ताव गरेका छन्। यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाउन प्रदेशसभा बैठक आगामी 9 गते बस्दैछ।
2: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एमाले र नेकपाले बहुमत जुटाए आफू तत्काल राजीनामा दिन तयार रहेको बताउनु भएको छ। सत्ता गठबन्धनबाट एमाले अलग भएसँगै मुख्यमन्त्री बानियाले कंग्रेसका तीनजना बिना विभागीय मन्त्रीहरूको जिम्मेवारी तोक्नु भएको छ। कंग्रेसका तर्फबाट बिना विभागीय मन्त्री विनु रायमाझीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग पर्यटन तथा श्रम तथा यातायात मन्त्रालय र उर्मिला नेपाललाई कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो। एमाले र नेकपा मिलेर नयाँ मुख्यमन्त्रीमा दावी गरेमा अहिलेको सरकार ढल्नेछ।
3: चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनशन शुरू गर्नुभएको छ। धनगढ़ीमा रहेको एलएम चोक स्थित कृष्ण मन्दिरको धर्मशालाबाट अनशन शुरू गर्नुभएको डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैशीले जानकारी दिनुभयो। चिकित्सा शिक्षाको सुधारका लागि पटक पटक अनशन बस्नुभएका डाक्टर केसीको यो 24 अनशन हो। यसअघि नै सरकारलाई माग पूरा गर्न दिएको साउन 5 गतेसम्मको समय सीमालाई पूर्ण रूपमा विवास्त गरेपछि पुनः अनशन शुरू गर्नु परेको डाक्टर केसीले बताउनुभयो। केसीले सरकारले जनताले निजी माफियाहरूलाई पोस्न र जेहेन्दार विद्यार्थीको छात्रवृत्ति खोज्न नपठाएको भन्दै स्थापित नियम र मूल्य मान्यता विपरीत स्वार्थको द्वन्द हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय सहितका चिकित्सा आयोगमा गरिएका नियुक्ति बन्द गर्न माग गर्नुभयो।
5: मेडिकल विश्वविद्यालय बन्द गर्नुपर्छ भनेर हुँदै भएन, यसको विरुद्धमा पनि भइदिनु हेर्नुहोस्। तर मैले सुरुमा के चाहियो त अधिकारी प्रतिष्ठान भएदेखि के चाहियो भन्नुभएको थियो, तर त्यो कहिले हुँदै होइन। जुन नयाँ पदाधिकारीहरू आएका छन् उहाँहरू स्वार्थ बाजिने व्यक्तिहरू हुन् र यो त सार्वजनिक संस्था हो, त्यसका निजी संस्था आबद्ध त्यो दुईजना पदाधिकारीहरू र स्वार्थ बाजिने व्यक्ति भएको हुनाले गर्दाखेरि चाहिँ त्यसको विरुद्ध त्यो खारेज गर्नुपर्छ भनेर राखेर
3: चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधार बिना निजी कलेजहरूमा सीट वृद्धि गर्ने प्रस्ताव र निर्णय खारेज गर्न माग गरिएको छ। गेटामा विश्वविद्यालय संचालनमा आउनु स्वागत योग्य भए पनि स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो विश्वविद्यालय मोडलमा आउनुमा षड्यन्त्र रहेको उहाँको आरोप छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छाता संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलका क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना गर्नु पर्ने माग व्यवसायले गरेका थिए। सो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक भएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले पारम्परिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायको माग अनुरूप व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। त्यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाइ छ।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श एजुकेशन कन्सल्टेन्सी क्षेत्रका व्यवसायीहरूलाई शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षीय संचालन तथा व्यवस्थापन नियमावली 2083 संशोधन गर्ने आश्वासन दिनुभएको छ। आज सिंहदरबार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री पोखरेलले नियमावलीका केही व्यवस्था संशोधनका लागि तयार रहेको बताएको नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले बताउनुभयो।
6: विषय अब यो नियमावलीलाई कसरी कार्यान्वयन गर्ने अथवा कसरी संशोधन गर्ने, जुन नियमावली चाहिँ कति हाम्रो यो व्यवसायको पक्षमा नरहेको कारणले गर्दा स्टुडेन्ट हकभित्र प्यारेन्ट्सको अभिभावकको पैसालाई सेक्युरिटी गर्ने कुराहरूलाई चाहिँ धेरै फोकस कुराहरू थियो, जसले गर्दा चाहिँ आउने यो नियावलीलाई सही किसिमबाट चाहिँ इम्प्लिमेन्टमा लिएर जानको लागि संशोधन गर्नुपर्ने अवस्था देखिएको थियो। त्यही विषयमा डिस्कस भयो, मन्त्रीज्यूले पनि पोजिटिभ हुनुहुन्छ। मन्त्रीज्यूले संविधान त अब संशोधन हुन्छ, इमेल गर्न सकिन्छ भने नियावली संशोधन गर्न नसक्ने अवस्था छैन, त्यसमा छलफल गरौँ, आज तपाईँहरूको भाषण सुन्नलाई बसेका थियौँ, हामीले भाषण सुन्यौँ र अब यसलाई चाहिँ हामी यो इमेन्ट गर्ने प्रक्रियामा लिएर जानको लागि अगाडि बढ्छौँ भन्ने कुरा।
3: आज मात्र त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित विशेष समारोहमा शिक्षा मन्त्री पोखरेल विरूद्ध विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन
9: आई रहन्छ।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
5: पुष्पलाल स्मृति दिवसमा दुई ठूला कम्युनिष्ट पार्टीले र बीपी स्मृति दिवसमा कांग्रेसले अहिलेको सत्तारूढ़ दल र सरकारको मात्र होइन पार्टी सत्ता र सरकार संचालनको पनि चर्चा गरेका छन् 44 बीपी स्मृति दिवसको भोलिपल्ट नेपाली कांग्रेसले एमसी फर एमसी अभियानको घोषणा गरेको छ अभियानको घोषणा गर्दै सभापति गगन कुमार थापाले पार्टीको नयाँ अभियान एमसी फर एमसीको अर्थ नेपाली कांग्रेस फर नेशनल कज रहेको जानकारी दिनुभयो उहाँले यो अभियान पार्टीको आन्तरिक मामिलामा मात्र सीमित नभई नागरिकहरूको कल्याण र वृहत्तर राष्ट्रिय हितमा केन्द्रित रहने स्पष्ट पार्नुभयो अभियानको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले साउन 7 गतेदेखि भदौ 24 गतेसम्म सांगठनिक तयारीको चरण रहने बताउनु भएको छ उहाँका अनुसार आगामी भदौ 24 गते बीपी जयन्तीको अवसरमा भव्य समारोह आयोजना गरिनेछ सभापति थापाले सोहीदिन नेपाली कांग्रेसका प्रत्येक सदस्य र पार्टीका सबै तहका कमिटीहरूले नागरिक हित र राष्ट्रिय उद्देश्यका लागि विशेष प्रतिज्ञा गर्ने कार्यक्रम तय गरिएको बताउनुभयो
6: कांग्रेस भनेको समाजलाई दुःख परेको बेलामा समाज बनाउँछु भन्ने संकल्प गर्ने पार्टी हो भन्ने पार्टीको परिचय बनाउँछ त्यही परिचयले कांग्रेस यत्रो समय टिकेको त हो हाम्रो परिचयमाथि प्रश्न उठेको हो हाम्रो क्षमतामाथि प्रश्न उठेको होइन त्यो परिचय ठिक ठाउँमा लिएर जानुपर्नेछ नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको स्मृति दिवसमा आज एउटा प्रतिज्ञा गरौं नेपाली कांग्रेसका प्रत्येक सदस्य भाद्र 24 हामी तयार भएर आउनेछौं हाम्रो पार्टीलाई यस्तो पार्टी बनाउनेछौं जहाँ समस्या हुन्छ त्यहाँ कांग्रेस देखिन्छ कांग्रेसको झण्डा वा कांग्रेसका मानिसहरू कांग्रेसले गरेका यस्ता कार्यक्रमहरू मात्र होइन अनि विपक्ष भने त कांग्रेस देखिन्छ
5: कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बीपी कोइरालाको विचार प्रमाण्डीय विचार भएको बताउनु भएको छ बीपीको आदर्शमा आफूले मात्र मानेको बताउने कांग्रेसका पुराना नेतातर्फ लक्षित गर्दै उहाँले बीपीको रगत आफूहरूसँग नरहे पनि बीपीको विचार आदर्श र सिद्धान्त रहेको उल्लेख गर्नुभयो
6: बीपी कोइराला नाम गरेको विचार यो ब्रह्माण्डीय विचार बडो विचार यो केवल कम्पनी रजिस्ट्रारको कार्यालयमा यो उद्योगको कार्यालयमा गएर दर्ता गरिए जस्तो सामान्य कुनै सामानको ब्रान्ड होइन हामी बीपी कोइरालाको रगत बोकेका मानिसहरू होइनौ तर बीपी कोइरालाको विचार बीपी कोइरालाको सिद्धान्तलाई आदर्शलाई केन्द्रमा बोकेर बसेका हौ
4: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले कंग्रेस विभाजनको सम्मुखमा रहेको भन्दै पहिला एकताबद्ध हुन सुझाउनु भएको छ
7: अहिले नेपाली कंग्रेसभित्र बेला न बेला बगिने होला भन्छ 11 नेवारीमा के बगिने होलाको चरम चरम भयो मुद्दिन भएको छ केही तर नेपाली कंग्रेसले कंग्रेसको रूपमा अस्तित्व कायम गरोस् कंग्रेसको रूपमा अस्तित्व कायम गरोस् एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस्
4: मुलुकको लोकतान्त्रिक व्यवस्था अपहरित रहेको अवस्थामा ओलीले कंग्रेस र एमाले नेकपा लगायतका दलहरू मिलेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो
7: हामी सबैले प्रगतिशील लोकतान्त्रिक शक्तिहरू वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरू सबै शक्तिहरू मिलेर देशका लागि जनताको हितमा लोकतन्त्र वापस ल्याउन संविधानको रक्षा गर्न सुशासन फेरि वापस ल्याउन कानूनी राज पुनस्थापना गर्न दृढताका साथ अगाडि बढ़ एकजुट भएर अगाडि बढ मैले यो सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाउँ भनेको होइन पार्टी आफ्ना आफ्ना भए पनि हुन्छ काममा चाहिँ मिलौँ न
4: पछिल्लो समय एमालेसँग एकताको पहल गरिरहनु भएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि देशलाई निरंकुशतातर्फ लैजाने प्रयास भइरहेको बताउनु भएको छ राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरू संकटमा परेको भन्दै प्रचण्डले यति बेला सबै मिल्न सक्ने जति मिलेर अघाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो
8: नेपालमा गणतन्त्र भएर भएपछि विकसित भएका थुप्रै सकारात्मक कुराहरूमाथि अत्यन्त नकारात्मक ढंगले झुटो प्रचार गरेर प्रहार गरिएको छ भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। यो पटक
4: अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अमेरिका र भारतको उदाहरण दिँदै आफूहरू पनि फेरि सत्ताको नेतृत्वमा पुग्ने दावी गर्नुभयो।
0: र हामीले हरेस खाने कुरा आउँदैन। अहिलेको चुनावको परिणाम के भयो भन्ने कुरालाई मात्रै हेर्दै होइन, यस्तो परिणामहरू आइरहेको हुन्छ। जम्मा 4 सिटमा सुमित भएको बीजेपी अहिले हेर्दै हुनुहुन्छ भारतमा। कति पटक चुनाव हारेका अमेरिकाका प्रधानमन्त्री अब्राहम लिंकन, थाहा छँदैछ सारा संसारमा उनले एउटा ऐतिहासिक काम गरेर दास प्रथाबाट अमेरिकालाई मुक्त गर्ने त्यो अभियन्ता पनि हो। त्यसो भएले हामीले अगाडि बढ्ने हो।
4: विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रूपमा जन्मिनु भएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। वहाँ शहीद गंगालालको भाइ हुनुहुन्छ। विक्रम सम्बत 2006 साल वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी साक्यसँग मिलेर उहाँले भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। नेकपा स्थापना गर्नु अघि विक्रम सम्बत 1998 उहाँले प्रेम बहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राम राजासँग मिलेर नेपाली प्रजातान्त्रिक संगठन गर्नुभएको थियो। नेपाली कंग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साल साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
5: नेपालकै पहिलो आधुनिक सुरुङबाट नागढुङ्गा सुरुङबाट यही साउन 11 गते उद्घाटन गर्ने तयारी गरिएको छ। सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङबाट निर्माण आयोजनाले उद्घाटनको लागि अहिले आवश्यक प्रक्रिया पूरा भइरहेको जनाएको छ। आयोजनाको उप आयोजना निर्देशक एवं सूचना अधिकारी संजय पन्थीका अनुसार साउन 11 गते उद्घाटन गर्ने तयारी छ। यसका लागि पूर्वाधार विकास मन्त्रालयले जानकारी पनि गराइएको छ।
4: देशका पहाड़ी भूभागमा आज र भोलि भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशका पहाड़ी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। पछिल्लो 12 घण्टामा भारी वर्षा कतै पनि नभएको उहाँले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको! मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
9: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
9: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
11: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
9: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
12: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
9: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 0825367775।
9: सम्पर्क नम्बर 98478-26873।
15: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
16: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
14: यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-65523।
5: अज्ञात दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ। आयोगको बर्दीवासबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभयो। लहान स्थित एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस लिएको अभियोग छ। सूचना अधिकारी पोखरेलका अनुसार घुसको रकम एकिन गर्न कर अधिकृत पालमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
17: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 8 किलो गाँजा सहित 2 जना पक्राउ परेका छन्। भारतको मणिपुर घर भएका 20 वर्षीय मोनादेवी रामोस र 23 वर्षीय ओनी एमएली आज गाँजा सहित पक्राउ परेका हुन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरीले थाई एयरवेजको उडानद्वारा बैंकबाट काठमाडौँ आएका उनीहरूको सुटकेस तलाशी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
5: झापाको अर्जुनधारा नगरपालिका 11 लक्ष्मी घाटका 17 जना अव्यवस्थित बसोबासीले आज जग्गा धनी दर्ता प्रमाण पूर्जा लाल पूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले नगरपालिकाको सभाहालमा आयोजित कार्यक्रममा झापा क्षेत्र नम्बर 2 की प्रतिनिधि सभा सदस्य इन्दिरा राणाले उनीहरूलाई प्रमाण पूर्जा वितरण गर्नुभएको हो। पूर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानूनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो।
17: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। कक्रोत जनता पार्टी सीजेपीले भोलि भारतभर आन्दोलन गर्ने घोषणा गरेको छ। पार्टीले भोलि देशभर हुने विशाल विरोध प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो। सीजेपीको आह्वानमा भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा विद्यार्थीहरूको धरना तथा प्रदर्शन जारी रहेको छ। उनीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आइरहेका छन्। सीजेपीले भोलिको प्रदर्शनबारे जानकारी दिन आज डिजिटल पम्पलेट जारी गरेको थियो। पम्पलेट मार्फत पार्टीको सर्वसाधारण तथा विद्यार्थीहरूलाई ठूलो संख्यामा उपस्थित भई शान्तिपूर्ण प्रदर्शन गर्न र एकीबद्धता जनाउन अपील गरेको छ। प्रदर्शनको व्यवस्थापनका लागि स्थानीय स्तरमा छात्र संगठन र अन्य सामाजिक संस्थाहरूसँग समन्वय गरी अनुमति तथा आवश्यक तयारी गर्न भनिएको छ। प्रदर्शनका क्रममा भेड़ा भएका मानिसहरू माझ विद्यार्थीका मागहरू सार्वजनिक रूपमा वाचन गर्न र प्रहरी दमनको सामना गरेकाहरूप्रति सहानुभूति प्रकट गर्न आह्वान गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न छिटो र कड़ा सजाय सुनिश्चित गर्न फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा सीजेपीले शुरू गरेको आन्दोलन उग्र बन्दै गएपछि मोदीले आज फेसबुक मार्फत पेपर लीक प्रकरणमा संलग्नलाई कार्यवाही गर्न द्रुत अदालत स्थापना गर्ने घोषणा गर्नुभएको हो। युवाको कल्याण र भविष्यभन्दा महत्वपूर्ण अरू केही हुन नसक्ने मोदीको भनाइ थियो। उहाँले सम्बन्धित निकाय र अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया अघि बढ़ाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
5: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सीरिजमा नेपालले नेदरल्याण्ड सामू जीतका लागि 158 रनको सामान्य लक्ष्य दिएको छ। नेदरल्याण्डको उक्टेट स्थित स्पोर्ट पार्क युट्रेच स्थित स्पोर्ट्स पार्कमा घरेलु टोलीले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली 44.4 ओभरमा 157 रन बनाउँदा अल आउट भयो। नेपालका लागि आरिफ शेखले सर्वाधिक 41 रन बनाउँदा गोलसन झाले 29, दिपेन्द्र सिंह अहिले 21 र आसिफ शेखले 14 रन थपे। करण केसी 13 रनमा नट आउट रहे नेपाललाई कम स्कोरमा रोक्न एलेक्स रोय र रोलोफ भान देर मर्वेले समान तीन विकेट लिए। लोगान भान बिकले दुई र काइल केलिनले एक विकेट लिए अहिले नेदरल्याण्डसले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेदरल्याण्डसले 25 ओभरको खेल सकिदा 4 विकेटको क्षतिमा 77 रन बनाएर खेलिरहेको छ।
17: एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटको समूह चरणमा नेपाल अफगानिस्तान र जापानसँग भिड्ने भएको छ। आज सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। यो समूहमा नेपाल र अफगानिस्तानसँगै आयोजक राष्ट्र जापान पनि छ। समूह बीमा हङकङ मलेसिया र ओमान

0: हो। लगातार दोस्रो हार भोगेसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कठिन बनेको छ। पहिलो सेट गुमाएको नेपालले दोस्रो र तेस्रो सेटमा लगातार जीत निकाले पनि चौथो र पाँचौं सेट भने गुमाउन पुग्यो। पहिलो सेट 18-25 गुमाएको नेपालले दोस्रो सेटमा 25-21 पुनरागमन गर्दै खेललाई बराबरीमा ल्यायो। तेस्रो सेट पनि नेपालले 25-19 आफ्नो पक्षमा पार्यो तर चौथो सेट 21-25 गुमाउन पुग्यो। पाँचौं तथा अन्तिम सेट 10-15 गुमाएसँगै नेपालले च्याम्पियनशीपमा लगातार दोस्रो हार बिहोरेको हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा नै पराजित भएको थियो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: व्यवसायी शंकर अग्रवाललाई पूर्व पक्षका लागि थुनामा पठाइयो। मध्य प्रदेशका पूर्व अर्थमन्त्री शाहसहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
1: कर्णालीमा मुख्यमन्त्रीमा शाहीलाई सघाउने नेकपाको निर्णय, विपक्षले बहुमत पुर्याए बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने।
0: नागढुङ्ग सुरुङ मार्ग साउन 11 गते उद्घाटन गर्ने तयारी, भोलिसम्म भारी वर्षाको सम्भावना नरहेको विभागको भनाई।
1: कक्रोच जनता पार्टीले भोलि भारतभर विरोध प्रदर्शन गर्ने, प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने प्रधानमन्त्री मोदीको घोषणा।
0: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड सामू 158 रनको लक्ष्य प्रस्तुत। नेदरल्याण्डको जवाफी ब्याटिङमा काभा भलिबलमा नेपालको लगातार दोस्रो हार।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, लिभर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? पाँचपछि सारबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलनचोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाग, बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोनमा टिप्नु 082-5383-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाक बन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-5181-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता, के हो तिमीलाई? गुम्सेर बसी छु।
5: के हो नि?
4: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति उठान देखायो कति ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो। के कुरा गर्छ तिमीले? हाम्रै घुराइमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आएछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए, ठिकै छ, म जानेको धेरै।

0: गयो अब तिमीले भनिहाले त्यही पनि अब फेसु क्लिनिक नै जान्छु
1: फेसु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हेर उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
1: शिशु क्लिनिक फर्टिलिटी खोर हाइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 दाङ सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847523570
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हार्जोनी नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
11: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607334 र 0825601038
16: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्नु पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843506523
11: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
8: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
8: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
11: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
8: मन आत्तिने डराउने पराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा के आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
8: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
7: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा।
11: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू, हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6094। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा गे आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: खुशीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: एक सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
5: वरिष्ठ छाला तथा युनिट विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
19: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
5: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोट, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
20: रेबिज, सिफलिस, सिसा फुल्ने, सिसामा पिप देखिने
19: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
15: बिरामी जाँच हुने मिति यही श्रावण 9 गते शनिबार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
22: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, महल रोड, गोराही डाल। फोन नम्बर 082562603, 98478617 र 98478635646।
24: होइन भाइला, लखर लखर कहाँ आइनेस्?
25: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
27: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्।
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लु प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुतीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक ग्रुपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक ग्रुपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन. यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला. हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौं.
0: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्.
5: पुरै मेरिटोक्रेसीकै कुराहरू मात्रै गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले नकार्छ. मेरिट मात्रै भन्दा पनि त्यो इट्स अ लोडेड वर्ड. तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ मैले सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन चाहिँ भाग भन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो. त्यसलाई
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धताबारे थप भन्न सकिने बताउँछन्.
1: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्. त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन. त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो. फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो. यो कुराहरू स्पष्ट हुन लागि छ. तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ.
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए. यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ. अब अर्को विषय. कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले असर पुग्ने नेताहरूले बताउँदै आएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलीजुली सरकार गठन भएको थियो. अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्. कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ. यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनैतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं.
2: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो. दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै छ जुन पहिला थियो. मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो.
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
2: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि. जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपालमा अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो. पदको लोभ उनीहरूमा उत्तिकै देखियो. पदका निम्ति लुचाछुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो.
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ. त्यसो भए
2: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान देलान भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे.
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
2: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ. किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य नेतृत्वले जोडिएको छ. प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संघीयता नै खारेज हुन्छ. जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु भयो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले. त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ. प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ. प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ र प्रदेशको जुन अधिकार छ अहिले प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई भोलि चलावन बनाउने प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने त्यतातिर हामी लाग्नुपर्छ प्रदेशलाई खारेज गर्ने होइन यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेशमा आउने भन्ने प्रदेशको सोच नै त्यो होइन प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन् जुन जनसङ्ख्या छ जुन जनसङ्ख्याको सामाजिक संरचना छ बनोट छ त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ
0: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने
2: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ संघीयताको विरोध गर्नेहरूलाई केही सामल चाहिँ त्यसले दिन्छ तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेछन्
0: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला
2: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो उनीहरूको नियत प्रदेशको विकासको छैन उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति तिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट
0: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पिताम्बर शर्मा अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन् दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन् बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल
3: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन् यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन् मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्ति छोडिने छैन प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन् यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही
6: सकिन्छ यति बेला रात्रिको 9 बजेको छ

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङमा पछिल्लो समय घरेलु तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगत कट्टाको तथ्याङ्क हेर्दा उद्योगहरूको संख्या घट्दै गएको देखिएको छ। गत आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्यतर्फ गरी 1080 नयाँ उद्योग दर्ता हुँदा 729 उद्योगहरू बन्द भएका छन्। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 1028 उद्योग नयाँ दर्ता हुँदा 779 उद्योग बन्द भएका छन्। अघिल्लो आर्थिक वर्ष 2080-81 1109 नयाँ उद्योग दर्ता हुँदा 700 बढ़ी उद्योगहरू बन्द भएको तथ्याङ्कले देखाएको छ। विगत 3 वर्षको तथ्याङ्क हेर्दा दाङ जिल्लामा 3200 नयाँ उद्योग दर्ता हुँदा झण्डै 2200 उद्योगहरू बन्द भएको देखिएको छ। शुरूमा दर्ता गर्ने र विभिन्न कारणहरू देखाएर उद्योग बन्द गर्ने प्रचलन रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ। तथा साना उद्योग कार्यालयले गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 63,02,680 रूपियाँ र वाणिज्यतर्फ 7,94,067 रूपियाँ गरी 1,02,34,00 रूपियाँ राजस्व संकलन गरेको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङको रेकर्ड अनुसार उद्योगतर्फ 11,663 र वाणिज्यतर्फ 13,320 गरी 24,983 उद्योगहरू दर्ता रहेका छन्। घोराहीकी 68 वर्षकी मूलजिता रोकाले जालसाजी गरी अर्कैले पास गरेको जग्गा 5 वर्षपछि आफ्नो जग्गा फिर्ता पाउनु भएको छ। घोराहीकै मन्जीत भनिने टिक्का बुढाले कृषि सञ्चालनका लागि भन्दै करारमा सम्झौता गरी वृद्ध महिलालाई झुक्काएर अर्कैका नाममा पास गरिदिएका थिए। मूलजिताका नाममा रहेको जग्गा धनी प्रमाण पूर्जी नक्कली निर्माण गरी घोराही 7 बिक्रीका लागि सिफारिश निकालेर मार्फत कार्यालय घोराहीमा घर जग्गा लिखत गर्ने लेखन दासहरूको मिलोमतोमा मूलजिताको जग्गा अर्कैको नाममा पास गरिएको थियो। राजनीतिक कार्ड तथा पद र पहुँचका आडमा बिक्री गरिएको साबिक सौडियार गाविस 3 रहेको किट्टा नम्बर 926 10 कठार 8 धोर जग्गा मूलजिता रोकाले आज आफ्नो नाममा नामसारी गर्नु भएको छ। मन्जित भनिने टिका बुढाले जालसाजी गरी घोराईका लक्ष्मण शर्माका नाममा 2078 असार 16 गते रजिस्ट्रेशन पास गरेका थिए। सोही जग्गा लक्ष्मण शर्मा का नामबाट 2081-78 गते घोराहीकै परशुराम श्रेष्ठका नाममा पास भएको महापौर कार्यालय घोराहीको अभिलेखमा भेटिएको थियो। पत्रकार आफन्त तथा प्रहरीको सहयोगमा 5 वर्षपछि आज आफूले जग्गा पाएकोमा खुशी व्यक्त गर्दै वृद्ध महिला मूलजिता रोकाले सबैलाई धन्यवाद दिनुभएको छ। सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दाङको घोराई स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको बिहानैदेखि भीड़ लागेको छ। सेवाग्राहीको अत्यन्त भीड़ बढ़ेपछि यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेको छ। कार्यालय गेटदेखि भित्रसम्म सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। कार्यालयले बिहिबारका लागि 163 टोकन बाँडेको छ भने लाइनमा बसेकाहरूका लागि असार 8 गते शुक्रबारका लागि टोकन दिएर फर्काएको छ। सीमित जनशक्तिका कारण र सेवाग्राहीलाई सहज होस् भनेर टोकन प्रणाली लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले बताउनुभयो। कार्यालयमा जनशक्ति कम भएका कारण एक दिनमा 160-200 नयाँ राष्ट्रिय परिचय पत्र बनाउने र 50 जति सेवाग्राहीलाई परिचय पत्र वितरण गर्ने गरी एक दिनमा 250 सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रको सेवा दिन सक्ने कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै टोकन लिएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह गरेको छ। सरकारले पुराना बैंक खाता नियमित गर्न तथा नयाँ खाता सञ्चालन गर्न सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको कार्यालयमा भीड़ लाग्ने गरेको छ। प्रहरीले बिलबिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले आज बिलबिजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुबाङ चौकी स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,01,250 रूपियाँ रहेको समेत प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टीजी 309 थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका दुई भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भारत मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइनाम एली रहनु भएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा 4 किलो दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। हवस् त अहिले राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाका ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्समा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लो हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही
8: दाल, दीपक के सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: INET को buy one get one free offer मा 3 महिना को 125 Mbps इंटरनेट 2700 मा खरीद गर्दा फ्री इंटरनेट प्याकेज नया जरान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि 1 महिना फ्री इंटरनेट buy INET अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
1: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
3: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै दिशा
3: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98-478-28913 98-478-26163 र 98-095-12871
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोर्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98-453-0653-23

नमस्कार र अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गी सँगै म रात्रिकालीन सहयात्री वन्दना न्युफानीको तर्फबाट यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 देखि करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आसपासका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौ त पक्कै पनि कार्यक्रम नियमित सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीड़ा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा वेदनाहरू प्रस्तुत गर्छौ। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हामी ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछौ। आशा छ त्यतिजेलसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ। श्रोता अहिलेसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्युपानीको सेतु धरती उपन्यास वाचन गरिरहेका छौ। आशा छ हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा छोटो मिठो सुगम संगम प्रस्तुत गरेर कार्यक्रमको दैलो उघार्न चाहन्छौ। स्वीकार्नुहोस् मिठो सुगम संगम।

मेरो उमेर अब मनमा कुरा खेलाउने भइसकेका थिए। अनेक कुराहरू खेलिरहे, मैले ती सबै कुराको खेललाई रोक्नै सकिन, तिनीहरूको नियन्त्रण पनि भन्न सकिन। ती अनुशासनहीन भएर खेल्न थाले, समय सीमा नागेर पनि खेल्न थाले। मेरो मनको हरियो चौरमा खेल मैदानमा मेरी जियामा सोधि गएको कुरा सुनेर केही कुरा भन्नमा आमातिर उल्टो फेरे। आमाको अनुहार त मैले अधारमा पनि देखिरहे थिए। मैले भने, आमा कति भाग्यमानी रहेछु है, दुला मर्दा मैले जिउँदै जितामा जल्नु परेन, जियामा चाहिँ सती जानु परेन। मनमनै भने, मेरो त कपाल मात्रै काटियो तर टाउको त काटिएन, पोतेमा माला चुडाइयो तर गला त भेटिएन, चुरा मात्र फुरियो तर हातहरू त फुरिएनन्, पाउजु मात्र झिकिए तर खुट्टाहरू त जोगिए, घना पो झिकिए तर नाक कान त काटिएनन्, मेरो शरीरका राता लुगा र सिङ्गार मात्र पो खोसिए तर शरीर त खोसिएनन्। कम से कम मैले जियामाको जस्तै जिउँदै जितामा जलेर मर्नु त परेन। मुखले फेरि भने, आमा मैले कति भाग्य मानिरहेछु है, र आमाको हातको स्पर्श मेरो अनुहारमा महसुस गरिरहेछु। अझ भाग्यको कुरा, म सानै छँदा दुला मरे, माया प्रेम बसेर मरेका भए म कति दुखी हुन्थे होला, बिछोडको पीडाले म कति छटपटिन्थे होला। कम से कम दुलाहा, तिमको माया र समर्पण सम्झिएर रुनु परेको छैन मैले, तिमीलाई आफूले गरेको माया र समर्पण सम्झिएर छटपटिरहनु परेको छैन मैले, म कति भाग्यमानी।

दुलाको तिथिमा श्राद्ध गर्न घर जाने कुरा भयो। नगएको पनि दुई वर्ष भएको थियो। जसरी पनि आउ भनेर खबर पनि पठाइरहेका थिए। घरकाले आमाले लिएर जानुभयो। श्राद्ध गर्दा सबैभन्दा अप्ठ्यारो मलाई दुलाको अनुहार सम्झिनुहुन्छ। जसको श्राद्ध गर्नु हो उसको अनुहार सम्झिनु पर्छ अरे, तर मलाई त्यही मरेको अनुहार मिटिनै लागेको खुइलिएको फोटो जस्तो भएर सम्झनामा आउँछ। ससुराले आमासम्म भने, यसपल्ट सके एक वर्ष नभए दस आठ महिना बुहारी नानी यति बस्छिन्, आफ्नो घरको जहानलाई यति राख्छु भन्दा आमाले बोल्ने कुरा केही थिएन, केही बोल्नु भएन। तर मेरो मनले भने चर्को चर्को स्वरमा बोलेर बस्न अस्वीकार गर्यो। मुखले भने केही बोल्न सकेन। ससुराले मतिर फर्केर सोधे, हुन्न बुहारी, मैले अप्ठ्यारो मानेर यति भने, म यहाँ को भनेर बसौँ, मलाई माइती रमाइलो लाग्छ। ससुरा अलि कडकिए, हामी छैनौ, यो तिम्रो घर हो, त्यसो भन्न मिल्छ? ससुरा कड्किएपछि आमाले नरम भएर मतिर हेर्दै रहनुभयो। सम्झुले भनेपछि, बस नानी, यो घर तेरो रहस्य बुझ्न मलाई धेरै समय लागेन। सौतेनी सासु गर्भवती रहेछन्, लगभग महिना पुगिसकेको रहेछ। उनको स्याहार सुसार गर्नुपर्ने भएकाले ससुराले मलाई बस भनेका रहे।

दुई नन्दको बिहे भइसकेकाले तिनलाई सुत्केरी भएको अवस्थामा पकाएर दिने पकाएर दिने स्याहार सुसार गर्ने उही थिएनन् घरमा। पहिले भन्दा पनि झन् नयाँ नयाँ धुलौटे सुक्खा मेरो चल्यो मनमा। त्यही धुलौटे सुक्खा भूमिमा एउटा हरियो रुख देखे मधुमाया दिदी मेरो मनको चरी। त्यही हरियो रुखको टुप्पोमा पुगेर बेला बेलामा बिरहाका गीत गाउने गर्छ। दिदी दुई सन्तानकी आमा भइसकेकी रहेछन्। यति चाहँदै कति मेरो जस्तो देखियो कि झन्ड मेरी आमा जस्तै। उनले अप्ठ्यारो मान्दै भनिन्, तिमी त तरुणी भइसौ तारा, म त अब बुढी भए। मैले बुझे तिमीलाई खुब अप्ठ्यारो परेको थियो मलाई तरुणी भन्न, तैपनि तिमीलाई भन्न मन लागेको थियो भन। मलाई भने अप्ठ्यारो लागेन। मैले पनि भने, दिदी तपाईँ त सन्तान पार बुढी हुनुहुन्छ, म त त्यत्तिकै बुढी हुन्छु भोलि पर्सि। त्यसपछि तिमी केही बोलिन। हामीले बेला बेलामा धेरै सुख दुःखका कुरा गर्यौ। मेरो बढ्दो उमेर र चढ्दो जवानीलाई तिमीले छक्क पर्यो।

पटक पटक मेरे शरीर भरी या भनिन् तिम्रो शरीर साह्रै मिलेको छ, जुठो लुटाएर भान्सा सफा गर्दैछु, खै के नहाएको नि, ठुलो पेट ढलक ढलक ढल्काउँदै हाँसको पोथी हिँडेछ, सौतेनी सासु भान्सामा आइन् तक्का माथि के खुस्न लागि, भैँसीले झैँ ठुलो ठुलो सास फेर्दैछ, अचानक तिमीले मेरो कपाल समातेर जबल्टाउँदै भान्साबाट नझेरी नझेरीबाट पिँढी पिँढीबाट आँगन फुदै र धकी हुँदै म त आँगनमा पछाडि एक्कासी यस्तो व्यवहार गर्दा मलाई यति रिस उठ्यो कि तिनकै टाउको जत्रो ठुलो ढुङ्गा उठाएर तिनकै टाउकोमा हानि जस्तो भयो, तर हानिन, केही बोल्दा पनि बोलिन, मैले बोलिन् भान्सामा रगत चुहिएको छ नि, त्यो रगत चुहिएको पनि थाहा हुँदैन गति छाडा, रिस भरिएको मेरो दिमागले केही बुझेन, तिमीले फेरि भनिन् तरुणी भइसक्छ अब बल्ल बुझे मैले, उनले मलाई किन यसरी जबल्टाउँदै निकालेकी रहेछन् भनेर, म त नसुनी भएकी रहेछु, त्यही बेलामा मधु दिदी पनि आइन् र सबै कुरा बुझाइन्, म पहिलो पटक रजस्वला भएकी छु, अघिल्लो दिनदेखि नै तल्लो पेट त दुखिरहेको थियो तर किन दुख्यो बुझेकी थिएन, यस बारेमा मलाई कसैले भनेनन्, भान्सा सफा गर्दा भित्र कतै तातो पनि भएको त थियो तर तत्काल ध्यान दिन सकिन, दाँत किटेर दुखेको खपिरहे, मलाई आफ्नै बेहोसी र उमेरसँग लाज पनि लाग्यो, एक हप्तासम्म गोठमा लुकेर बस्नु पर्यो, बसी सूर्य र पुरुषको मुख एक हप्तासम्म देख्नुहुन्न अरे, मैले विधवा भएपछि रजस्वला भएको मेरो रगत भने उस्तै थियो, सदवाको जस्तै रातो, कस्तो अचम्म, विधवा भएको 7 वर्षपछि म रजस्वला भएकी छु, भर्खर फुलेको सेतो फुल जस्तो मेरो कलिलो भैँसीसँग म एक्लै रोएँ, यतिखेर आएर पो म विधवा भएकी रहेछु भनेर रोएँ, विधवा भए भनेर रुन पनि मलाई त 7 वर्ष लाग्यो, गोठमा लुकेर रुँदा म रोएको गाई गोरु र बाख्राले मात्र सुने होलान्, सौतेनी सासु सुत्केर भइन्, छोरो पाइन्, सबै खुसी भए, सबैभन्दा बढी खुसी सासु र ससुरा भए, त्यसपछि तिनका आफन्त, म भने खुसी भइन, बेखुसी पनि भइन, पहिले भन्दा अझ व्यस्त हुनु पर्यो, मैले तिनका रगतै रगत लागेका सुत्केरी कपडा धुने, तिनको छोरालाई तेल लगाउनेदेखि लिएर तिनलाई दिनको 4-5 पटक मिठो र पुसिलो सुत्केरीले खानुपर्ने खाना पकाएर खुवाउनु पर्ने भयो, खुवाई अराए।

مادر اس تو مناسسوں پہ گویا ماں دن دن بڑھ رہی چھو آفنا سوریر کو بڑھائینا پیچھا پیچھا رومانچی تو دے چھو ملائی من پر نیرم راتو ملے راتو رنگ کا لگا پنی لاؤنا پاؤنا بائی کو بائی سبے بندہ من پر نیرم راتو بائیت مورو کئی نے لاؤ تھی نولا ملائی من پر نی کھانے کورا گولیو را چلو دیرے بائی کو जस्तै दूध दही घिउ मह खिर खुदो सुत्केरी सासूलाई खुराक बनाएर खुवाउँदा अलिअलि बचेको म पनि खान्छु तिनी एक एक हिसाब किताब राख्छिन् र मलाई पिलिक्क आँखा पल्टाएर हेर्छिन् सुत्ने बेलामा जब लुगा फेर्छु त्यति बेला आफ्नो जिउ देख्छु अरू बेलामा त आफूलाई देखे जस्तो पनि लाग्दैन आफ्नो जिउ हेरेर दङ्ग पर्छु आफूलाई देखेर आफै मोहित हुन थालेकी छु मेरो शरीर यति धेरै संवेदनशील हुँदै गएको छ कि कहिले काहीँ त हावाका ताता हातहरूले मलाई भित्रसम्म छोए जस्तो लाग्छ हावाले छुँदा पनि शरीरमा तरङ्ग उत्पन्न हुन्छ पुरुष स्पर्श चाहिँ सोच्छु त्यो स्पर्श हावाको नभई गोविन्दको भइदिएको भए तर जब हावाको गति कम हुँदै जान्छ फेरि म ससङ्ग भएर पहिलेकी अवस्थामा फर्कन्छु मलाई यस्तो के भएको होला सुकेको रुख जस्तो मेरो शरीर जान परेको हरियो रुख चाहिँ लाग्छ सायद हावाको स्पर्शलाई रुखका हरिया पातहरूले चाहिँ मैले पनि अनुभव गरिरहेकी छु शरीर पुष्टिँदै जाँदा दुध दही घिउ अझ मन पराउने हुँदै गएकी छु जे पनि मिठो मानेर खाने भएकी छु सासु ससुरा मेरो भरिलो जीव रसिलो अनुहार देखेर तर्सिए चाहिँ हेर्न थालेका छन् उनलाई बनाएका खानेकुरा मैले पनि खान्छु भन्ने कुरा सौतेने सासुले थाहा पाइन् त्यसपछि तिनले हकार्दै भने विधुवै बुहारीले यस्तो खानेकुरो खानुहुन्न दुध दही घिउ यी धेरै खानुहुन्न पुष्ट हुन्छन् अनि पहिला जान्छन् मेरो वंशको हरियो रुख जेठको चर्को घामले ओइलायो तिनले त अझ छिमल्न खोजिन् सबै हरियाली काटेर उजाड बनाउन खोजिन्

पनि हुन्छ हुन्छन् म तरुणी नै नगर्नु तर तरुणीले चाहिँ दासी भएर उनीहरूको घरको सम्पूर्ण काम गर्न मात्र सकु। दुनियाँ र संस्कारले मलाई जस्तो रूपको बनाए पनि मेरो उमेर त खोज्न सकेन। नियतिले मेरो सिङ्गार र सौभाग्य खोजे पनि जीवनी त खोज्न सकेन। सिङ्गार र सौभाग्य बिनाको मेरो बैस एउटी छोरीको लागि भन्दा घर परिवार आफन्त र समाजका लागि कत्रो समस्या र भार बन्दो रहेछ। तर आफ्नो बैसले आफ्नो शरीर र मन अझ हलुङ्गो भएको महसुस गरिरहेको छु। उनीहरूले सक्ने भएको भए बाल विधुवालाई तरुणी पनि हुन नदिने थिए होलान्। तर भगवान्ले किन दिए? यदि भगवान्ले तरुणी बनाएका हुन् भने उनलाई पनि मन परेको छैन एउटी बाल विधुवालाई रमाइन हुनु परेकोमा। सासु ससुराको स्वार्थ पूरा गरिदिए म माइत फर्किए। आज भोलि बाबाले पनि मेरो शरीरलाई सङ्केत र त्रसित आँखाले हेर्न थाल्नुभयो। अचम्म के भयो भने अरू सगुवा तरुणीहरूभन्दा म पो अझ बढी तरुणी र सफ्रिएकी जस्तै भइरहे लाग्छ। यी सगुवा आइमाईहरू आफ्नो भैँसी दुलहाका लागि दिनदिनै खर्च गर्छन् र खर्च गर्छन् छोराछोरीका लागि पनि। त्यसैले म भन्दा कम तरुणी देखिन्छन्। कहिले काहीँ त लाग्छ मेरो बैस कहिले रितिँदैन, किनभने मेरो बैस खाने दुलहा र छोराछोरी कोही छैनन्। अरू जति सङ्केत र त्रसित भए पनि म भने आफूसँग अझ बढी आत्मरित गर्न पाएर एकदमै खुसी भएकी छु। कमसे कम मैले आफूसँग रहने आफूसँग हरक्षण कुरा गरिरहने आफूभित्र एक्लै नाच्ने गाउने बादल चाहिँ उठ्ने र रुने सबैभन्दा विश्वासिलो आफ्नै तरुणी मन पाएकी छु। म एक्लै रोमाञ्चित भएकी छु।

श्रोता कार्यक्रम जीवन कथाको लागि छुट्याएको समयले पनि मेटो काट्न लागिसक्यो। यतिखेरसम्म हामी कार्यक्रम जीवन कथामा अमर निर्वाणीको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौं। यतिजेलसम्म जतिले पनि सुनेर साथ दिनुभयो सबैलाई मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम शुरूदेखि अन्तिमसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो रेडियो पत्य पश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082-560-854 पनि पठाउन सक्नुहुन्छ भन्दै, यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन नभुल्नुहोला। त्यसको लागि हाम्रो रेडियो मध्य पश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बरमा पनि पठाउन सक्नुहुन्छ भन्दै, यतिजेलसम्म आफ्ना सृजनशीलता चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अनिता डाङ्गीलाई विशेष आभार व्यक्त गर्दै म रातिकालीन सहरात्री बन्द भने पनि अगामी एक शब्दका लागि विदा हुन्छु।

0: ये दांत दुख रहे हैं मर आई आई आई आई आई
1: दांत छुपेर बस राख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भुक्कर त औषधि गरेको बीचको उन्नीस भएको होइन
1: जातै त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफू यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकाल्नु
2: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
2: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत झुलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने बिजाबाट रगत आउने बिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
3: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड राईदान
5: सम्पर्क फोन नम्बर 082-563-0027
3: 98-41-68-46
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुलियो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहिन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
2: मध्यपश्चिम जान चेक यति बेला रात्रिको 10 बजेको छ

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। दाङमा पछिल्लो समय घरेलू तथा साना उद्योगको संख्या घट्दै गएको छ। वर्षेनी भइरहेको नयाँ दर्ता र लगत कट्टाको तथ्याङ्क हेर्दा उद्योगहरूको संख्या घट्दै गएको देखिएको छ। गत आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्यतर्फ गरी 1080 नयाँ उद्योग दर्ता हुँदा 729 उद्योगहरू बन्द भएका छन्। त्यसै गरी अघिल्लो आर्थिक वर्ष 2081-82 1028 उद्योग नयाँ दर्ता हुँदा 779 उद्योग बन्द भएका छन्। अघिल्लो आर्थिक वर्ष 2080-81 1109 नयाँ उद्योग दर्ता हुँदा 700 बढ़ी उद्योगहरू बन्द भएको तथ्याङ्कले देखाएको छ। विगत 3 वर्षको तथ्याङ्क हेर्दा दाङ जिल्लामा 3200 नयाँ उद्योग दर्ता हुँदा झण्डै 2200 उद्योगहरू बन्द भएको देखिएको छ। शुरूमा दर्ता गर्ने र विभिन्न कारणहरू देखाएर उद्योग बन्द गर्ने प्रचलन रहेको घरेलू तथा साना उद्योग कार्यालय दाङका प्रमुख सुदर्शन शर्माले जानकारी दिनुभएको छ। तथा साना उद्योग कार्यालयले गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 63,02,680 रूपियाँ र वाणिज्यतर्फ 7,94,067 रूपियाँ गरी 1,02,34,00 रूपियाँ राजस्व संकलन गरेको छ। घरेलू तथा साना उद्योग कार्यालय दाङको रेकर्ड अनुसार उद्योगतर्फ 11,663 र वाणिज्यतर्फ 13,320 गरी 24,983 उद्योगहरू दर्ता रहेका छन्। घोराहीकी 68 वर्षकी मूलजिता रोकाले जालसाजी गरी अर्कैले पास गरेको जग्गा 5 वर्षपछि आफ्नो जग्गा फिर्ता पाउनु भएको छ। घोराहीकै मन्जित भनिने टिक्का बुढाले कृषि सञ्चालनका लागि भन्दै करारमा सम्झौता गरी वृद्ध महिलालाई झुक्काएर अर्कैका नाममा पास गरिदिएका थिए। मूलजिताका नाममा रहेको जग्गा धनी प्रमाण पूर्जी नक्कली निर्माण गरी घोराही साथबाट बिक्रीका लागि सिफारिश निकालेर मालपोत कार्यालय घोराहीमा घर जग्गा लिखत गर्ने लेखन दासहरूको मिलो मतमा मूलजिताको जग्गा अर्कैको नाममा पास गरिएको थियो। राजनीतिक कार्ड तथा पद र पहुँचका आडमा बिक्री गरिएको साबिक सौडियार गाविस 3 रहेको किट्टा नम्बर 926 10 8 ढोर जग्गा मूलजिता रोकाले आज आफ्नो नाममा नामसारी गर्नु भएको छ। मन्जित भनिने टिका बुढाले जालसाजी गरी घोराईका लक्ष्मण शर्माका नाममा 2078 साल असार 16 गते रजिस्ट्रेशन पास गरेका थिए। सोही जग्गा लक्ष्मण शर्माका नामबाट 2081 चैत्र 8 गते घोराईकै परशुराम श्रेष्ठका नाममा पास भएको मापोट कार्यालय घोराईको अभिलेखमा भेटिएको थियो। पत्रकार आफन्त तथा प्रहरीको सहयोगमा 5 वर्षपछि आज आफूले जग्गा पाएकोमा खुशी व्यक्त गर्दै वृद्ध महिला मूलजिता रोकाले सबैलाई धन्यवाद दिनुभएको छ। सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा बैंकिङ कारोबारका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि दाङको घोराई स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेहरूको बिहानैदेखि भीड़ लागेको छ। सेवाग्राहीको अत्यन्त भीड़ बढ़ेपछि यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागू गरेको छ। कार्यालय गेटदेखि भित्रसम्म सेवाग्राहीहरू बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो पर्खिरहेका छन्। कार्यालयले बिहिबारका लागि 163 टोकन बाँडेको छ भने लाइनमा बसेकाहरूका लागि असार 8 गते शुक्रबारका लागि टोकन दिएर फर्काएको छ। सीमित जनशक्तिका कारण र सेवाग्राहीलाई सहज होस् भनेर टोकन प्रणाली लागू गरिएको दाङका प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेले बताउनुभयो। कार्यालयमा जनशक्ति कम भएका कारण एक दिनमा 160-200 नयाँ राष्ट्रिय परिचय पत्र बनाउने र 50 जति सेवाग्राहीलाई परिचय पत्र वितरण गर्ने गरी एक दिनमा 250 सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रको सेवा दिन सक्ने कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै टोकन लिएर सेवा लिन सबै सेवाग्राहीलाई आग्रह गरेको छ। सरकारले पुराना बैंक खाता नियमित गर्न तथा नयाँ खाता सञ्चालन गर्न सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका काममा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरूको कार्यालयमा भीड़ लाग्ने गरेको छ। प्रहरीले बिलबीजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले आज बिलबीजक नभएको 45 बोरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुबाङ चौकी स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा 45 बोरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,01,250 रूपियाँ रहेको समेत प्रहरीले जनाएको छ।
बरामद गरिएको उक्त यूरियामल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ। र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान मार्फत नेपाल आएका उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार थाई एयरवेजको उडान नम्बर टीजी 309 थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका दुई भारतीय महिलाको शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनीहरूको सुटकेशभित्र लुकाई राखिएको 4 किलो गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भारत मणिपुर निवासी 20 वर्षीय मोना देवी लोङजाम र 23 वर्षीय ओइनाम एली रहनु भएको छ। उहाँहरूमाथि आवश्यक अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट लागू औषध गाँजा 4 किलो दुई थान राहदानी र दुई थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिपा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छन्। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

मूकं करोति वाचालं पंगुं लंघयति गिरिं इत्कृपा तमहं वंदे परमानंद माधवम्। परमानंद परमात्मा को कृपाले अवाकहरू बोल्न थाल्छन्, विकलांगहरू पर्वत नाघेर उस पार जान थाल्छन्, गन्तव्यमा पुग्छन्। नमस्कार, सत्य साक्षात्कार, प्राकृतिक आकर्षण र देश दर्शन का शब्द प्रसार को प्रस्तुति कार्यक्रम त्रिवेणी में श्रोता स्वागत का लागि हामी उपस्थित छौं। आजको प्रस्तुतिमा हामी लाङटाङ यात्राको वृत्तान्त सुनाउनेछौ, तर आरम्भमा भने यो सांगीतिक नौका सैर गरौं अनि नादको नदी तरेर पारी पुगी प्रसंगको प्रदेशमा प्रवेश गरौं। लाङटाङ लङ्खन। लाङटाङ हिमाल पर उत्तरमा बसेर बोलाइरहन्छ, चढ्न नसके पनि पढ्न आउन यता भनिरहन्छ। भूमि चढ्नेहरू भौतिक हुन्छन्, भद्दा भोगी हुन्छन्, तर भूभागको शिर पढ्नेहरू पण्डित हुन्छन्। पर्वत लङ्घनको लक्ष्य छाडेर शिखरी शिक्षा लिन लाङटाङले निम्ता दिइरहेको हो, बोलाइरहेको हो। पर्वतको पार्वत्य लीलामा साधनाको सुर खोज्न उसले बोलाइरहन्छ। ऊ भन्छ, नुवाकोटको वेत्रावतीमा नुहाएर उत्तर गयाको यात्रा गर, त्रिशुलीको तिरै तीर रामराज्यको रामचे आऊ, रसिलो पाखामा पाइने पाखन वेदको पोषण लिएर शिलाजीतको जल पिएर तिमी रसको भूमि रसुवा।

धुन्चेमा पवनको पवित्र धुन सुन गोसाई कुण्डबाट आएको जलको तरंग हेर कति पवित्र पानी, अनि पहराको कापमा पाइला टेकी भारताको भीरमा शिर उचाली भोटे कोशी भेट्न तिमी हिँडिराख। नदीको नाद पहरामा प्रतिध्वनित छ, धुन्चेको धर्म अझ प्रगाढ छ, यो प्राकृतिक धर्म आत्मसात गर, लाङटाङ तर्फको अथक यात्रा गर, पर्वतको प्रवचन यसरी आइरहेछ। पर्वतवासी किसानले पाखामा पाटापाटी बनाई खेतीपाती गरेका छन्। भीर मुनिको भिरालो भूमिमा गरा सुर्का फगटा बनाएर गहुँ आलु कोदो जौ उवाको खेती गरेका छन्। भित्ता कपेर बस्ती बसालेका छन्। रामचे ठाडे धुन्चेमा घर बनाएर दुनियाँले आश्रयको व्यवस्था गरेको छ। थाकेका बेला आराम गरेको छ। चार प्रहर रात बिताएको छ। पुर्खाले बनाएको थाप थलोमा उसका सन्तानले पनि जीवनका दिन गनिरहेछ।

0: तल त्रिशुली गहिराईमा सुसाएर गम्भीर धुन बजाउँछ। माथि भित्तामा हावा सुसाउँछ। सल्ला उत्तिस गुराँसले हावाको आगमनमा हात हल्लाउँछन्। हावासँग पंख खोली उड्ने चरीको चमत्कार देखिन्छ। नील आकाशमा पक्षीको क्या अवकाश। पर उत्तरमा बादलको बर्को फालेर गगन दर्शनमा उठेको छ हिमाल। गाउँमाथि हरियो वन वनखण्डका झरना र त्यस परको हिमचुलीले मानव मन उन्नत बन्छ, प्रसन्न रहन्छ। प्रकृतिले दिएको प्राणले र प्रेरणाले स्थानीय जन नित्य हर्षित देखिन्छन्, उज्याला छन्, उदार मनका धनी छन्। साथमा जे छ त्यसैमा रमेका छन्। अभिलाषा तृष्णा र ताकको तनावले जलेका छैनन्। स्वकर्म गरेर स्वाभिमानी जीवन बाँचेका छन्। आफ्नै पिता पुर्खाले दिएको माटोमा उब्जेको उब्जनीबाट उनीहरूले जीवनको माथिल्लो शैली र शिष्टाचार पाइरहेका छन्। यसैमा जीवन जीइरहेका छन्। प्रकृतिको चोखो प्राण वायु प्राप्त गर्दै हामी धुन्चेबाट तल झरिरह्यौं। मोटर बाटो घुम्ती घुम्तीको फन्को बनाई खनिएको रहेछ। बाह्र घुम्तीमा फन्किएर हामी तल त्रिशुली समीपमा पुग्यौं। गोसाई कुण्डको सम्पर्क भन्दा माथिको नदीलाई भोटे कोशी भनिदो रहेछ। भोटबाट आएको हुँदा यो भोटे कोशी भयो। भोटको चिसो जल सन्देश पहरामा गुन्जिएको छ। यो नै संगीतको उद्भव, सामवेदको सम्भव सूत्र। कति विशाल पहरा, कति बढेमाका ढुङ्गा, ढुङ्गा मात्र भएको भए कति उराट लाग्दो हो, तर कडा प्रस्तरका साथमा नरम पानीको साथ छ। प्रकृति र पुरूषको सम्मिलन जस्तो, ढुङ्गाको घर वरिपरि फुलबारी भए जस्तै, पहरामा सुनाखरी फुले जस्तै, नववधुका लागि घरको ढोका सजाएर खोले जस्तै, स्याफ्रुवेशीमा जल र शिलाको लीला देखिन्छ। प्रकृतिको यो प्रसादलाई विकासको वरदान बनाउन नेपाल विद्युत प्राधिकरणले यहाँ चिलिमे जलविद्युत आयोजना सञ्चालन गरेको छ। पहरा छेडेर बनाइएको प्वालबाट पानी ल्याई बिजुली निकाल्ने विधि गरिएको छ। विशाल पहरामा प्वाल पारी पहरा भित्र प्रगतिको घर बनाइएको छ। विद्युत गृहको व्यवस्था गरिएको छ। भोटेकोशी भेटपछि अलि उत्तरमा दुईतिरका अग्ला पहाड़को खोचमा मानव बस्ती देखिन्छ। नदी किनार हुँदै उत्तरतिर लाङटाङ जाने मार्ग बनेको छ। मार्ग छेउमा तामाङ बस्ती र बजारका घरहरू छन्। होटलहरू पनि चलेका छन्। यहाँ पर्यटन व्यवसाय फस्टाउँदो छ। स्याफ्रुवेशीमा अलिकति फराक भूमि पनि देखियो। यो चौरको छेउमा नदी किनार सँगै तातो पानीको मूल पनि रहेछ। अभ्रक मिसिएर धरा गर्भबाट तातो पानी आउने धारामा दुनियाँले देह दर्द दुःख दूर गराउन भनेर नुहाइरहेका छन्। यो उष्ण जलमूल पर्यटकका लागि पनि आकर्षक गन्तव्य बनेको छ। होटलमा बसेर तातो पानीमा नुहाउन भनेर मानिसहरू स्याफ्रुवेशी आउने गर्दा रहेछन्। यो लाङटाङ जाने पर्यटकको पदमार्ग त छँदै थियो। आज चीनको केरुङ नाका खुलेपछि नेपाल चीन व्यापारको बाटो पनि बनेको छ। दिनौ ट्रकले सामान बोकेका छन्। गाड़ीहरू पहरा थर्काउँदै आएका छन्, गएका छन्। स्याफ्रुवेशी आज व्यापारिक बाटो बनेको छ। दुई देश बीचको नाका पनि हेराउन भनेर हामी लाग्यौं टिमुरे तर्फ। गाड़ी चढेर हामी अगाडि गइरहेका छौं। खोचमाथि आकाश खुल्दैछ। बादल हटेर हिमाल देखिँदैछ। बाटाको छेउमा कतै घरहरू छन्, कतै भयंकर पहराहरू छन्, भीड़हरू छन्। तल भोटे कोशी भने निरन्तर शिलासँग संघर्ष गरिरहेछ। आफ्नै सुरमा धुन बजाइरहेछ, सुसाइरहेछ।
1: दाँत गिजस्ता मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082590 4666 98 29 81 50 53।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चॉइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: के तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944
5: आकाश गंगाको अवतरण हिमाली जलधाराको आकर्षण जनदैलामा ज्ञान धाराको प्रसारण कार्यक्रम त्रिवेणी अन्वेषणका शिखरहरू खोजका गल्छीहरू र यात्राका पाइलाहरू कार्यक्रम त्रिवेणी

उत्तरदेखि बगेर आएको लिङ्गदे खोला र पश्चिमतिरबाट बगेर आएको केरुङ खोलाको दोभानमा रसुवा गढी बनाइएको छ। यसबाट दक्षिण र पश्चिम तर्फको भूमि नेपालको हो भने उत्तर तर्फको भूमि चीनको स्वशासित क्षेत्र तिब्बतको हो। यी दुई खोला मिसिएपछि नदीलाई भोटे कोशी भन्ने गरिन्छ। नेपाल र चीनको सीमा नाका बीचमा बगेको लिङ्गदे खोलामाथि बनेको पुलबाट दुई देश बीचको आवत जावत सम्भव भएको छ। भूकम्पका कारण वरिपरिका पर्वतीय पहराबाट खसेका ठूल्ठूला ढुङ्गाले पुलमा क्षति गरेको छ। पुलमा फलामे पाता राखेर रा, सवारी साधन र ट्रक ट्याङ्कर कन्टेनरहरू वारपार गराइएको छ। पुलको वारी सामान्य छाप्रामा बसेर नेपाली सुरक्षा कर्मीले सामानको चेक जाँच गरेका छन्। झोला पोका बोकेका यात्रुको सुरक्षा चेक पनि गरी पठाएका छन्। पुलको मुखमा चन्द्र सूर्य युक्त नेपाली झण्डा फरफराइरहेको छ। यसैले यता नेपाल भन्ने, मेरो भूमि भन्ने देखाइरहेको छ नेपाली मनलाई।

0: यसैले नेपाली भूमि र कार्यालयको चिनारी पनि दिएको छ। पुलको बीचबाट दुई देश बीचको साँध छुट्याइएको छ। पुलमा फलामे बार राखेर चाहिँदा खोल्ने र नचाहिँदा बन्द गर्ने गरेर चिनिया प्रशासनले नाका व्यवस्थित गरेको छ भने नेपालतर्फ ठूलो फलामे ढोका बनाइएको छ। यो ढोका पार गरेपछि उता चिनिया भूमिमा सुविधा सम्पन्न भन्सार कार्यालय देखिन्छ। पाँच तारे चिन्ह सँगै चीनले आफ्नो भूभागमा व्यवस्थित नाका प्रशासन सञ्चालन गरेको छ। चीनको भन्सार नाकामा पस्दा सीसीटीभीले सुरक्षा जाँच गर्ने प्रणाली जडान गरिएको छ। नेपालबाट चीन छिरेर केरुङ नाका जाने ट्रक, ट्याङ्कर, कन्टेनर त्यही भन्सार भवनबाट छिरेर केरुङ खोलाको तिरैतिर पश्चिमोत्तर जाने गर्छन्। पंक्तिबद्ध भएर पालो पर्खिरहन्छन्। यो नाका नेपाल र चीन बीचको नयाँ र व्यवस्थित नाका हो। यसअघि सञ्चालनमा रहेको सिन्धुपाल्चोक तातो पानी नाका भूकम्पपछि नराम्ररी प्रभावित हुँदा केरुङ नाका नै बढ़ी प्रचलनमा आएको हो। दुई नदीको दोभान वारीपट्टि खोला किनारमा ऐतिहासिक रसुवागढ़ी देखिन्छ। यही गढ़ीका प्रस्तर जस्तै बलिया छाती भएका हाम्रा पुर्खाले रसुवागढ़ीमा नेपाल र भोट बीचको युद्ध लड़ेका थिए। यो नाका नेपाल र भोट बीचको प्राचीन नाका हो। यही नाका भएर दुई देश बीच आवत जावत हुन्थ्यो, व्यापार हुन्थ्यो, तीर्थाटन र राजकीय भेटघाटमा आउने जाने गरिन्थ्यो। दुई देश बीचको महत्वपूर्ण केन्द्र र प्रमुख व्यापारिक मार्ग भएकाले केरुङ नाका नेपाल र चीनको सम्बन्ध सेतु पनि हो। दुई देश बीचको सम्बन्धले यो नाकामा प्रभाव पार्ने हुँदा विगतमा सुमधुर सम्बन्ध रहेका बेला नाका शान्त थियो भने मध्यकालको उत्तरार्धमा नेपाल र भोट बीच केही विवाद भयो र युद्ध पनि भयो, जसले गर्दा नाकामा तनाव रह्यो। राजा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको समयमा नेपाल र भोट बीच युद्ध भयो। यस युद्धमा भोटको सहयोगका लागि आएको चिनिया फौजले नेपालीलाई हराउँदै रसुवागढ़ीबाट भेत्रावतीसम्म झरेका थिए। भेत्रावतीमा नेपाल र भोट बीच सम्झौता भई युद्ध रोकिएको थियो। पछि प्रधानमन्त्री जंगबहादुर राणाको पालामा भएको नेपाल भोट युद्धमा तिब्बतीलाई हराउँदै नेपाली फौज रसुवागढ़ी हुँदै केरुङ र दी गर्वसम्म पुगेको थियो। त्यही युद्धका क्रममा विक्रम सम्वत 1912 यो गढ़ीको निर्माण गरिएको थियो। यही गढ़ीको नामबाट रसुवा जिल्लाको नामकरण गरिएको हो। यो गढ़ी अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-5630-021 र होटल डाङजाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
6: युनिक्षमा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
7: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9848710030 र 9829554555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: साथी रमाउँदै दान्य हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
1: सम्पर्क शिशु आदर्श प्राइमरी इङ्लिस स्कुल भए उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
0: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
2: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 082-562-6601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।

अखण्ड भूगोलमा देशीय रेखाले देखाएको देशना हेर्दा हेर्दै हामीलाई दक्षिण फर्कने सुरताले सतायो। टिमुरे हुँदै स्याफ्रोबेसी आउनु थियो। हामी पहराको कोप्चेरोमा बनाइएको सड़क सुविधा लिएर सुरक्षित रूपमा स्याफ्रोबेसी झर्यौं।

स्याफ्रुको तातो पानीमा नुहाएर बस्न रमाइलै भएको थियो, तर राजधानीमा कामको रनको छ। हामी भोलिपल्ट स्याफ्रुबाट काठमाडौँ आउने सवारी भर्यौं। बसले अनेक पहरा नघायो, 12 घुम्ती उठायो, गोसाई कुण्डको जल बग्ने त्रिशुली तार्यो र धुन्चेमा एकछिन बिसायो। फेरि राम्चेको भीर भीर बीच खनिएको सिरै सिरिङ हुने सड़क हुँदै हामी ठाडे आयौं। ग्राङको खतरामा खरो उत्रियौं। कालिका मन्दिर आएपछि त मन झन रमायो। बसले रसुवाबाट विस्तारै नुवाकोट तर्फको दृश्य देखायो। उत्तर गया भेत्रावती पार गरेपछि हाम्रो यात्रा नुवाकोट पस्यो। नुवाकोटको त्रिशुली बजार विदुर बट्टारमा ताप राँकिएर गर्मी छ। दुई गाँस भात खाएर हामी त्रिशुली देवीघाट पृथ्वीनारायण शाहको सात तले दरबार र देह त्यागको किनार छाडेर ताँदीको बाटो समायौं र लिखुतिर लाग्यौं। लिखु खोलाको तिरै तीर पनि काठमाडौँ आउने नयाँ सड़क बनेको छ। अब त्रिशुली बजार तीन तिरबाट जान सकिने भएको छ। गल्छीबाट गए पनि भो, ककनी रानी पौवाबाट झरे पनि भो, सामा खुसी गुर्जे भन्ज्याङ हुँदै शिवपुरीबाट लिखु झरेर त्रिशुली गए पनि भो। हामीले नयाँ बाटो रोज्यौं। लिखु खोलाको लावण्य हेर्दै आग्यौं काठमाडौँ तर्फ। लिखु किनारको फाँटमा खेतीको क्या सुन्दर दृश्य, बीचमा सफा जल बगेको छ, क्या सुन्दर दृश्य, मन त्यसै अडिन्छ। अलि पर गाउँघरमा काभ्राको घना शीतल

शोभा छ, माथि भित्तामा सालघारीको शोभा छ, खेतमा खेतीका लागि नहर कुलाहरू चलेका छन्, लिखु तर्ने अनेक पुलहरू बनेका छन्। नुवाकोटवासीका लागि यो समृद्धिको स्थायी स्रोत रहेछ। तर फाँटमा बाटो बनेर बस चलेपछि भित्ताका बासिन्दा बेसीमा झरेर बसेका छन्। कतिले खेतलाई घडेरीको भाउमा बेचेर दाम पोको पारेका छन्। कतै स्कूल चल्दैछन्, कतै सिमेन्टका बड़ा घर ठडिँदैछन्, कतै गिटी बालुवाको धन्दाले धूलो उडाइरहेको छ। यो उर्वर फाँट पनि विकासको मुखमा परेर विनाशको पेटमा पस्दैछ। अझ सामाखुशी झोरबाट सुरुङ बनाई सड़क सवारी चलाउने चर्चासँगै यो खेत खण्ड शहरमा परिणत हुने गतिमा गइरहेको छ। मानिस आत्तिएर यहाँको भूमि किन्दैछन्, बेच्दै छन्। कतिले यसलाई अवसर बुझेका छन्, कतिले खतिको खबर मानेका छन्। खेतीपाती हटाएर सिमेन्टको शहर बस्यो भने सन्तानले के खालान भन्ने सुर्ता पनि छ। तर यो सुर्ताको शब्द शून्य मान्ने वर्तमानको विधि छ। बसले बाङ्गो सड़कमा घुमाई घुमाई लेख चढ़ायो, शीतलताको स्पर्श गरायो। हरियो वनमा कतै झरनाको सुन्दरता त कतै वनफूलको आकर्षण, कतै हिमाल देखिने थुम्का हेर्दा हेर्दै हामी उता लाङटाङ हिमाल र यता काठमाडौँ शहर देखिने गुर्जे भन्ज्याङमा आयौं र देश दृष्टिमा रम्यौं।

आदरणीय श्रोता महानुभावहरू, लाङटाङ यात्राको वृत्तान्त घर फर्केसँगै सकिएको छ। भन्ज्याङ नाघेर उपत्यका झरेपछि यात्राको बाटो पूरा भएको छ। यहाँ भित्रको यात्राको बयान त के गर्नु र दुःखै दुःख, धुवै धुवान, धुलै धुलो, सकसै सक।

0: सुन्ने श्रोतामा सुनको माला भन्दै समाविष्ट संगीतका स्रष्टामा आभार व्यक्त गर्दछौ। हवस् त, यस प्रस्तुतिबाट हामी सबै बिदा माग्छौ। नमस्कार। संसारलाई उत्तर दिन्छन् अग्ला हिम।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू:
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू।